यस्मिन् जस्मा विश्व सम्पूर्ण भुवनानी भुवनहरूको आजुहबुहु ती हवन गरिहाल्दछ। सह त्यो रिजु रिजुयमान रिजुताले चल्ने अर्थात चल्दै महित्व आफ्नो महती शक्तिका कारण अर्चिषा तेजले पृथ्वीम पृथ्वीलाई उत र इमाम यस द्याम देउलाई पनि अतपत तताउँदछ। त यहाँ जति पनि प्रकाशमय पिण्डहरू छन् जसले आग्नेय पिण्डको नामको नामले यहाँ पुकारिएको छ ती आग्नेय पिण्डले सम्पूर्ण यो पृथ्वीलाई तताइरहेको हुन्छ। त्यो आग्नेय पिण्ड जसको आधारले सम्पूर्ण चराचर जगत आफ्नो अस्तित्वमा रहेको छ। त सृष्टिको आरम्भमा जब महान आग्नेय पिण्ड उत्पन्न हुन्छ तब मानव सारा प्राकृतिक शक्तिहरू सम्पूर्ण भुवनहरूलाई त्यसैमा हालिदिन्छ। त्यसैले त त्यसैबाट ग्रहहरू आदिको उत्पत्ति हुन्छ। यदि देव त्यसमा सबैलाई नहालेको भए यी सबै कसरी हुन्थे? त यही कुरालाई यही अनुवादलाई यही भन्न खोजेको कुरालाई महर्षि मनुले मनुस्मृतिको अध्याय एकको श्लोक 18 मा लेख्नु भएको छ, भन्नुभएको छ, उपदेश दिनुभएको छ।

0: कृतव्ययम्। तो यहाँ अपना अपना क्रियाहरू का साथ समस्त भूत सूक्ष्म अवयवहरू का साथ मन पनि ते सर्वजगत कारण में प्रविष्ट हुन्छन्। वेद में देव हवन गरिरहेका छन्, मनु में भूत स्वयं प्रवेश गरिरहेका छन्। यो भनिने एउटा शैली हो। कसैले भने उसले भोजन बनाउँदछ र अर्कोले भन्यो कि भोजन बनिरहेको छ। तात्पर्य दुबईको एकै हो, भोजन बनाउँदछ र भोजन बनिरहेको छ, दुबईको तात्पर्य एउटै हो, यसमा कुनै फरक छैन। ठीक त्यसै गरी यहाँ वेदको मन्त्र र यो महर्षि मनुको श्लोक यी दुबईको तात्पर्य जो हो त्यो चाहिँ एउटै हो। वेदमा हवन गरिरहेको कुरा आयो, हवनको तात्पर्य केवल हामी आज जसरी गरिरह्यो त्यति मात्रै होइन, त्यो त एकदम ठूलो आधार हो। यसलाई त भनिएको छ यज्ञमै श्रेष्ठतमम कर्म, यज्ञ नै सबै कर्महरूमा श्रेष्ठ हो, यज्ञ बिना अर्को कुनै पनि श्रेष्ठ कर्म छैन भन्ने यसको तात्पर्य हो। र यहाँ हवनको कुरा छ, हवन अनेक प्रकारले व्यक्तिले गरेको छ। अग्निमा हवन गर्नु, प्राणमा हवन गर्नु, आत्मामा हवन गर्नु, यी विभिन्न प्रकारका हवनका प्रक्रियाहरू छन्। यो सृष्टिमा हवन गर्नु, जहाँ आग्नेय पिण्ड छ, जुन आग्नेय पिण्डमा अनेकौं प्राकृतिक वस्तुहरू समाहित हुनु र त्यसबाट अनेक प्रकारका सृष्टिका जुन पदार्थहरू छन् ती उत्पन्न हुनु, यही हवन हो। वेदमा यसलाई हवन भनिएको छ र मनुस्मृतिमा यसलाई चाहिँ भूतहरू स्वयं प्रवेश गरिरहेका छन् भनिएको छ। अन्य जो भूतहरू छन्, भूतको तात्पर्य यहाँ जस्तो प्रकारले हामी बुझिरहेका छौं, जसलाई जानेर हामी डराउँछौ, त्यस्तो भूतको कुरा होइन। यहाँ भूतको तात्पर्य हो सबै कुराहरू, प्राणीदेखि लिएर पृथ्वी पिण्ड आदि सबैलाई चाहिँ यहाँ भूत भनिएको छ। ती सबै त्यसैमा प्रवेश गर्दछन् भनिएको छ, त्यही आग्नेय पिण्डमा प्रवेश गर्दछन् भनिएको छ। त यो भनिने एउटा शैली हो भनिएको छ र त्यसको तात्पर्यलाई यहाँ बताइएको छ। त्यो आग्नेय पिण्ड यति शक्तिशाली छ कि यहाँ भनिएको छ सो अर्चिषा पृथ्वीम द्या मुते मा मृजु यमानो अतपन महित्वा। यस मन्त्रमा यो तरिकाले भनिएको छ, त्यो ऋजुताले गति गर्दै आफ्नो शक्तिका कारण प्रकाशबाट र जीवबाट पृथ्वी र द्युलोकलाई तताउँदछ। सूर्यको प्रकाशबाट यो त्रिलोक तात्दछ, यसमा कसैलाई सन्देह छैन। करोडौं मिल टाढा रहेर पृथ्वीलाई तताउनु कम सामर्थ्य होइन र देवका परिणामले परिमाणको कल्पना मात्रले मनुष्यको बुद्धिलाई घुमाइदिन्छ, त्यसलाई पनि तताउनु कति महान छ त्यो आग्नेय पिण्ड र कति महान छ। र त्यो जसले सबै रच्यो, सबै यस आग्नेय पिण्डलाई सबै देवताहरूले मिलेर बनाए, त भनिएको स्तोमेन हे दिवी देवासो अग्नि मजी जनन शक्ति रोदसी प्राम। यो ऋग्वेद मण्डल 10:88 मन्त्र 10 हो। त देवहरूले स्तोम समुदायद्वारा त्रिलोकीलाई भर्ने अग्निलाई देवमा शक्तिहरूद्वारा प्रकट गर्यो। प्रकृतिको पहिलो कार्य अग्नि देवमा उत्पन्न हुन्छ। आज पनि अनन्त लोक निर्माण सामग्री आकाश गंगा देवमा विराजमान हुन्छ। अग्नि उत्पन्न भएर सारा त्रिलोकीमा भरिहाल्दछ। यही अद्भुत सूक्ष्म ज्ञान वेदले प्रदान गरेको छ, वेदमा प्रकट गरिएको छ। त यी वेदहरू प्रकट हुनुमा अथवा यी वेदहरू मनुष्यलाई प्रदान गर्नुमा ईश्वरको कुनै स्वार्थ छैन। ईश्वर आफ्ना काम गर्छ र ईश्वरले आफ्ना काम गर्नका लागि कसैको सहयोग माग्दैन, उसलाई कसैको सहयोग चाहिँदैन, किनकि उस सर्वसमर्थ छ, सर्वशक्तिमान छ। सर्वशक्तिमानको तात्पर्य पनि यही हो कि उसलाई आफ्ना कर्म गर्नका लागि कसैको सहयोग चाहिँदैन, ऊ स्वयं समर्थ छ। त्यसैले ईश्वरलाई सर्वशक्तिमान भनिएको छ। त ईश्वर सर्वव्यापक छ, ऊ सर्वव्यापक भएर अन्तर्यामी रूपले आफ्नो सामर्थ्यबाट आफ्नो शक्तिबाट सम्पूर्ण जगतको रचना गर्दछ, सम्पूर्ण भूमण्डलको रचना गर्दछ, सम्पूर्ण ब्रह्माण्डको रचना गर्दछ। र यहाँ सम्पूर्णको तात्पर्य केवल एउटा ब्रह्माण्ड मात्रै होइन, एउटा सौर्य परिवार मात्रै होइन, यस्ता करोडौं करोडहरू छन् जहाँ हाम्रो बुद्धि पुग्दैन, जहाँ हाम्रो पहुँच हुँदैन। त्यसैले हामी आफ्नो अगाडिको कुरा मात्रै गर्छौं, धेरै परसम्म पुग्न सक्दैनौ, किनकि त्यसका लागि दिव्य दृष्टिको आवश्यकता हुन्छ। त्यो दिव्य दृष्टिको तात्पर्य हो ज्ञान, जुन ज्ञानले अनेक कुराहरूलाई संकेत गरिरहेको छ, अनेक कुराहरूलाई उसले निर्देश गरिरहेको छ। यो मन्त्रमा आग्नेय पिण्डको कुरा छ। यदि आधुनिक वैज्ञानिकहरूको कुरालाई हेर्ने हो भने उनीहरूले के भन्छन्, सूर्यबाट छुट्टिएर पृथ्वी बन्यो भन्छ। त यहाँ आग्नेय पिण्डको कुरा छ र यहाँ यो मन्त्रले यो पनि संकेत गरेको छ, यही आग्नेय पिण्डबाट अन्य ग्रह उपग्रहहरू बने भनिएको छ। त यसको निर्माण यी सबै प्राकृतिक जुन जड पदार्थहरू छन्, जति पनि जड वस्तुहरू छन्, कुनै पनि जड वस्तुहरू आफै त बन्न सक्दैनन्, तिनलाई बनाउनका लागि कोही न कोही चेतन शक्ति आवश्यक हुन्छ। त यो संसार जसरी बनेको छ, प्राकृतिक कुराहरू, प्रकृति, जीव र ब्रह्मको जुन समन्वय छ, यो समन्वयमा प्रकृति जड छ, अचेतन छ, ज्ञान रहित छ, उसमा त्यो सामर्थ्य छैन आफै म केही गर्न सकौं, किनकि ऊ अचेत अवस्थामा हुन्छ, उसलाई कुनै चेतना हुँदैन, कुनै प्रकारको ज्ञान हुँदैन कि म को हुँ भन्ने कुरोको जानकारी पनि उसलाई हुँदैन। त्यसैले जसलाई स्वयंको बोध हुँदैन ऊ कसरी आफै आफ्नो निर्माण गर्न सक्दछ, उसले त सक्दैन। र दोस्रो हो जीव, जीव अल्पज्ञ छ, जीवमा चेतना त छ, ऊ काम त गर्न सक्दछ, तर कर्म गर्दा पनि ऊ के छ, अल्प सामर्थ्यवान छ, अल्प ज्ञानी छ, थोरै ज्ञान छ, थोरै शक्ति छ, र थोरै ज्ञान र थोरै शक्तिले विशाल ब्रह्माण्डको रचना गर्ने सामर्थ्य जीवमा हुँदैन। चेतन भएर पनि ऊ केवल थोरै काम गर्न सक्दछ, विशाल ब्रह्माण्डको रचना उसले गर्न सक्दैन। र यो न जीवमा सामर्थ्य छ विशाल ब्रह्माण्डको रचना गर्ने, न प्रकृतिमा स्वयंको शक्ति छ, त यो बनाउँछ कसले? यसलाई बनाउनका लागि, यसको निर्माण गर्नका लागि कोही न कोही शक्ति त छ, र त्यो शक्ति जहाँ वेदले ईश्वर भनेर पुकारेको छ, त्यही ईश्वरको शक्तिद्वारा यी आग्नेय पिण्ड आदि सबैको निर्माण हुन्छ, र त्यसपछि उसैको क्रियाबाट, उसैको प्रेरणाबाट यी सम्पूर्ण ब्रह्माण्डको रचना हुन्छ। यही कुराको बोध यो मन्त्रले गराएको छ, यही उपदेश गरेको छ, र यसलाई जानेर नै हामी अध्यात्म र भौतिक दुवै कुराहरूलाई जान्ने भएर आफ्नो जीवनलाई सहज र सरल बनाउन सक्दछौ, सुखी बनाउन सक्दछौ, र मनुष्य जीवनको जो उद्देश्य छ त्यसलाई पनि प्राप्त गर्न सक्दछौ। त सज्जनवृन्द, समय सकिएको संकेत प्राप्त भइसकेको छ, अत यतिन्जेलसम्म यस अध्यात्म जागरण कार्यक्रमलाई सुनिरहनुभएका सम्पूर्ण सज्जनहरू र यो कार्यक्रम सञ्चालनार्थ प्राविधिक सहयोग गरिरहनुभएका छविजीलाई समेत कोटिशः साधुवाद दिँदै म प्रस्तोत टीकाराम आर्य पुनः वैदिक अभिवादन नमस्तेका साथ म मेरो वाणीलाई यही विराम दिन्छु। ओम शान्ति।
1: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चूरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायन बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
2: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484-40019।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्भिस एल्भिरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
4: एल्भिस एल्भिरा टेरस,
1: सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टीकापुर कैलाली संचालक सुजिता श्रेष्ठ सम्पर्क नम्बर 9811638887
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टीकापुरमा
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने
4: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
5: महिनाको महिनावारी गडबडीको समस्या
4: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
5: पेट सम्बन्धी सम्पूर्ण समस्या
4: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
5: ईसीजी सेवा
4: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा
4: फोन नम्बर 9844-27359 र 9848-42-73-59 सत्कार पोलिक्लिनिक प्रणाली गुम्बा रोड टीकापुर जालपादेवी मन्दिर नजिकै
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
7: हुन्छ नि, तर कहाँबाट किन्ने त?
6: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
7: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
6: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ अनि विश्वासिलो सेवा पनि।
7: त्यसो भए आजै जाउँला नि।
6: ल, अरूलाई पनि भनौँ है।
7: सुनको चमक आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
1: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
7: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा सञ्चालक रूपलाल सुनार सम्पर्क नम्बर 9805943893।
8: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।
9: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
10: जेन्जी आन्दोलनको एक वर्ष, सरकारी आयोगको प्रतिवेदन अलपत्र, घाइते र शहीद परिवार आन्दोलनको मर्म अनुसार परिवर्तनको अपेक्षामा।
11: भोटेकोशी बाढ़ीपछि सुरूङभित्र 121 मात्रै फँसेको सेनाको दावी, बाढ़ी प्रभावित बालबालिकाको शिक्षाका लागि 1 अर्बको छात्रवृत्ति घोषणा। प्रभावित क्षेत्रमा पशु चौपाय व्यवस्थापनका लागि 23 प्रकारका सामग्री हस्तान्तरण।
10: अपराध अनुसन्धान कार्यालय जघन्य घटनामा मुद्दा चलाउने अधिकार निजामती विधेयक अन्तिम रायका लागि लोकसेवा आयोगमा पठाउने निर्णय। दैनिक 1 लाख ग्यास सिलिण्डरको माग, 30,000 मात्रै आपूर्ति।
11: ग्रीनल्याण्डमा युरोपेली संघले 20 करोड़ युरो खर्च गर्ने, रूससँगको द्वन्द अन्त्य गर्न युक्रेनी राष्ट्रपतिसँग अमेरिकी प्रतिनिधिहरूको भेट, हर्मुज जलमार्गमा वैकल्पिक मार्ग तोकिँदै।
10: र एनबीएलमा आज 2 खेल हुने, हिजो भएको खेलमा कर्णाली अनि अन्नपूर्णको लगातार जीत, राष्ट्रिय अन्तर्विद्यालय टेबल टेनिस प्रतियोगिता हुने, 27 भदौदेखि चितवन गोल्ड कप।
12: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
10: साझा खबरको सबैभन्दा शुरूमा जेन्जी आन्दोलनको एक वर्ष पूरा भएको प्रसंग।
11: सुशासनको मुख्य नारासहित जेन्जी पुस्ताले गरेको अभूतपूर्ण विद्रोहको एक वर्ष पूरा पनि पूरा हुन वर्ष पुग्दा पनि त्यसले खोजेको परिवर्तन अझै संस्थागत भइसकेको छैन। मध्यावधि निर्वाचनपछि बलियो समर्थन पाए पनि सरकारले सुशासन, पारदर्शिता र जवाबदेहिताका सवालमा अपेक्षित सुधार गर्न नसकेको भन्दै आन्दोलनका कतिपय अगुवा नै आलोचनामा उत्रिएका छन्। यति मात्रै होइन, लोकप्रिय मत पाएर प्रधानमन्त्री बन्नुभएका बालेन्द्र शाहले जेएनजी आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा पनि व्यवस्था गर्नुभएको छ। प्रतिवेदन गोप्य राख्ने र कार्यान्वयनमा ढिलाइ गर्ने सरकारको रवैयाले शहीद परिवार, घाइते र आन्दोलनका अगुवामा असन्तुष्टि बढ़दै गएको छ। आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वको आयोगको प्रतिवेदन अझै सार्वजनिक भएको छैन। राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन पनि प्रधानमन्त्री कार्यालय कार्यालयमै थन्किएको छ। सुरक्षाकर्मीमाथि सरकारले गठन गरेको समितिको प्रतिवेदन समेत कार्यान्वयनमा आउन सकिरहेको छैन। मानव अधिकार आयोगकी सदस्य लिली थापाले प्रतिवेदन कार्यान्वयनमा ढिलाइ गरेर सरकारले शहीदमाथि अन्याय गरेको बताउनुभयो। मानव अधिकार आयोग शहीदको प्रतिवेदनको जेएनजी आयोग सम्बन्धी प्रतिवेदन कार्यान्वयन हुन नसक्नु विडम्बना हो। हामीले प्रतिवेदन बुझाएको तीन महिना हुँदा पनि त्यसको कार्यान्वयनको त कुरै पर जाओस्, त्यसको विषयमा छलफल समेत हुन सकिएको छैन उहाँले भन्नुभएको छ।
10: सत्ता बदलेका जेएनजी घाइते र शहीद परिवारहरूले आफ्नो भविष्य कहिले बदलिन्छ भन्ने बारेमा विभिन्न प्रश्नहरू राख्दै आएका छन्। उच्चस्तरीय कार्यदल गठन गरी राहत, क्षतिपूर्ति, निशुल्क स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श, निशुल्क शिक्षा, रोजगारी, सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने सम्झौता र प्रतिबद्धतालाई सरकारले व्यवस्था गरेकामा जेएनजी आन्दोलनका घाइतेहरू आक्रोशित हुन थालेका छन्। गत वर्ष भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनपछि आम नागरिकमा सुशासन, पारदर्शिता र जवाबदेहिता सहित शासकीय शैलीमा सुधार हुने अपेक्षा पनि बढ़ेको छ। लामो समयदेखि देखिँदै आएको राजनीतिक अस्थिरता, भ्रष्टाचार, सेवा प्रवाहमा ढिलासुस्ती र सार्वजनिक निकायप्रतिको अविश्वास अन्त्य गर्दै राज्य संयन्त्र नागरिकमुखी, प्रभावकारी र उत्तरदायी बन्ने आशा पनि बनेको छ। मन्त्री परिषदको 2082 चैत 13 गते बसेको पहिलो बैठकबाट शासकीय सुधार सम्बन्धी 100 कार्यसूची सार्वजनिक गरिएको थियो। सरकारको समग्र कार्य सम्पादनलाई नतिजामुखी, प्रभावकारी, मनोमापन योग्य र जवाबदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउन नतिजामा आधारित शासकीय प्रबन्ध लागू गरिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जेएनजी आन्दोलनपछि भएको चुनावबाट पाएको जनादेश बमोजिम वर्तमान सरकारले कार्यसूचीलाई कार्यान्वयन गरिरहेको दावी गर्नुभयो। तिमल सिन्हाले कुराकानीको क्रममा अरू विषयलाई पनि अगाडि बढ़ाउँदै नीति निर्माणमा पनि सरकारले जोड़ दिएको उल्लेख गर्नुभयो। खास गरी समग्र युवालाई अझ बढ़ी आशावादी बनाउने गरी सरकारले काम गरिरहेको बताउँदै उहाँले नेपाललाई बस्न योग्य देश बनाउनको लागि सरकार लागि परेको उल्लेख गर्नुभयो। विश्लेषक प्राध्यापक डाक्टर राजेन्द्र शर्माले भनी सामाजिक सञ्जाललाई माध्यम बनाएर गरिएको आन्दोलनले अनियमितता, भ्रष्टाचार र लूटतन्त्र विरूद्धको असन्तुष्टिलाई सशक्त रूपमा प्रस्तुत गरेको र त्यस अनुसार सरकार अझ अगाडि बढ़नको लागि अरू नीतिगत रूपमा सुधार गर्दै अगाडि बढ़नुपर्ने विचार राख्नुभयो।
11: बटुकोशी बाढ़ीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब 1 अर्ब रूपियाँ बराबरको सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले संघीय सरकारका विभिन्न निकाय, प्रदेश सरकार र स्थानीय सरकार तथा निजी विद्यालय संचालकका छात्र संगठन, सरकारी र गैर सरकारी संघ संस्थाको सहकार्यमा बाढ़ी प्रभावित विद्यार्थीलाई निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम घोषणा गरिएको हो। अन्य सरकारी गैर सरकारी संस्थाहरूसँग पनि सहकार्य गरिनेछ। यो छात्रवृत्ति कार्यक्रमले प्रारम्भिक बाल विकास शिक्षादेखि कक्षा 12 सम्म अध्ययनरत विद्यार्थीलाई समेट्नेछ। करिब 1,000 विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने जनाइएको छ। सरकारले छात्रवृत्ति योजनामा योगदान गर्न निजी क्षेत्र, व्यावसायिक क्षेत्र तथा सरकारी र गैर सरकारी संस्थासँग अपील समेत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो मन्त्रालयमा आयोजित कार्यक्रममा छात्रवृत्ति घोषणा गर्नुभएको हो। योजना अनुसार विद्यार्थीलाई पूर्ण आंशिक तथा आवश्यक छात्रवृत्तिसँगै पाठ्यपुस्तक, पोशाक, शैक्षिक सामग्री, खाना, आवास लगायतका सुविधा उपलब्ध गराइनेछ। कार्यक्रममा मन्त्री पोखरेलले विपदको समयमा निजी तथा संस्थागत विद्यालयले देखाएको सामाजिक उत्तरदायित्वको प्रशंसा समेत गर्नुभएको छ। उहाँले देश र तथा विदेशमा प्राप्त सहयोगको विपदको समयमा सरकारलाई थप ऊर्जा र हौसला प्रदान गर्ने समेत उहाँले बताउनु भएको हो।
10: यसैबीच रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 1,356 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझ 7 बजेसम्म बाढ़ी तथा त्यसबाट सृजित विपदमा 4,894 जना अझै सम्पर्कविहीन छन्। विपदबाट 6,676 जना घाइते छन्। खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित 21,402 जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणको स्थिति प्रतिवेदनमा उल्लेख छ। बाढ़ीबाट प्रभावित विभिन्न जलविद्युत आयोजनाका सुरूङ तथा आसपासका क्षेत्रमा बेपत्ता भएकाहरूको खोजीलाई तीव्रता दिइएको प्राधिकरणको भनाइ छ। रसुवागढ़ी जलविद्युत आयोजनामा पावर हाउस र कन्ट्रोल प्वाइन्टमा पुगेर खोजी गरिएको भए पनि अहिलेसम्म केही फेला नपरेको प्रतिवेदनमा उल्लेख छ। लाङटाङ जलविद्युत आयोजनामा पनि खोज तथा उद्धार कार्य जारी छ। चिलिमे जलविद्युत आयोजनामा नेपाली सेना र भारतीय सेनाको संयुक्त टोली सुरूङभित्र करिब 115 मीटर प्रवेश गरेको छ। चारवटा 6-6 मीटर लामा ठूला पाइप प्रयोग गरी सुरूङभित्र हिँड्न मिल्ने बाटो समेत बनाइएको छ। माथिल्लो त्रिशुली एक आयोजनाको मुख्य प्रवेश सुरूङमा नेपाली सेना र कोरियाको विज्ञ सहित सम्मिलितको संयुक्त टोली करिब 400 मीटरसम्म प्रवेश गरी खोजतलाश गरेको छ, तर त्यहाँ पनि हालसम्म केही फेला परेको छैन। मैलुङ खोला जलविद्युत आयोजना क्षेत्रमा संयुक्त टोलीले करिब 1 किलोमिटर आसपास ड्रोन मार्फत रेकी गरेको जनाइएको छ। त्यहाँबाट पनि हालसम्म केही फेला पारिएको छैन। त्रिशुली 3-1 को सुरूङ तथा पावर हाउस क्षेत्रमा नेपाली सेना र आयोजनाका प्रतिनिधिहरूको संयुक्त टोलीले खोजतलाश गरिरहेको छ। त्रिशुली 3B नेपाली सेना र यूएईको खोजी तथा उद्धार टोलीले ड्रोन तथा थर्मल डिभाइस प्रयोग गरेर कार्यालय र आवास गृह क्षेत्रमा खोजी गरेको छ। त्रिशुली 3A प्रयोग गरिएको र तत्काल त्यहाँ आवश्यक नपर्ने चारवटा एक्साभेटर समेत अन्य खोज तथा उद्धार क्षेत्रमा परिचालन गरिएको नेपाली सेनाले जानकारी दिएको छ। यसैबीच पृथ्वी राजमार्गको मुगलिन मलेखु सड़क खण्ड अन्तर्गत कृष्णभीरमा सड़क कटान भएपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्के खोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सड़क मरमतका लागि आज पनि 10 घण्टा सवारी साधन आवागमन पूर्ण रूपमा बन्द गर्ने भएको छ। बाटो खुलाउनको लागि भइरहेको प्रयासका बारेमा सीआईएनसँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे,
13: यो भोटेकोसी बाढीको कारणले गर्दाखेरि हाम्रो धादिङ जिल्लाभित्र पर्ने कृष्णवीरको पहिरो नदीको कटानले गर्दाखेरि त्यो पहिरो गएको अवस्था छ र पहिरोलाई चाहिँ अब पन्छाउनको लागि र अब त्यो पहिरो चाहिँ ठूलो जोखिमयुक्त पहिरो भएको हुँदाखेरि हाम्रो त्यहाँ प्राविधिक जनशक्ति त्यही अनुसारको इक्विपमेन्टहरू सबै संयन्त्र परिचालन गरेर कृष्णपुरको पहिरो पाएर दुईतर्फी सवारी साधन खुलाउने प्रयासमा काम भइरहेको छ।
10: बाढ़ी प्रभावितलाई तत्काल आश्रय दिन रसुवा, नुवाकोट र धादिङमा 37 होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। ती केन्द्रमा हाल 3,629 जना आश्रय लिइरहेका छन्। विभिन्न 19 स्वास्थ्य संस्थामा गरी 327 जना बिरामीको उपचार भइरहेको छ। 38 आपतकालीन स्वास्थ्य टोलीमा रहेका 175 स्वास्थ्यकर्मी परिचालन गरी 4,722 भन्दा बढ़ी बिरामीलाई उपचार सेवा दिइएको छ। शव व्यवस्थापन तथा पहिचानका लागि 32 फोरेन्सिक टोलीमा 54 जना शक्ति परिचालन गरिएको विपद व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी उपलब्ध गराउन 6,000 लिटर क्षमताका 2 र 9,000 लिटर क्षमताको एउटा गरी 3 ट्याङ्करबाट नियमित रूपमा पानी वितरण भइरहेको छ। बाढ़ी प्रभावित नुवाकोट र रसुवाको उत्तरगया गाउँपालिकामा 23 प्रकारका आपतकालीन पशु चिकित्सा औषधि तथा सामग्री हस्तान्तरण गरिएको छ। विदुर नगरपालिकामा 25 किलोका 200 बोरा चुन र 500 मिलिमिटरका 1,000 बोतल फिनेल पठाइएको छ भने तनहुको देवघाट गाउँपालिकालाई पनि 330 बोतल फिनेल र 100 प्याकेट चुन उपलब्ध गराइएको छ। कालिका र गोसाईकुण्ड गाउँपालिकालाई 7 प्रकारका आपतकालीन पशु चिकित्सा औषधि तथा सामग्री सहयोग गरिएको पनि प्राधिकरणले बताएको छ।
14: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जाजरकोट भूकम्पपछिको पुननिर्माणको सिकाई र भोटेकोसी बाढ़ीपछिको पुननिर्माणमा सजिलो
15: त्यसले नै रसुवा लगायतका जिल्लाहरूको यो विपदमा हामीले पुननिर्माणमा नागरिकका घरहरू बनाउने सवालमा र अन्य सरकारी चाहिने भवनहरू बनाउने सवालमा त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
10: भोटेकोसी बाढ़ीपछि सुरूङभित्र 121 मात्रै फँसेको सेनाको दावी, अपराध अनुसन्धान कार्यालयलाई जघन्य घटनामा मुद्दा चलाउने अधिकार, निजामती विधेयक अन्तिम रायका लागि लोकसेवा आयोगमा पठाउने निर्णय लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 27 शनिबारका दिन बिहान ठिक 10:30 अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
16: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
17: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
18: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं। सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
19: निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
21: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
22: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अपराध अनुसन्धान कार्यालयलाई जघन्य घटनामा मुद्दा चलाउने अधिकार शीर्षकको खबर प्रकाशित छ भने निजामती विधेयक अन्तिम रायका लागि लोक सेवा आयोगमा पठाउने मन्त्रीपरिषदको निर्णय शीर्षकको अर्को खबर छ। 18 भदौको मन्त्रीपरिषदले आवश्यक परामर्शका लागि विधेयक लोक सेवामा पठाउने निर्णय गरेर हिजो संघीय मामिला मन्त्रालयमा पठाएको छ। मन्त्रालयले लोक सेवामा पठाउनेछ र राय प्राप्त भएपछि आवश्यकता अनुसार विधेयकमा समेटेर मन्त्रालयले पुनः मन्त्रीपरिषदमा लैजानेछ। मन्त्रीपरिषदबाट निर्णय भएपछि मात्रै विधेयक संसदमा पुग्नेछ। त्यस्तै सुरुङभित्र 121 मात्रै फँसेको सेनाको दावी, टनेल ब्रेक थ्रू नभएसम्म उद्धार जारी राखिने शीर्षकको खबर छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। त्रिशुली भोटीकोशी नदीमा आएको बाढ़ीले पुर्याएका जलविद्युत आयोजनाका सुरुङ ब्रेक थ्रू नभएसम्म खोजी तथा उद्धार जारी रहने भएको छ। 10 भदौमा आएको बाढ़ीले जलविद्युत परियोजनामा कार्यरत कर्मचारी, प्राविधिक तथा इन्जिनियरलाई बेपत्ता बनाएको छ। आयोजनाका आवास र बाँध क्षेत्रमा रहेका व्यक्ति बाढ़ीमा परेको अनुमान छ। सुरुङभित्र रहेका व्यक्तिको भनी उद्धार तथा खोजी कार्य जारी रहेको सेनाले जनाएको छ। त्यस्तै भित्रपृष्ठमा कांग्रेस 15 महाधिवेशनको मिति प्रभावित नहुने गरी कार्यतालिका परिमार्जन गरिने शीर्षकको खबर छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। कांग्रेसको संस्थापन पक्ष सबैलाई समेटेर अघि बढ़ने निष्कर्षसहित 15 महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने निर्णयमा पुगेको छ। क्रियाशील सदस्यता अध्यावधिक बिना 15 महाधिवेशनमा सहभागी हुन पाउने अडानबाट पछि हट्दै क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य नगर्ने र महाधिवेशन कार्यतालिका परिमार्जन गर्ने निर्णय भएको सहमहामन्त्री मुक्ता कुमारी यादवले बताउनु भएको छ। आजको नयाँ पत्रिकाको भित्रपृष्ठमा खबर प्रकाशित छ।
23: कान्तिपुर दैनिकमा प्रधानमन्त्री उद्धार कोषमा क्रिप्टो प्रयोगकर्ताको राहत शीर्षकमा सजना बरालले लेख्नु भएको छ। विश्वका जुनसुकी ठाउँका क्रिप्टो करेन्सी प्रयोगकर्ताले नेपालको प्रधानमन्त्री दबी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी राहत दिन सक्ने भएका छन्। कोषमा आइपुग्दा त्यो क्रिप्टो मुद्रा अमेरिकी डलर हुँदै नेपाली रूपियाँमा विनिमय भइसक्छ। यस प्रकारको क्रिप्टो टू फियाट दानका रूपमा सोमबारसम्म $500 कोषमा जम्मा भएको अर्थमन्त्री स्वर्णिम वाग्ले जानकारी दिनुभयो। मार्को रुबियोले किन फोन गरे लामिछानेलाई शीर्षकमा अनिल गिरीले लेख्नु भएको खबर छापिएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हिजो राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सभापति रवि लामिछानेसँग फोनमा कुराकानी गर्नुभएको छ। त्यसक्रममा विदेश मन्त्री रुबियोले भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका प्रति समवेदना व्यक्त गर्दै विपदको घड़ीमा नेपाली जनता र सरकारको साथमा रहेको बताउनुभयो। कूटनीतिज्ञहरूले नेपालसँग सम्पर्क र सहकार्यका लागि वैकल्पिक च्यानल खोजिरहेको बेला अमेरिकी विदेश मन्त्रीले राष्ट्रपा सभापतिसँग कुराकानी गरेको भनेर उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर रहेको छ कान्तिपुर दैनिकमै। बाढ़ी प्रभावित जलविद्युतका कुन सुरुङमा कसरी भइरहेको छ खोजी र उद्धार शीर्षकमा जयसिंह महराले लेख्नु भएको छ। सुदीप कैनीले विदुरका 65 विद्यालय भोलिदेखि खुल्न लागेको बारेमा पनि खबर लेख्नु भएको छ। अर्को खबर रहेको छ बाढ़ी प्रभावित क्षेत्रमा बिजुली पुनः जोड़ियो सहज बन्दै जनजीवन शीर्षकमा गंगा विसीले लेख्नु भएको हो। बाढ़ीले सम्पर्क टुटाएका बस्ती जोड्दै बेली ब्रिज शीर्षकमा विमल खतिवडा ले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ गोर्खापत्र दैनिकमा। अधिकांश स्थानीय तह साक्षर 112 स्थानीय तहमा भने अझै निरक्षरता शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको हो। अन्तर्राष्ट्रिय साक्षरता दिवसमा लेखिएको यो सामग्रीमा मुलुकबाट निरक्षरता उन्मूलन गर्ने गरी डेढ़ दशकदेखि देशव्यापी अभियान सञ्चालन गरिएपछि देशका अधिकांश स्थानीय तह साक्षर देखिएको उल्लेख गरिएको छ। यद्यपि अझै पनि 112 स्थानीय तहमा निरक्षरता देखिएको छ। हालसम्म 68 जिल्ला साक्षर घोषणा भइसकेको उल्लेख गरिएको छ। भित्री पन्नामा बाढ़ीबाट क्षतिग्रस्त स्थानीय तह सञ्चालन गर्न सुझाव शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ। निशुल्क कानूनी सहायता सुविधा होइन नागरिकको हक शीर्षकमा नारायण काफ्लेले लेख्नु भएको छ। सर्वोच्च अदालतले निशुल्क कानूनी सहायताको व्यवस्था प्रभावकारी कार्यान्वयनका लागि कानूनी र संस्थागत सुधारको व्यवस्था गर्न सरकारलाई आदेश दिएको छ। नेपालको संविधानले सुनिश्चित गरेको निशुल्क कानूनी सहायता राज्यले उपलब्ध गराउने सुविधा मात्र नभई न्यायमा सार्थक पहुँचको हिस्सा भएकाले यस्तो व्यवस्था हुनुपर्ने सर्वोच्चले व्याख्या गरेको हो। बाढ़ीको पीड़ामाथि लम्पीको प्रहार शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको छ। नुवाकोटको विदुर नगरपालिका साथ तुप्चे टारका किसान यति बेला दुई संकटसँग एकैपटक जुधिरहनु परेको छ। एकातिर भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले सड़क पुल र जनजीवन तहस नहस बनाएको छ भने अर्कोतिर पशुपालनको मुख्य आधार बनेका गाईहरूमा लम्पी स्किन रोग फैलिन थालेपछि उनीहरू चिन्तित छन्। पूँजी बजार सुधारका उपाय पेश गर्न निर्देशन शीर्षकमा खबर छ भने अर्को खबर छापिएको छ नागरिक दैनिकमा। विपदमा हातेमालो गर्दै समुदाय पहाड़ रुँदा तराईले आँसु पुच्छ शीर्षकमा गणेश विशुले बाँकेबाट लेख्नु भएको खबर छापिएको छ। अर्को खबर दैनिक 1,00,000 ग्यास सिलिण्डरको माग तर मुस्किलले 30,000 मात्रै आपूर्ति शीर्षकमा अजित अधिकारीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। सामान्य अवस्थामा 50,000 ग्यास सिलिण्डरको खपत हुने काठमाडौँ उपत्यकामा अहिले दोब्बर अर्थात दैनिक 1,00,000 ग्यास सिलिण्डरको माग छ तर आपूर्ति भने मुस्किलले 30,000 सिलिण्डरको मात्रै भइरहेको छ जसका कारण उपत्यकामा यति बेला ग्यासको अभाव देखिएको छ। भारतबाट आइरहेको ग्यास काठमाडौँसम्म ल्याउन बाटोको असुविधा भएको आयल निगमका निर्देशक विनीत मणि उपाध्यायले बताउनु भएको छ। आर्थिक कारोबार दैनिकमा सुरुङ निर्माणको इन्जिनियरिङमा पुनरावलोकनको खाँचो शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छापिएको छ। नेपालमा सुरुङ निर्माण र सञ्चालन तीव्र गतिमा बढ़िरहेको छ। देशको भौगोलिक जटिलता तथा पहाड़ी भूभागका कारण यातायात जलविद्युत खानेपानी र सिंचाई जस्ता पूर्वाधारहरूमा सुरुङ मार्गको महत्व उत्तिकै छ। निर्माण भएका निर्माणाधीन र प्रस्तावित सुरुङको लम्बाई 1,417 किलोमिटर रहेको छ।
22: साझा खबरमा अब विदेशका खबर। युरोपेली संघले ग्रीनल्याण्डमा ऊर्जा महत्वपूर्ण कच्चा पदार्थ र कनेक्टिभिटी सम्बन्धी परियोजनामा लगानी गर्न 20 करोड़ युरो खर्च गर्ने प्रतिबद्धता जनाएको छ। डेनमार्कको स्वायत्त क्षेत्रका रूपमा चिनिने ग्रीनल्याण्डको राजधानी नुकमा दुई दिने भ्रमणमा रहनुभएकी प्रमुख उर्सुला वोन देर लियनले युए ग्रीनल्याण्ड साझेदारी प्याकेजको घोषणा गर्नुभएको हो। यसले कनेक्टिभिटी स्वच्छ ऊर्जा र महत्वपूर्ण कच्चा पदार्थ गरी तीन रणनीतिक प्राथमिकतामा ध्यान केन्द्रित गर्ने बताइएको छ। युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले यसै हप्ताको अन्त्यमा अमेरिकी तथा युरोपेली अधिकारीहरूसँग भएको वार्तापछि अर्को चरणको योजना बनाइरहेको बताउनु भएको छ। उक्त चरणमा के गर्ने भन्ने विस्तृत उल्लेख भने गरिएको छैन। अमेरिकी वार्ताकार नेताहरू जेलेन्स्की र रूसका राष्ट्रपति भोलिदिमिर पुटिनसँग 4.5 वर्षदेखि जारी युद्ध अन्त्य गर्ने वार्ता पुनः शुरू गर्ने प्रयासका स्वरूप भेटवार्तामा जुटेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र इरान र ओमन बीच हर्मुज जलमार्गबाट सुरक्षित आगमनका लागि अस्थायी मार्ग तोक्ने बारेको वार्ता अन्तिम चरणमा पुगेको छ। दुई देश बीचको समझदारी आगामी दिनमा अन्तर्राष्ट्रिय समुद्री संगठनमा दर्ता हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। क्षेत्रीय तनाव कम गर्ने कतारको प्रयास अन्तर्गत छलफल भइरहेको अन्तर्राष्ट्रिय संस्थाहरूले बताएका छन्।
23: साझा खबरमा अब खेलकुदको खबर। कर्णाली शिवराजले नेपाल भलिबल लीग एनभीएलमा सगरमाथा स्म्यासर्सलाई 3-2 सेटमा पराजित गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा भएको खेलमा कर्णालीले 5 सेटमा पुगेर जीत हात पारेको, लगातार 2 खेल जितेर शीर्ष 2 रहेको पराजित टोली कर्णाली र सगरमाथा बीचको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो। जारी लीगमा एक्लो अपराजित टोली कर्णाली 8 अंक जोडेर शीर्ष स्थानमा छ। 2 जितपछि पहिलो हार बेहोरेको सगरमाथा 7 अंक सहित दोस्रो स्थानमा छ। हिजो नै भएको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्स किंग्सले मधेश वारियर्सलाई 3-1 सेटमा पराजित गर्दै लगातार दोस्रो जीत हात पारेको छ। आज लीगमा खप्तर फाल्कन्स र मधेश वारियर्स तथा काठमाण्डु रेड्स र सगरमाथा स्म्यासर्स बीच खेल हुनेछ। आरम्भ संस्कार विद्यालयको आयोजनामा आरम्भ कप राष्ट्रिय अन्तर्विद्यालय टेबल टेनिस भदौ 31 गतेदेखि हुने भएको छ। प्रतियोगितामा विभिन्न 10 प्रतिस्पर्धा हुने जनाइएको छ। भरतपुर फुटबल क्लबको आयोजनामा 27 भदौदेखि तेस्रो हनामी चितवन गोल्ड कप शुरू हुनेछ। 30 असोजसम्म सञ्चालन हुने प्रतियोगितामा 2 विदेशी सहित कुल 8 टीमले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ। र नेपाल क्रिकेट संख्यानले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको मीडिया र टिकटिङ अधिकार 35.5 करोड़ भन्दा बढ़ी मूल्यमा बेचेको छ। 8 फ्रेन्चाइज टोली बीच प्रतिस्पर्धा हुने एनपीएलको तेस्रो सिजन 10 लगतै शुरू हुनेछ। क्यानले बोलपत्र र खरिद प्रक्रियाबाट अधिकार प्रदान गरेको जानकारी दिएको छ।
0: जाजरकोट भूकम्पपछिको पुननिर्माणको सिकाई कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: ग्यासको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास बिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब जाजरकोट भूकम्पपछिको पुननिर्माणको सिकाइको कुरा। करिब 3 अघिको जाजरकोट भूकम्पपछिको पुननिर्माणको काम भर्खर शुरू भएको छ। यही बेलामा भटेकुसी बारीका कारण रसुवा नुवाकोट लगायतका जिल्लामा जनधनको क्षति भयो। जाजरकोट भूकम्पपछिको पुननिर्माणका लागि नीतिगत रूपमा गरिएको सुधारले भटेकुसी बारी प्रभावितको पुननिर्माणमा कसरी सहयोग पुग्छ? हामीले सांसद खड्ग बुढासँग कुराकानी गरेका छौं।
3: पुननिर्माणको गति रोकिँदैन। मैले सदन र सरकारको ध्यान जाजरकोट प्रति आकृष्ट गरेको छु। जहाँ पैसा छ अहिले पनि 5-7 अरब बजेट विनियोजन भएको छ, त्यो जाजरकोट चाहिँ भूकम्प पुननिर्माणको पैसा अन्यत्र ट्रान्सफर गर्ने कुरा भन्ने हुँदैन। बरु तपाईँहरू स्थानीय तह, खास गरी स्थानीय तहमा तल रहनुहुने वडा अध्यक्षज्यूहरू, अरू चाहिँ पालिकाको प्रमुख उपप्रमुखज्यूहरू र त्यहाँको राष्ट्रसेवक साथीहरूले तल हामीले चाहिँ के काम बाँकी छ, ती कामहरू चाहिँ छिटो सम्पन्न गरेर जिल्ला विपद व्यवस्थापन समिति हुँदै एनडीआरआरएमएमा पठाइदिनका लागि पनि मैले आग्रह गरेको छु। जाजुकुर भूकम्पसँग रुकुम पश्चिम र सल्यानका जनताहरू पनि आज पीड़ित छन्। राज्य गम्भीर हुन्छ र गम्भीर बन्नुपर्छ।
5: योभन्दा अलि चाँडै त्यहाँ पुनर्निर्माणको घर उद्घाटनको काम अलि चाँडै हुन सक्थ्यो।
3: कार्यविधिले 2080 कार्तिक 17 गते भन्दा अगाडि मानु छुटिएको वा कानूनी रूपमा भनेको त्यो चाहिने मालपोतबाट अंशमण्डा भइसकेको र हरेक कुराले चाहिने कानूनी हिसाबले नै

0: भविष्यमा रसुवा बाँधेपछिको पुनर्निर्माणमा यसले सजिलो बनाउँछ, त्यतिखेर झन्झट हुँदैन?
1: यसले चाहिँ समग्र अहिले कार्यविधिले मैले अघि जाजुकोट भन्ने भन्दा भने पनि तर त्यो कार्यविधिले रसुवा लगायतको बारी देशभरि त नेपाल त मैले अघि पनि भने बहुप्रकोपमा चाहिँ प्रभावित देश हो। हामीले विश्वका सम्पन्न राष्ट्रहरू विकसित राष्ट्रहरूको औद्योगिक चाहिँ त्यो कार्बन डाइअक्साइडदेखि लिएर अन्य कुराहरूले आजको विश्वको चाहिँ यो भू राजनीतिले विश्व वातावरणले आज नेपाल प्रभावित भएको छ। त्यस्ता धेरै डिजास्टर सम्बन्धीको त्यो कार्यविधिले भोलि पुनर्निर्माणमा त्यसले चाहिँ सबै ठाउँमा सहज हुने गरेर त्यो कार्यविधि निर्माण हुन्छ। त्यसले नै रसुवा लगायतका जिल्लाहरूको यो विपदमा हामीले पुनर्निर्माणमा नागरिकका घरहरू बनाउने सवालमा र अन्य सरकारी चाहिने भवनहरू बनाउने सवालमा त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
0: सांसद खड्क बुढासँग गरिएको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: जेएनजी आन्दोलनको एक वर्ष सरकारी आयोगको प्रतिवेदन अल्पत्र, घाइते र शहीद परिवार आन्दोलनको मर्म अनुसार परिवर्तनको प्रतीक्षामा।
0: भोटेकोशी बाढ़ीपछि सुरुङभित्र 121 मात्रै फँसेको सेनाको दावी। बाढ़ी प्रभावित बालबालिकाको शिक्षाका लागि 1 अर्बको छात्रवृत्ति योजना घोषणा। प्रभावित क्षेत्रमा पशु चौपाय व्यवस्थापनका लागि 23 प्रकारका सामग्री हस्तान्तरण।
2: अपराध अनुसन्धान कार्यालयलाई जघन्य घटनामा मुद्दा चलाउने अधिकार। निजामती विधेयक अन्तिम रायका लागि लोकसेवा आयोगमा पठाउने निर्णय। दैनिक 1 लाख ग्यास सिलिण्डरको माग, 30,000 मात्रै आपूर्ति।
0: ग्रीनल्याण्डमा युरोपेली संघले 20 करोड़ युरो खर्च गर्ने, रूससँगको द्वन्द अन्त्य गर्न युक्रेनी राष्ट्रपतिसँग अमेरिकी प्रतिनिधिको भेट। हर्मुज जलमार्गमा वैकल्पिक मार्ग तोकिँदै।
2: र एनबीएलमा आज 2 खेल हुने, हिजो भएको खेलमा कर्णाली र अन्नपूर्णको लगातार जीत। राष्ट्रिय अन्तर्विद्यालय टेबल टेनिस प्रतियोगिता हुने, 27 भदौदेखि चितवन गोल्ड कप।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ रसुवाको भोटेकोशी बाढ़ी, जसले आफन्त इष्टमित्र सबै लगेको छ। कोही प्रभावित छन्, कोही अभिभावक बनेका छन्, त्यसै गरी महँगी र अभाव भने हट्न सकेको छैन। दुईजना व्यक्ति छन् खाली सिलिण्डर माथि बसेका छन् र एकअर्काको बीचमा कुराकानी भइरहँदा लामो नाक भएका व्यक्तिले अगाडिपट्टि रहेका व्यक्तिसँग केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, बाढीले लैजान नसक्ने भनेको त अभाव मात्रै रहेछ।
2: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। ज्योतिनगरका बाढ़ी पीड़ित बाल बालिकालाई टोल विकास संस्थाको आर्थिक सहयोग। बुवा आमा बाढ़ीमा हराएपछि बाल बालिकाको विचल्ली। हाल देशका विभिन्न स्थानमा वर्षा हुँदै केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन नागरिकलाई मौसमविदको आग्रह। पशु चौपायामा अहिले झाडा पखाला लगायतका समस्या देखा पर्दै पशुलाई घाँस खुवाउँदा विशेष ख्याल गर्नुपर्ने पशु स्वास्थ्य प्राविधिकको सुझाव। र बुढापाका समाजका ऐना अनुभव र ज्ञानका खानी भए पनि युवा पीढ़ीले आफूहरूका कुरा सुन्न नचाहेको उनीहरूको भनाई।

0: अब खोज खबर विस्तारमा आज भदौ 23 गते जेएनजी शहीद दिवस विभिन्न कार्यक्रम गरी मनाइनेछ। आज भदौ 23 गते जेएनजी आन्दोलनको एक वर्ष पूरा भएको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा समय दिएको छ। एक वर्षको अवधिमा मुलुकले राजनैतिक रूपमा ठूलो परिवर्तन महसुस गरेको छ। यस्तै आन्दोलनले उठाएका सुशासन र जवाबदेहिताका सवाल अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनिरहेको छ। टीकापुर नगरपालिका वडा नम्बर 3 रहेको महालक्ष्मी टोल विकास संस्थाले रसुवाबाडीमा अभिभावक बेपत्ता भएका ज्योतिनगरका बाल बालिकालाई आर्थिक सहयोग गरेको छ। संस्थाले बाल बालिकालाई नगद 8,000 रूपियाँ सहयोग गरेको छ। थप खबर सहकर्मी गीता चौधरीबाट।
1: रसुवाबाड़ीमा टीकापुरका सम्पर्कविहीन भएका धेरै भए पनि बालबालिकाको आर्थिक अवस्था कमजोर भएको र कमाउने मानिस कोही नभएपछि थोरै राहत होस् भनी सहयोग गरिएको संस्थाका सदस्य क्षेत्र बहादुर कटेलले जानकारी दिनुभयो।
2: महालक्ष्मी टोल समूहबाट अलिकति पैसा उठेको थियो, अब तत्काललाई केही सहयोग होस् भनेर बच्चाहरूको स्थिति देखेर टीकापुरभरिमै लगभग दयनीय अवस्था पर्न त धेरै पर्नु भएको छ, तर दयनीय अवस्था यहाँभन्दा बढी त कसैको पनि नभएको कारणले गर्दा हाम्रो टोल समितिमै कुरा भएर टोलमा उठेको पैसा ल्याएर नगद 8,000 रुपियाँ हस्तान्तरण गर्नको लागि टोल समितिको सबै आउनु भएको छ। यी बच्चाहरूलाई पछि राहतको कुरा त अब सरकारले उपलब्ध त हुने नै छ। अब अहिलेको तत्कालको लागि यिनीहरूलाई चुलो बल्नको लागि, स्कूल जानको लागि, त्यो व्यवस्थापनको लागि केही सहयोगी मनहरूको आश गर्दै हामीले यो सहयोगलाई अगाडि बढाएका छौँ।
1: बाल बालिका समस्यामा रहेका उनीहरूलाई छाकटाने समस्या रहेकाले सानो सहयोगले अरू सहयोगी मनहरूले पनि सहयोग गरून् भनी टोल विकास संस्था मार्फत पीड़ितको घरसम्म पुगेको सदस्य सरस्वती विश्वकर्मा बताउनुहुन्छ।
3: हाम्रो अब तपाईँहरूसँगको आजको सानो संवाद अनि तपाईँहरूसँगको सानो तपाईँहरूको फोटो भिडियो क्लिपले अन्य ठाउँबाट पनि केही सहयोग आउँछ भन्ने हिसाबले हामीले उहाँलाई चाहिँ बोलाएको हो।
1: भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा टीकापुर नगरपालिका ज्योतिनगरका ऋषि मणि सञ्जाल सम्पर्कविहीन हुनुभएको छ। सञ्जाल मात्र होइन, उहाँसँगै श्रीमती मनोकला सञ्जाल र छोरी सुस्मिता समेत सम्पर्कविहीन छन्। घरमा दुई छोरी र दुई छोरा छोडेर गाउँमा भएकी दिदी पूर्वादेवी नेउपानेलाई समस्या परे हेरिदिनु भनेर कमाउन गएका परिवारका तीनैजना बाढ़ीपछि सम्पर्कमा नआएपछि बालबालिकाको रूवावासी छ। गएको वैशाखमा बुवा आमा कमाउन गएका केही समयपछि ठूली दिदी पनि गएकी थिइन्। उनीहरूलाई भेट्न जानेहरूसँग घरमा रहेकी छोरी नमुना सञ्जेल आफ्ना आमा बुवाको खोजी गरिदिन माग गर्नुहुन्छ।
4: घरमा हामी 4 भाइ बहिनी हो, 3 बुवा आमा अनि दिदी जेठो दिदी उतै। उहाँहरू वैशाखमा जानुभएको, दिदी भर्खरै 1 पनि पुगे छैन। बुवा आमा चाहिँ पार्किङमा काम गर्नुहुन्थ्यो रसुवाको।
1: ऋषिमणि सञ्जालको परिवार विगत 3 वर्षदेखि टीकापुरको ज्योतिनगरमा हर्क बहादुर रावलको घरमा भाडामा बस्दै आएको छ। आमा बुवा उतै सम्पर्कविहीन भएपछि घरमा कोही काम गर्ने कमाउने मान्छे नभएपछि बच्चाहरू अहिले फुफुकै भरमा छन्। सञ्जालकी दिदी पूर्वादेवी नेउपाने भाइ बुहारी र भदै बाढ़ीमा हराएपछि भाडामा राखेर गएका बाल बच्चा बिचल्लीमा परेको र आफूलाई साह्रै पीड़ा भएको बताउनुहुन्छ।
5: हेरिदिनु भनेर छाड्याएको, दिदी छ भनेर, दिदी छ भिना छ भनेर आएको, यहाँ राखेको चार केटाकेटी के गर्छ बन्धु, हरिखरी गर्छु, कन्याडी भर्दा छोरी छ भनेर हरिखरी गरिदिनु दिदी भनेर हेरि, अब पछि मेरो गर्दै गर्दै
1: भदौ 10 गते आएको बारीमा टीकापुरका 34 परिवार प्रभावित भएको नगरपालिकाले जनाएको छ। खोजी तथा उद्धारको कार्य जारी भए पनि अहिलेसम्म यी व्यक्तिको खोजी हुन सकेको छैन। सहयोग कार्यक्रममा संस्थाको तर्फबाट कोषाध्यक्ष निर्मला उपाध्याय, सहसचिव दीपा बुढा, सदस्य धीरेन्द्र बुढा, बर्घर मोहन कैला लगायतको उपस्थिति थियो।
0: सहकर्मी गीता चौधरी। अब बाँकी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। साथै उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको पनि नेपालमा प्रभाव रहेको छ। अहिले सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा बादल लागेको छ भने मधेश बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बादल लागेको छ। कोशी मधेश लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशका पहाड़ी भूभागको एक दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यसका साथै सुदूरपश्चिम र कोशी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश कर्णाली र लुम्बिनी प्रदेशमा आगामी दुई तीन दिनसम्म पनि वर्षाको सम्भावना रहेको मौसमविद विभूति पोखरेलले जानकारी दिनुभयो।
6: सुदूरपश्चिमको कुरा गर्दाखेरि चाहिँ वर्षाको सम्भावना छ, धेरै ठाउँमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ र एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना छ होइन, र वर्षा हुँदा चाहिँ मेघ गर्जन चट्याङ सहित वर्षा आउने चाहिँ देखिन्छ। यो दुई तिन दिनलाई नै देखिन्छ होइन, अलि यो मनसुनको न्यूनतापीय रेखा पनि अलिकति माथि छ होइन, त्यसले गर्दाखेरि पनि वर्षा चाहिँ हुने देखिन्छ।
0: आगामी दुई तीन दिनसम्म पनि वर्षाको सम्भावना रहेकाले सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा बाढ़ी पहिरो तथा भूक्षय आउन सक्ने र नदीमा पानीको बहाव बढ़दा डुबान तथा कटानको समस्या आउन सक्ने भएकाले नागरिकहरूलाई सतर्कता अपनाउन पनि मौसमविद पोखरेलले अनुरोध गर्नुभएको छ।
6: अलि लामो समय भइसकेको छ होइन, मध्यमसम्म वर्षा भएको होइन, यसले गर्दाखेरि चाहिँ अब यो आकस्मिक बहावहरू हुने सक्ने सम्भावना, अलिकति पहाड़ी भूभागहरूमा यो भूक्षय हुन सक्ने होइन, यो पहिरोको पनि सम्भावना रहन्छ पहाड़ी भूभागहरूमा, तथा अब यो आकस्मिक बहावको पनि सम्भावना हुन सक्ने र मेघगर्जन सट्याङ पनि देखिया हुनाले अब नागरिकहरूलाई अलिकति यो मौसम सम्बन्धी अध्यावधिक रहिरहनु हुन होइन सूचना, र त्यही अनुसार चाहिँ अलिकति सतर्कता बाहिर हिँड्दा गर्दा चाहिँ अलि विचार गर्नुहुन, विशेष गरी सुदूरपश्चिमतिर अलिकति एक दुई दिन अलि एक्टिभिटीहरू बढ्ने नै देखिया छ, अलिकति हामी चाहिँ सतर्क भएर रहनुपर्ने चाहिँ देखियो।
0: बस्तीमाथिको जमिन चिराचिरा परेर भासिन थालेपछि बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर एक बरभकेटका 18 घर पहिरोको उच्च जोखिममा परेका छन्। बस्तीभन्दा करिब 500 मिटर माथि रहेको खेत तथा जमिनमा ठूलो दरार देखिएपछि स्थानीय पहिरोको त्रास बढ़ेको हो। पछिल्ला केही दिनदेखि निरन्तर वर्षा भइरहेकाले जमिन थप भासिने र पहिरो जान सक्ने जोखिम बढ़ेको स्थानीयले बताएका छन्। स्थानीय लक्ष्मण जागरीका अनुसार पानी परिरहेकोले बस्तीका बासिन्दाहरू तरसै छन्। वडाध्यक्ष कृष्ण कुमार धामीले पनि बस्तीमाथिको जमिन चिराचिरा परेर फुटेको र जोखिम बढ़दै गएको बताउनु भएको छ। जोखिमको अवस्था बुझ्न प्रहरी जनप्रतिनिधि तथा कर्मचारीको टोलीले घटनास्थलको स्थलगत निरीक्षण पनि गरेको छ। जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा छार्ने तयारी भइरहेको वडाध्यक्ष धामीले जानकारी दिनुभयो। खोज खबरमा पशु चौपायामा अहिले झाडा पखाला लगायतका समस्याहरू देखा पर्दै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
7: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
8: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
7: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
9: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग
10: होइन चाइनाको माइलो त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
9: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
10: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
11: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
12: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकरोला रोड, टीकापुर, कैलाली।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औंठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: अरेल्ला सुन चाँदी पसल बलभद्र चौक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। हाम्रो समाजमा एउटा भनाई छ, कुरा सुन्नु बुढाको, आगो ताप्नु मुढाको। बुढापाका भनेका अनुभवका खानी हुन्। उनीहरूले जीवनका विभिन्न अनुभव भोगिसक्नु भएको हुन्छ। त्यसै गरी मुढाबाट निस्केको ताप दरिलो र रापिलो हुन्छ, जसले गर्दा पनि ताप दिन सक्छ। थप खबर सहकर्मी पूर्ण विकबाट।
1: वृद्ध वृद्धाहरू परिवार तथा समाजका अमूल्य सम्पत्ति हुन्। उनीहरूले आफ्नो जीवनको लामो समय परिवार, समाज र राष्ट्रको विकासमा योगदान दिएका हुन्छन्। उनीहरूसँग जीवनका विभिन्न परिस्थितिको अनुभव ज्ञान र सिप हुन्छ। त्यसैले वृद्ध वृद्धाहरूलाई सम्मान र उचित हेरचाह गर्नु हाम्रो जिम्मेवारी हो। तर आजका युवा पीढ़ीहरू बुढाबुढ़ीको कुरा नै सुन्न नै चाहदैनन् भन्नुहुन्छ टीकापुरतिन संघर्षकी खिमा देवी विक।
2: डर हल्ला यो रबा यो रबा ईश्वर यो ईश्वर यो ईश्वर भनी सिकाहन हमारा चला चली तो सिकाउन न पड़े भन्न न पड़े अभी जानी हे फटाफट मुख न आउन हाली हिन्न सिकाहन भनी नहुने भैया इनकेलाई त मोबाइल चाहियो, नाच्नु चाहियो, हाँस्नु चाहियो, टिउटिउ हुन् कि टुटु हुन् चिन्नु चाहियो। अदा यो अरे हान कहिले काम लाउँछन् भनेको कति नै तिन्न भातोका मेरो साग बगाउनु पर्यो, मेरो साग बगा तिन्न भातो हुनु पर्यो। त्यस्ता
1: वृद्ध वृद्धहरूले नयाँ पुस्तालाई आफ्नो अनुभवबाट सही मार्गदर्शन दिन्छन्। उनीहरूले बाल बालिका तथा युवालाई असल संस्कार, अनुशासन, नैतिकता, इमान्दार र सामाजिक व्यवहार सिकाउँछन्। साथै हाम्रो भाषा, संस्कृति, परम्परा, रीतिरिवाज र संस्कारलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न उनीहरूको महत्वपूर्ण भूमिका हुन्छ। उनीहरू समाजको इतिहास र विगतका घटनाका प्रत्यक्ष साक्षी पनि हुन्। तर युवा पीढ़ीहरू अभिभावकसँग नजिकिन चाहदैन भन्नुहुन्छ टीकापुर एक विशाल नगरका जयसुर सार्की।
3: जहाँ पनि बस्ती छोडेर पनि हाम्रो सुन्दा जहाँ जति हाम्रो गाउँठाउँ छ त्यहाँ हेर्दाखेरि हाम्रो बच्चा बिग्रनको कारण बुढाबुढीको वचन नमान्ने, छुट्टै बसेर चुरोट खाने, ट्याब्लेट खाने, बुढा बाटोलाको मान्छेको भनेको मानिदिएको भए सुख पाउने हुन्। हामी पहिला जमानामा बुढो मान्छे देखाएपछि तिनको भारी पनि हामी लिन्छौँ, ल तपाईँ खालि हिँड्नु तर हामी बोकेर लिन्छौँ भनेर हामी डेकमा जाँदाखेरि तिनको सामान सबै बोकेर हामी लिन्थ्यौँ। हामी उठेर सम्मान गर्ने, हामी तिनको सामनेमा चुरोट नखाने, भिडी नखाने, तमखु नखाने, हामी त्यति गर्दा पनि अहिले हाम्रो बानी पनि बिग्रियो। तर अहिले हामी त्यही सोध्छौँ, त्यही माग गर्छौँ, तर यहाँ घोचेले मान्दैन। एकजना ठिक छ, अर्कोजना ठिक उहिले बिगारिदिन्छ।
1: परिवारमा कुनै समस्या वा महत्वपूर्ण निर्णय लिनुपर्दा वृद्ध वृद्धको अनुभव र सुझाव निकै उपयोगी हुन्छ। उनीहरूले परिवारका सदस्यहरूबीच प्रेम, सद्भाव र एकता कायम गर्न सहयोग गर्छन्। उनीहरूको जीवनमा गरेका संघर्ष, मेहनत र सफलताका कथाले नयाँ पुस्तालाई प्रेरणा पनि दिन्छ। तर आजका युवा पीढ़ीहरू आफ्नो पालाभन्दा निकै फरक देख्नुहुन्छ टीकापुरका कण्ठराज गिरी।
4: बुढाबुढीको अरूको कुरा काट्ने, गिन्याउने, जिस्क्याउने, भनेको नमान्ने, लापरवाही जस्तो तिनको गार्जियन्स, खास गरी जो अभिभावकहरू हुन्छन् तिनीहरू अब यतातिरको त धेरै जसो मान्छेहरू इन्डियातिर जान्छन् होइन नोकरी गर्नको लागि, अनि ती बाहिर बसेको हुन्छ, आमाको खासै गर्दैनन् तिनीहरू, आमाको के आमालाई चेक्दै चेक्दैन, अनि चाहिँ आफ्नै घरबाट उताउलो भएर उरुन्ठ्याउलो भएर निस्किया हुन्छन् बाहिर, अनि बाहिर पनि जे मन लाग्यो त्यही भनिदिन्छन्। बाहिर स्कुलमा त स्कुलको टिचरलाई मान्दैनन्।
1: वृद्ध वृद्धहरू हाम्रो समाजका ज्ञान, अनुभव र संस्कृतिका भण्डार हुन्। त्यसैले उनीहरूलाई बोझका रूपमा नभई सम्मानित र महत्वपूर्ण सदस्यका रूपमा हेर्नुपर्छ। उनीहरूको स्वास्थ्य, सुरक्षा, सम्मान र आवश्यकतामा विशेष ध्यान दिनु परिवार, समाज र राज्य सबैको कर्तव्य हो।
0: सहकर्मी पूर्णविक। अब बाँकी खबर। वर्षातको समयमा पशु चौपायाहरूमा विभिन्न किसिमका समस्याहरू देखा पर्ने गर्छन्। टीकापुरमा पनि पशु चौपायामा अहिले झाडा पखाला लगायतका स्वास्थ्य समस्याहरू देखा पर्ने गरेका छन्। यस्तै विषयमा मैले अहिले यो वर्षातको समयमा पशु चौपायामा कस्ता किसिमका समस्याहरू बढ़ी देखिन्छन् र त्यसबाट किसानले पशुलाई कसरी जोगाउने भनी पशु सेवा शाखा टीकापुरका पशु स्वास्थ्य प्राविधिक दीपक बोहरालाई सोधेको छु।
5: अहिले वर्षातको समयमा तर यो वर्षात भएकोले सामान्यतया यो भेडा बाख्रामा, अरू गाई बस्तुमा झाडा पखालाकै समस्या छ अहिले, र प्लस अहिले यो आन्तरिक परजीवीहरू पनि जुकाको समस्याहरू पनि भएकोले यो बेलामा छेरौटी अथवा त्यस्तो किसिम पखाला चल्ने त्यस्तो समस्याहरू आइराखेको छ। अनि गर्मी बढी भएको, मच्छर किराकाटीको टोकाइले गर्दा पनि अब पशुहरूले अब आहार कम खाने भन्ने किसानहरूको चाहिँ गुनासो आइराखेका हुन्छ। पशुहरू ल्याउँदा पनि अब खाना खाइराखेको छैन भन्ने कुरा गर्नुहुन्छ धेरै जसोलाई, डायरिया चलेको र कतिपयमा चाहिँ यस्तो किसिमको ज्वरो आउने भाइरल किसिमको त्यस्तो समस्या छ।
6: जो तपाईँले यी पशुहरूमा लाग्ने विभिन्न किसिमका रोग तथा समस्याहरूको बारेमा बताउनुभयो, यसबाट किसानले पशुहरूलाई कसरी बचाउने?
5: सकेसम्म हामीले खानपिन आहारमै व्यवस्थापन गर्नु पर्यो अनि बर्सातको समयमा किराकाटी मच्छर लाग्ने हुन्छ र अलिकति हामी चाहिँ साँझ पख हल्का धुवा अथवा चाहिँ मच्छर नलाग्ने अथवा हामीले गोबरहरू अथवा मलको थुप्रोहरू टाढा राख्ने सरसफाइमा ध्यान दिनु पर्यो। धुवा गर्ने भन्दैमा पनि निष्कासिएरी हिसाबले धुवा गर्नु भएन, अलिक खुल्ला राख्ने र हल्का किसिमको साँझ बिहानको समयमा बढी प्रभावमा किराकाटी अथवा मच्छरको समस्या हुन्छ त्यही भएर जोगाउनु पर्यो। अहिले चाहिँ बर्सातको समयमा खल्लामा भएको घाँस अथवा पानी जम्ने ठाउँको घाँसहरू सकेसम्म प्रयोग नल्याउ, ल्याउनु पर्यो भने पनि अलिकति सफा गरेर अथवा ओइलाएर मात्र खुवाउने गर्नु पर्यो। जस्तै अब हामीले साँझ काटेको छ भने छहारीमा फैलाउने र भोलि बिहान पख उपयोग गर्ने अथवा बिहान काटेको छ भने दिनभरि चाहिँ छहारीमा फैलाएर अनि साँझ पख मात्र प्रयोग गर्ने। तत्कालले गर्दा अब त्यो चाहिँ त्यसको अलिकति प्रभाव रहन्छ, किराकाटीको समस्या अथवा पानीमा भएको चाहिँ अलिक टक्सिन चाहिँ निष्क्रिय हुने भएकोले हामीले चाहिँ केही समय ओइलाएर मात्र घाँस किसानहरूलाई प्रयोगमा ल्याउन भनेर भन्छौँ।
6: विशेष गरी यो बर्सातको समयमा किसानहरूले पशुहरूलाई आहारा अर्थात् घाँसमा ध्यान दिनु पर्दो रहेछ है।
5: घाँस उभानु किसानले हामीले खुवाउन भनिरहेको छ, धेरै जस्तो पमलाल आफै पनि व्यवस्था गरेको छ घाँसहरू उनीहरूले त्यति नै गरेको छ भने अन्य फुटकर किसानहरूले बढी जस्तो चाहिँ करेसाबारी अहिलेको चाहिँ जल्दो बल्दो भनेको केराबारीतिरको घाँसहरू प्रयोग गरिराख्नु भएको छ र जसले गर्दा चाहिँ के छ भने अहिले केराबारीमा किराको लागि प्रयोग गरेको चाहिँ विषादी सर्किएको हुन्छ र पर्खिनु पर्ने समय नपर्खेर किसानले यो घाँस प्रयोग गरिराख्नु भएको छ। त्यसले गर्दा पनि पशुहरूमा अलिकति टक्सिन टाइपको यो समस्याहरू पछि पनि रहन सक्ने छ त्यस्तो, त्यसलाई पनि अब किसानहरूलाई हामीले भनिराखेका छौँ पर्खिनु पर्ने समयसम्म यहाँहरूले पर्खेर मात्र घाँस प्रयोग गरौँ, सकेसम्म त घाँसै प्रयोग नगरौँ, यसो केरेसाबारीमा अथवा पोइजन प्रयोग हुने ठाउँको गर्नै पर्यो भने पनि अब औषधिको पर्खिनु पर्ने अवस्था उपयोग गर्नका लागि पर्खिनु पर्ने अवस्था पर्खेर मात्र घाँस काट्न सचेत रहनु पर्यो।
0: खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
7: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छत्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।
8: भनेदेखि सबै कुरा पाउने रहेछ, लु भन त बाउ के पाउँछ त्यहाँ?
9: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
10: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
11: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
8: भनेदेखि सबै कुरा पाउने रहेछ।
12: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
13: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
14: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
15: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 9844648673 र 9814680204।
16: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेका छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
17: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
16: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि?
17: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
18: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड टिकापुर। फोन नम्बर 0915600595, मोबाइल नम्बर 9844827359।

0: कापिए रही था कभी पेंसिल रही था कभी झोले फटाका आज था का कना हो बाबा के वस्ता बाटिन गतिलो ठाउ से झोला आनला से तो लड़का सामान नहीं हरे
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी रहा
0: का हुई कबू लड़का कभी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटा कई था बढ़िया ठाउ से झोला लाना नहीं चिक ठो
1: अरे कहाँ से नाम था
0: कहाँ से लन वो तो कहाँ टीकापुर मरलक रट गई यहाँ झोला उडोक मसे वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनला बाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला दस का टस बाटिन ये बुरहक ढंग कबू फसल छान कर झोला नहीं आना से आकठुई
1: लिया लिया मैं अब भी ही जाइबू रट गई यहाँ झोला उद्योग में रट गई यहाँ झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिकला झोला है मरम फेकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर रामप्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223373
3: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। विपदमा परेका नागरिकको उद्धार तथा राहतका लागि कैलाली सुनचादी व्यवसायी संघले 5,21,000 रूपियाँ सहयोग गरेको छ। संघका अध्यक्ष यतु सुनारका अनुसार उक्त रकम नेपाल सुनचादी व्यवसायी महासंघ मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ। देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला विपद प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुगाउने उद्देश्यले रकम प्रदान गरिएको संघले जनाएको छ। संघले विपदका समयमा पीड़ित नागरिकको साथमा उभिनु सामाजिक तथा मानवीय दायित्व भएको भन्दै सहयोग मार्फत आफ्नो प्रतिबद्धता समेत प्रस्तुत गरेको छ। खोज खबरमा अब पालो जनआवासको। टीकापुर अस्पतालमा दैनिक सयौं बिरामी सेवा लिन आउँछन्। सेवा लिन आएकाहरूले पालो पर्खेर सेवा लिनुपर्ने बाध्यता छ। आजको जनआवाजमा हामीले केही सेवागरालाई सेवा कस्तो लाग्यो भनी सोधेका छौं।
4: फटाफट सेवा दी है तो बढ़िया तो रही है काहे नहीं लागी डी लाइन लागल वो लड़का न ले रही है पर दिन तो यहाँ से गेली रिपोर्ट फिर कर दिन नहीं करते है यहीं वो तो जूरी आई ना वो मन तक
5: मेरे नाम कौशला देख दी मेरे डाड़ को समस्या है बिहान आठ बजे आगे वैसा मुकालो पाइया थे सरकारी अस्पताल अब हम नहीं हो भन हमें और के भरने हो सेवा लेना गाड़ो छ लापरवाही मं दे रही
6: के भन्न चाहना गाह्रो छ यहाँ अब आफ्नो सोच अनुसार हुन्न सितो बिमा पाइदिए भए त हुनेछ।
3: अब खेल समाचार। नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लीग एनपीएलको मीडिया तथा टिकटिङ राइट्स 33 करोड़ भन्दा बढ़ीमा बिक्री गरेको छ। एनपीएल 3 का लागि ओटीटी टेलिभिजन प्रसारण तथा टिकटिङ राइट्स अलग अलग कम्पनीले पाएका छन्। वर्ल्ड वाइड ओटीटी अधिकार नेट टीवी प्रालीले पाएको छ। उसले 18,40,00,000 रूपियाँमा यो अधिकार प्राप्त गरेको क्यानले जनाएको छ। त्यस्तै नेपाल क्षेत्रको लिनियर टेलिभिजन प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रालीले 14,46,00,000 रूपियाँमा खरिद गरेको छ। टिकटिङ अधिकार भने ई सेवा लिमिटेडले 85,00,000 रूपियाँमा प्राप्त गरेको क्यानले जनाएको छ। सम्झौता अनुसार टिकट बिक्रीबाट प्राप्त आमदानीको 95% क्यानलाई र 5% ई सेवालाई प्राप्त हुनेछ। राइट्सबाट क्यानले 33,53,00,000 रूपियाँ आमदानी गर्नेछ। 8 टोलीको सहभागितामा एनपीएल अक्टोबर 26 देखि शुरू हुनेछ। यसै समाचार सँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। ज्योतिनगरका बाढ़ी पीड़ित बाल बालिकालाई टोल विकास संस्थाको आर्थिक सहयोग। बुढा बुवा आमा बाढ़ीमा हराएपछि बाल बालिकाको विचल्ले। हाल देशका विभिन्न स्थानमा वर्षा हुँदै केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन नागरिकलाई मौसम विभागको आग्रह। पशु चौपायामा अहिले झाडा पखाला लगायतका समस्याहरू देखा पर्दै पशुलाई घाँस खुवाउँदा विशेष ख्याल गर्नुपर्ने पशु स्वास्थ्य प्राविधिकको सुझाव। र बुढापाका समाजका ऐना अनुभव र ज्ञानका खानी भए पनि युवा पीढ़ीले आफूहरूका कुरा सुन्न नचाहेको उनीहरूको भनाई। हवस् त अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रएफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: दाई बेड भूख लगता खाजा बाकी नहीं। ए काकी फे आयल बाटी राम राम काकी।
1: राम राम हो नानी मजा बाटो ऐसन ले छाइट भारे हो स्याकल बाजे आप भली भुआस कर दिया परल है समय में भुआस कर दे से आपन जिम्मेवारी फे वरिना और जनक बात फे सुननी पड़ना।
2: आ दीदी फे वो बेला आपन कटरा पढ़ना इच्छा रह छुट्टी में भुआस कर देख मुआ दाई बाबा कर लग गलती जस्ता फिर डोरे नी चाहू दीदी मई चाहे बाल विवाह करनी चाहू ये बाल विवाह निकरण दीदी।
3: शारीरिक व मानसिक रूप में सक्षम नहीं होकर किशोरावस्था में जो छाइक भुआस कई देना से दाई वो बच्चा दोनों के स्वास्थ्य खतरा में पड़ सकर उ हिंसा के शिकार बन सकर वही है विद्यालय छोड़ पड़ना बाध्यता हुई से थी उ रोजगार फिर नहीं पाए वो गरीबी में बांच बाध्य हुई पड़थिन। नेपाल के कानून अनुसार 20 वर्ष नहीं पुगे भुआस कराई नहीं हुई असिन करैल से 3 वर्ष सम कैद वो 30,000 रूपया सम जरिमाना हुई सकर वो असिन भुआस कानूनी मान्यता
1: टीकापुर नगर पालिका वडा नंबर 3 से देगिलक जनहित में जारी संदेश।
4: छिछी कस्तो गनाएको इनका संतान ने टॉयलेट गनाएर मारने भए
5: फेरी छिमेकी को गाली पाइने भो के गर्ने होला घर में पुरुष पनि छैनन्।
6: ए दीदी पनि कति डराउनु भएको कोही चाहिदैन फोन गरे पछि तुरंत सेवा उपलब्ध गराउने आदित्य सेफ्टी टैंकी सरसर्वेस सेवा छँदै छ नि।
1: कता छ त त्यो
6: जता भए पनि फोन गर्नुस् न तुरन्त आइहाल्छ नि।
1: फोन नम्बर कति हो भाइ?
6: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो अर्को पनि छ 98 65 69 20 26।
1: तपाईँको पनि टिकापुर जानकी जोशीपुर भजनी सप्पी राजापुर गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
7: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा 1 नम्बर सुनबाट निर्मित माइली तिलरी छड्के तिलरी रामलीला झुम्का पिजडा झुम्का बाला औठी पेण्डल चन्द्रमा र अर्डर गरे अनुसार सुनसानीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: दुर्गा ज्वेलर्स बलभद्र चोक नमुना इन्टरप्राइजेज नजिकै टिकापुर कैलाली सञ्चालक देव बहादुर सुनार सम्पर्क नम्बर 98 68 40 16 60।
9: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: ए साथी तीज आउन लाग्यो यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
9: सोच त धेरै छ नि तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
10: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउ न तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
9: हो र त्यहाँ लेडिज सुट कुर्ती सुरुवाल पाइन्छ र?
10: पाइन्छ नि तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
9: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ नै है।
10: तीजको उमङ्ग नयाँ पहिरनको रङ्ग पवनदेव इन्टरप्राइजेस सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54 सञ्चालक पवनदेवी तिमिल सेना सम्पर्क नम्बर 98 48 50 02 27 र 98 48 50 09 52।
11: हेर रामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
12: हो नि बिरे। मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न।
13: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
14: के गर्छ र सन मेडिकेयरले?
13: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
14: यति गरेपछि धेरै राहत हुने रहेछ त।
13: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
14: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
15: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
16: श्रोतावृन्द नमस्कार। सामुदायिक रेडियो टिकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 23 गते मंगलबार, तदनुसार सेप्टेम्बर 8 तारीक सन 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाई अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टिकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टिकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नु भएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि हुनेहरूको लागि आज तपाईले थालेको काममा राम्रो प्रगति देखिनेछ। आफ्नो कुरा राख्दा स्पष्ट बोल्नुहोला। वृष राशि हुनेहरूको लागि नजिकको व्यक्तिबाट आएको सुझाव तपाईका लागि उपयोगी हुनेछ। पसल वा व्यापार गर्नेहरूलाई ग्राहकको चाप बढ्न सक्छ। मिथुन राशि हुनेहरूको लागि कामको एउटा महत्वपूर्ण जिम्मेवारी हातमा आउनेछ। कागजी प्रक्रिया पूरा गर्नुपर्ने भए ध्यान दिएर अगाडि बढ्नुहोला। कर्कट राशि हुनेहरूको लागि घरमा आवश्यक सामान थप्ने विषयमा छलफल हुनेछ। आमदानी र खर्चको हिसाब मिलाउँदा आर्थिक अवस्था स्पष्ट हुनेछ। सिंह राशि हुनेहरूको लागि नयाँ जिम्मेवारी पाएपछि त्यसलाई पूरा गर्ने उत्साह पनि बढ्नेछ। व्यवसायमा पुरानो ग्राहकसँग पुनः सम्पर्क हुन सक्छ। कन्या राशि हुनेहरूको लागि कुनै निर्णय लिनुभन्दा अघि सबै पक्षसँग बुझ्नु तपाईँका लागि लाभदायक हुनेछ। कार्यालयको एउटा काम समयमै पूरा भएपछि बोझ घट्नेछ। तुला राशि हुनेहरूको लागि तपाईँले दिएको सानो सहयोग कसैका लागि निकै महत्वपूर्ण बन्न सक्छ। काममा नयाँ जिम्मेवारी थपिए पनि वातावरण सहज रहनेछ। वृश्चिक राशि हुनेहरूको लागि आर्थिक विषयमा रोकिएको कुराको समाधान खोज्न सकिनेछ। सहकर्मीसँग मत फरक परे पनि विवाद बनाउन आवश्यक छैन। धनुराशि हुनेहरूको लागि नयाँ व्यक्तिसँग भएको चिनजान भविष्यमा उपयोगी हुन सक्छ। घरमा कसैसँग बसेर रमाइलो समय बिताउने मौका मिल्नेछ। मकर राशि हुनेहरूको लागि आज अधूरो रहेको एउटा व्यक्तिगत काम पूरा गर्ने समय मिल्नेछ। कार्यालयमा तपाईँको जिम्मेवारीलाई विश्वास गरिनेछ। कुम्भ राशि हुनेहरूको लागि खर्चको प्राथमिकता छुट्याएपछि आर्थिक दबाव कम हुनेछ। परिवारमा सानो खुशीको वातावरण बन्नेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि कामको सिलसिलामा अनुभवी व्यक्तिहरूसँग महत्वपूर्ण कुरा सिक्ने अवसर मिल्नेछ। आर्थिक कारोबार गर्दा प्रमाण सहित सुरक्षित राख्नुहोला। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भने पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउने छौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-5161-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सुदेश गान।

0: स्वदेशकानपछि अब सुनौ आज ककसको जन्मदिन परेको छ त। आज लम्कीचुवा नगरपालिका वडा नम्बर 2 गणेशपुर बस्ने लियान चौधरी 7 वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बुवा मुकेश कुमार चौधरी, आमा लक्ष्मी चौधरी लगायत सम्पूर्ण परिवारले उहाँलाई जन्मदिनको शुभकामना दिनुभएको छ। लियान चौधरी लगायत आज जन्मदिन परेका सम्पूर्णमा सामुदायिक रेडियो टीकापुर एफएमको तर्फबाट पनि जन्मदिनको हार्दिक मंगलमय शुभकामना। जन्मदिनको शुभकामनापछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे आजको चर्चा, 8 बजे संवाद, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे अपने एकलग, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3:30 बजे सुपरहिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे नेपाली थारू गीतहरू, 6 बजे खोज खबर, 6:40 बजे महिला बोल्छिन, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:10 बजे पोषण संवाद, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ हो।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
5: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टीकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531695।
6: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
7: बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
8: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
7: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
8: बल्ब, होल्डर, स्विच, तार, बोर्ड, प्लग, एलईडी, लाइट, पंखा लगायतका आवश्यकता अनुसारका विभिन्न विद्युतीय सामग्री पाइनुका साथै पुरानो सामान मर्मत पनि गरिन्छ।
7: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
8: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
7: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
9: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
10: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
9: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
10: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
9: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
10: एक घर 3 बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
9: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौ।
10: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
9: 1 नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
4: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ।
5: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
6: ए बहिनी, तीज पनि आउन लाग्यो, यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
7: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
6: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचालीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
7: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
6: त्यहाँ त हार, तिलहरी, मंगल सूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइनुका साथै गिफ्ट पनि पाइन्छ नि।
7: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
6: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
7: त्यसो भए ढिला नगरौ न दिदी, आजै जाउँ।
6: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
7: विश्वास र रोजाई अब एउटै ठाउँमा। नरेश ज्वेलर्स, टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा। संचालक उत्सव साहू, सम्पर्क नम्बर 98843342141।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएमको कार्यक्रम आजको चर्चामा यहाँलाई स्वागत छ। म एकिन्द्र तिमिल सेना। टिकापुर नगरपालिकामा कार्यभाग नगर प्रमुखको विवादले आर्थिक वर्ष शुरू भएको दुई महिना पुग्नै लाग्दा पनि काम हुन सकेका छैनन्। उपप्रमुख पहिल्यै निलम्बनमा परेपछि एक्लै प्रमुखले हाँकेको टिकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले पनि पदबाट राजीनामा दिएपछि यो समस्याको शुरू

0: भएको हो। आज हामी यसै विषयमा टिकापुर नगरपालिकाका पूर्व नगर प्रमुख तपेन्द्र बहादुर रावलसँग टिकापुर नगरपालिकाको विकास विवाद र निकासका विषयमा चर्चा गर्दैछु। रावलजी, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: तपाईँ पूर्व नगर प्रमुख, टिकापुर नगरपालिकाको जुन यो पछिल्लो 2079 निर्वाचित कार्यपालिकाको काम देख्नुभयो तपाईँले, यो कार्यपालिका कसरी चल्यो यहीँबाट शुरू गरौं।
1: विशेष गरी अब हामी टिकापुर नगरपालिकामा जति बेला नेतृत्वमा आयौं अथवा जनताले हामीलाई नेतृत्व गर्ने अवसर दियो, टिकापुर नगरपालिकाले एउटा निश्चित खाकामा हिँडाउनुपर्छ भन्ने मान्यताका साथ हामीले हाम्रा केही शुरूआती कामहरू अगाडि बढ़ायौं। यहाँलाई थाहा छ, हामीले निर्वाचित भएको दोस्रो वर्ष नै नगरको एउटा वृहत योजना बनाउने सन्दर्भमा एउटा सुव्यवस्थित अभियान शुरू गरौं भनेर हामीले चाहिँ केही डकुमेन्टेशन गर्यौं र 2077 हामीले नगर वृहत कार्ययोजना भनेर एउटा पुस्तक प्रकाशित गर्यौं। विशेष गरी ट्याफ त्यति बेलाको द एसिया फाउन्डेशन र कमिटेड नेपाल भन्ने दुईटा संस्थाले हामीलाई त्यसको प्राविधिक र आर्थिक सहयोग प्रदान गरेको थियो र देशभरिका 753 नगरपालिकामध्ये 7 नगरपालिकाले 20 वर्ष कार्य चाहिँ एउटा आवधिक योजना बनाएर हामीले अबको टिकापुर कस्तो हुने भन्ने सन्दर्भमा त्यसको विस्तृत खाका तयार गरेर एउटा पूर्ण योजना दिएका थियौं र हामीले नगरको एउटा दूरदृष्टि तय गरेका थियौं र लक्ष्य तयार गरेका थियौं। त्यो लक्ष्यमा हामीले के भनेका थियौं भने उत्पादनशील, स्वस्थ, शैक्षिक, पूर्वाधारित, सुव्यवस्थित पर्यटकीय नगर भनेर त्यसलाई हामीले एउटा त्यसको दूरदृष्टि तयार गरेका थियौँ। हामी स्वास्थ्यमा के गर्ने, शैक्षिक क्षेत्रमा के गर्ने, हाम्रो पर्यटनका क्षेत्रमा के गर्ने र जनताले उत्पादनसँग कसरी जोड्ने भन्ने सन्दर्भमा हाम्रो एउटा दूरदृष्टि थियो। मैले पछिल्लो चरणमा नगरपालिकाको सम्पूर्ण गतिविधि हेर्दा हामीले बनाएको 20 वर्ष योजनाको परिमार्जन, त्यसको चाहिँ संशोधन र त्यसमाथिको समीक्षा गर्नुभन्दा पनि त्यो हाम्रो 1 वर्ष लगाएको डकुमेन्टलाई दराजमा थन्काएर त्यहाँको निर्वाचित जनप्रतिनिधि अथवा त्यहाँको प्रशासन निकाय जसले हामीसँग यही डकुमेन्टहरू छन् यो आधारमा हामीले टिकापुरलाई अगाडि लैजानुपर्छ भन्ने मान्यताका साथ जसरी दायित्वबोध गर्नुपर्थ्यो त्यो दायित्वबोधबाट भट्केको मैले देखेँ। त्यस कारणले जब हामीसँग कुनै दूरदृष्टि नै छैन, हामीसँग भएको डकुमेन्टको विषयमा पूर्ण रूपमा हामी अन्जान छौं, नयाँ जनप्रतिनिधिले अब नगरपालिकालाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा अन्यल सिर्जना भयो र हामीले हाम्रा चाहेका आफूले के अरे चाहिँ आफ्नो मन लागेका भनौँ आफूले एउटा योजनाभन्दा पनि आफूले कहाँ मन लाग्यो त्यहाँ बजेट विनियोजन गर्ने खालको चाहिँ गतिविधिहरू हुँदाखेरि अहिले हामीले देखिरहेका छौँ। नगरपालिकामा हामी नेतृत्व बेहिन्छौँ, अभिभावक बेहिन्छौँ र त्यहाँ कुनै एक खालको चाहिँ सुशासनको दृष्टिले पनि हामी त्यसको गतिविधिलाई त्यति राम्रो देखिरहेका छैन। त्यस कारणले यो अवधिमा मलाई लाग्छ हामीले जुन खालको नगरपालिकाले एउटा गति लिनुपर्थ्यो, एउटा दिशा लिनुपर्थ्यो, त्यो दिशाबाट भट्केको नगरपालिका मैले देखेको छु।
0: अब तपाईँभन्दा पछिको नगर प्रमुख तपाईँकै कार्यपालिकाको सदस्य पनि हुनुहुन्थ्यो, केही 3 वडै अध्यक्षहरू पनि र केही त्यति बेला सदस्य पछि अध्यक्षको रूपमा पनि अनुभव, उहाँहरू त अघिल्लै जुन तपाईँले 20 वर्ष कार्ययोजना अथवा 5 वर्ष स्थानीय त कसरी शुरूआत भयो संघीयतापछि भन्ने अनुभवी नै थिए, त्यहाँनिर चाहिँ उहाँहरूको पहिला पनि त्यस्तै निष्क्रियता थिए र अन नगरेको हो कि अथवा के भयो होला?
1: यो कुरामा पनि मलाई अलि असजिलो महसुस भएको छ। यहाँले जुन कुरा उठाउनुभयो, तत्कालीन अवस्थाका 2-3 जुन सदस्यहरू पुनः त्यहाँ जननिर्वाचित भएर आउनुभयो उहाँहरूसँग पहिलो कार्यकालमा एक खालको ढुकढुकी थियो। उहाँहरूले अब मैले अनुभव गरेको छु कार्यपालिकामा अन्य अन्य विषयहरूमा उहाँहरूको जुन सहभागिता रहन्थ्यो त्यो पछिल्लो चरणमा मैले देखेन। त्यो मैले किन देखिनँ भने एक खालको जुन त्यहाँको नेतृत्वले अभिभावकीय भूमिका निभाउनु पर्ने हो, एक खालको आत्मविश्वासका साथ एक खालको चाहिँ जुन समन्वयका साथ तपाईँलाई हिँडाउनु पर्ने हो, त्यो त्यो खालको चाहिँ अभिभावक त त्यो खालको नेतृत्व टिकापुर नगरपालिकाको प्रमुख अथवा त्यहाँको प्रशासनले अथवा त्यहाँको चाहिँ प्रमुखले त्यो अभिभावक त ग्रहण गरिन सके पश्चात उहाँहरूलाई पनि के लाग्यो भने अब हामीसँग सरसल्लाहका कुराहरू सम्मानका कुराहरू जुन लिनुपर्ने थियो विशेष गरी पुनरिपिट भएका जनप्रतिनिधि र बाहिर बसेका जनप्रति किनभने हामी त यो कार्यकालमा सबै कुरा नयाँ निर्माण गरेका थियौँ एउटा खाका निर्माण गरेर त्यहाँ दिएका थियौँ त्यसमा त्यो अविश्वासको कमी हो कि अथवा उहाँहरूको समझदारीको कमी हो कि अथवा त्यो चाहिँ नेतृत्वको आफ्नो नेतृत्व गर्ने क्षमताको कमी हो कि त्यो कारणले पनि ती गतिविधिहरू अलि न्यून भएको अथवा जे प्राप्त गर्नुपर्थ्यो त्यो प्राप्त गर्न नसकेको अवस्था मैले देखेँ।
0: थोरै अब म अहिलेको कार्यपालिकाकै कुरा तपाईँबाट लिन चाहे किनभने तपाईँले नजिकबाट हेरिराख्नु भएको होला। अब 20 वर्ष योजनालाई त निरन्तरता दिएन यहाँले भन्नुभयो, त्यसको साथसाथै अहिलेको कार्यपालिकाले चाहिँ दैनिक प्रशासनको कुरा अब बेला बेला अब स्थानीय तहमा जनप्रतिनिधि हुने यो बेला धेरै कर्मचारी भर्ना तपाईँको कार्यकाल पनि भयो होला अहिले पनि भयो होइन, अनि त्यसपछि यो आपसी सहसम्बन्ध जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्धको कुरा पनि होला, यो कसरी हेरिराख्नु भएको छ?
1: अब विशेष गरी प्रशासन थाई संयन्त्र हो, थाई सरकार पनि भन्छ प्रशासनलाई, र जनप्रतिनिधि भनेका आउँछन् जान्छन् त्यो खालको नियमित प्रक्रिया हो। जनप्रतिनिधिहरूलाई सुशिक्षित गर्ने, जनप्रतिनिधिलाई भएका गतिविधिहरूको बारेमा जानकारी गराउने र नगरपालिकासँग सम्बन्धी समग्र कुराहरूको चाहिँ जानकारी दिने कुरा विशेष गरी प्रशासनको हो। अब हामीले विगतमा जे कामको शुरूआत गर्यौं, जस्तै यहाँ लागि कुरा उठाउनुभयो कर्मचारी भर्ना सम्बन्धी कुरा, कर्मचारी भर्ना सम्बन्धी कुरा त हामीले त्यति बेला कार्यविधि बनाएन कसरी कर्मचारी भर्ना गर्ने भन्ने कुरा पालिका स्तरबाट त्यो खालको कार्यविधि बनाएर सभाबाट पारित गरेर त्यसलाई चाहिँ हामीले चाहिँ कार्यान्वयनमा ल्याइसकेको अवस्था थियो। पछिल्लो चरणमा ती टोटल कुराहरू सम्पूर्ण कुराहरूलाई चाहिँ बाइपास गरियो। इभन मैले अस्ति सुन्दै थिएँ टिकापुर नगरपालिकामा कति कर्मचारी छ भन्दाखेरि ढुक्कका साथ प्रशासनले चाहिँ आफ्नो चाहिँ यो के अरे कर्मचारीको चाहिँ संख्या दिन सक्ने अवस्था छैन। कुन कर्मचारीहरू कहाँबाट कसरी आए, तिनको भर्ना के अरे चाहिँ विधि के हो, कहाँबाट भर्ना भए भन्ने खालका चाहिँ विषयहरूको सन्दर्भमा त त्यहाँको प्रशासनले गलत बाटोमा हिँड्दा त यो बाटो गलत छ, हामीसँग भएको विधिहरू कानूनहरू यो हुन् यो मान्यताको आधारमा यो स्थापित के अरे विधिको आधारमा हामी अगाडि जाउँ भन्न चाहिँ नयाँ आउने जनप्रतिनिधिलाई त्यो बाटोमा उहाँले हिँडाउने कोसिस गर्नुपर्ने हो।
0: यहाँनिर पूर्व मेयर साहब मलाई लागेको यो जनप्रतिनिधि भन्ने चाहिँ म यसरी गर्छु भनेर एकदम जानेर बुझेर योजनासहित आउनुपर्ने हो कि आइसकेपछि कर्मचारीले सिकाइदिनुपर्ने, यो मलाई अलिक कन्फ्युज छ।
1: दुईटै कुरा हो, कतिपय कुराहरू जनप्रतिनिधि भनेको जनताका समस्याहरूसँग भिजेर आएको, जनताका समस्यालाई बुझेर आएको अथवा जनताका आधारभूत विषयसँग लामो समय चाहिँ के अरे चाहिँ एकाकार भएर आएको जनप्रतिनिधि, त्यसले विद्यमान सबै कानूनहरू विद्यमान सबै व्यवस्थाहरूमा के अरे भएका व्यवस्थालाई कतिपय सन्दर्भ नबुझेको पनि हुनसक्छ। उसले समस्याको उठान गर्न सक्ने हैसियत त राख्छ, समस्यालाई कसरी के अरे चाहिँ उठान गर्ने र जनताका दैनिक समस्याहरू के हुन् भन्ने कुराको उठान त उसले सहजै गर्न सक्ला, तर त्यसलाई व्यवस्थापन गर्ने विधि के हो, हामी कहाँनिर गएर त्यसको चाहिँ व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने कुरा त कानूनसँग जोडेका होलान्, ती कतिपय कुराहरू हाम्रो वर्षौंदेखिको चाहिँ अभ्यासका कुराहरू होलान्, हो ती अभ्यासका कुराहरूसँग अभ्यस्त गराउने र त्यो विषयमा जानकारी गराउने समन्वयको पाटलाई अझ मजबुत बनाउने कुराहरू चाहिँ प्रशासनले गर्नुपर्छ जस्तो लाग्छ। ती कुराको जब अभाव सिर्जना हुन्छ अनि जनप्रतिनिधि पनि भट्किन्छ, जनप्रतिनिधि मैले गरेको कुरा ठिक छ अथवा मैले जे सोच ल्याएँ त्यो सोच चाहे त कानून विपरीत होस् त कानून सम्मत होस् मैले ल्याएको क्यारेज कुरा ठिक हो भन्ने ठाउँमा मात्र जब जनप्रतिनिधिहरू पुग्छन् र हामी पुग्छौं त्यति बेला हाम्रो चाहिँ स्थापित मान्यता स्थापित विधिहरू स्थापित मापदण्डहरू सबै बिग्रेर जान्छ।
0: भनेपछि स्थायी सरकार कर्मचारीसँग जनप्रतिनिधिले काम लिने गरी गरेको तपाईँको पोलिसी तपाईँको स्टाइल चाहिँ के थियो?
1: सबभन्दा ठूलो कुरा त समन्वयको अभाव हो, मैले हामीले गर्नुपर्ने समन्वय गर्न सकेन, मलाई अचम्म लाग्छ।
0: होइन अहिले कुरा नभए तपाईँले कसरी गरिराख्नु भएको?
1: मैले सबभन्दा ठूलो कुरा चाहिँ प्रमुख प्रशासक अधिकारी संघको र कर्मचारी संघको समन्वयको कुरा हो। हामीले कर्मचारीले गरेको काममाथि विश्वास पनि गर्न सक्नुपर्छ। उनीहरूलाई त निश्चित कामको एउटा घेरा दिएको छ नि, उसको एउटा जिम्मेवारी दिएको छ नि, त्यो जिम्मेवारीभित्र बसिरहेको कर्मचारीले आफ्नो जिम्मेवारी बोध गरिरहेको छ कि छैन, अब पूर्ण रूपमा चाहिँ के अरे उसले चाहिँ जिम्मेवारी वहन गरिरहेको छ कि भनेर हामी त मोनिटरिङ गर्ने हो नि। जहाँनिर हामी भट्केको देख्छौँ, जहाँनिर हामी दिशाहीन भएको मेरो मर्मले मेरो ब्रह्मले देख्छ, त्यहाँनिर उहाँसँग सम्मान गर्छ।
0: भनेपछि यो जनप्रतिनिधि नै सिधै मोनिटरिङ गर्ने हो कि कर्मचारीको त प्रमुख प्रशासकीय अधिकारी भनेर जिम्मेवार प्रमुख व्यक्तित्व के
1: हुन्छ? त्यो मार्फत नै गर्ने हो, विशेष गरी मार्फत नै गर्ने हो, तर चाहिँ गरेका गतिविधिहरू के भएछ भन्ने कुरा त मेरो ब्रह्मले हेर्ने होला नि।
0: जनप्रतिनिधि र कर्मचारीको सिधै सम्बन्ध हुन्छ कि हुँदैन, हुनुपर्छ कि हुनु पर्दैन?
1: होइन, त्यो त अब सामान्य कुरा त मैले भने सामान्य कुरा त हुनुपर्छ नै, तर सामान्य कुरा पनि अघि मैले भने जस्तै कुन विषयमा कसरी समन्वय गर्यो भन्ने कुरा त दुइटैको आपसी समझदारी र समन्वय कुरा होला नि। जस्तै मैले अघि तपाईँ कुरा गर्दै हुनुहुन्थ्यो, विगतमा एउटा कर्मचारीले प्रमुख प्रशासकीय अधिकारीले कार्यपालिकामा म सरुवा गरी पाऊँ भनेर एउटा के अरे चाहिँ प्रस्ताव लिएर गएको स्थिति मैले देखेँ। मलाई त के लाग्दैन, एकदम हाँस लाग्दो स्थिति। अनि त्यो कर्मचारीसँग हाम्रो जनप्रति अन्त त्यो कहाँनिर कमी रह्योला कि रह्यो त्यो अलग कुरा हो र, तर एउटा कर्मचारी म सरह गरे पाऊँ भनेर आफै चाहिँ प्रस्ताव लिएर जानु भनेको त त्यसले के संकेत गर्छ?
0: एउटा अर्को तपाईँको अनुभव पनि लिइहालौँ, प्रमुख र कार्यपालिकाका सदस्य बीचको सम्बन्धको कुरा, कस्ता कस्ता तपाईँले त्यस्तो अनुभव लिनुभयो? हामी त पछि कतिपय बेला सुन्यौं कार्यपालिकाका बहुमत सदस्यहरूलाई अनिच्छा भएको विषय पनि पारित हुनुपर्छ भन्ने कुरा पनि, भिटो लाग्ने कुरा पनि आयो भन्ने सुनिन्थ्यो होइन? तपाईँको के थियो त्यो भिटो लाएर प्रमुखले चाहेको कुरा गर्न पाउने हो कि अथवा कार्यपालिका सबै सदस्यको सहमति सम्मति लिनुपर्ने हो कि यो के हो?
1: त्यो त आफ्नो चाहिँ विवेकमा आफूले चाहिँ नगरपालिकाले कसरी रन गर्ने भन्ने सन्दर्भमा चाहिँ अभिभावकीय भूमिका खेलेको मान्छेले सोच्ने कुरा हो। तर कानूनले स्पष्ट रूपमा स्थानीय सरकार सञ्चालन ऐनले सबै कुरा चाहिँ सहमतिको आधारमा गर्ने, सहमतिको आधारमा बहुमतको आधारमा गर्ने भन्ने स्पष्ट लेखेको छ।
0: सहमति नभए
1: सहमति नभए त्यो स्पष्ट।
0: तपाईँको त्यस्तो अनुभव छ कि छैन तपाईँको कार्यपालिका पेश भएका प्रस्तावहरू जो तपाईँलाई यो पास हुनुपर्छ भन्ने लागेको तर कार्यपालिकाले चाहिँ अस्वीकृत गरेको के अनुभव छ पाँच वर्ष कार्यकाल?
1: मैले त्यस्तो कुराहरू अब मेरो कार्य अवधिभरि त्यस्ता कुराहरू लाई चाहिँ सहजै डिङ गरेको थिएँ। एउटा विषय त्यति बेला तत्कालीन रूपमा चाहिँ आएको थियो, मैले चाहिँ हाम्रै छोरी प्यारी छोरी कार्यक्रम चाहिँ ल्याउँदाखेरि यो कार्यक्रमको मोडल के गर्ने भन्ने विषयमा अधिकांश सदस्यहरूले त्यति बेला एक खालको चाहिँ यसलाई चाहिँ यो बिमा सिस्टमको कुराहरूमा लैजानुपर्छ भन्ने खालको चाहिँ कुराहरू ल्याएका थिए त्यति बेला, त्यो व्यापक छलफलको विषय पनि भने मैले भने यो विषयलाई अलिकति
0: मैले भन्नु त्यो त अब क्लियरिफाई त हुनै पर्यो। प्रस्ताव रूपमा ल्याएको तर यो चाहिँ अस्वीकृत भएको कुनै अनुभव छ कि छैन?
1: त्यस्तो त कुनै
0: अभियोग
1: छलफलको विषय बन्यो, त्यसलाई चाहिँ हामीले धेरै कुराहरू छलफलको विषयबाट अगाडि बढायौँ, वाद विवादहरू भए प्रतिवादहरू भए केही छैन सब क्यारेज कार्यपालिका रोक्यो होला अथवा सभा रोक्यो होला, तर मैले यो विषय लिन चाहन्थे र यो विषयमा चाहिँ के अरे चाहिँ यो एउटा यसलाई चाहिँ टुङ्गो नपुगाउन सकेको भनेको एउटा विषय चाहिँ तत्कालीन अवस्थामा चाहिँ मैले वडा विभाजनको कुराहरूलाई चाहिँ मैले जब धेरै कोसिस गर्दा भने अब त्यो सभाहरूमा चाहिँ त्यसको चाहिँ पारित गर्न नदिएको अथवा त्यो तत्कालीन अवस्थामा त्यो चाहिँ बहुमत नपुगेर चाहिँ एउटा चाहिँ त्यो एउटा विषय चाहिँ मलाई खट्केको विषय चाहिँ हो त्यति बेलाको चाहिँ।
0: अब तपाईँ त खास अब संहितापछिको पहिलो निर्वाचित नगर प्रमुख हुनुभयो, केही कुरा नयाँ गर्नुपर्ने गर्दा गर्दै समय पनि भयो, सायद कोरोना पनि तपाईँको कार्यकालमा आयो होइन? त्यही पनि संक्षिप्तमा यो अगाडि जानुभन्दा पहिले चाहिँ संक्षिप्तमा गजब गरे भन्ने कुरा सर्टकटमा र चाहिँ गर्न सकिएन भन्ने कुरा राख्दैन।
1: मैले त त्यति बेला गजब गरे भन्दा पनि मैले जनताको अपेक्षा पूरा गर्न सके कि सकेन भन्ने विषय नै हो। अहिले मैले विगत पनि भनेको थिएँ मैले गजब गरे भन्दैन, मसँग तुलना पछि आउनेहरूसँग हुने हो मैले त्यति बेला नै भनेको थिएँ।
0: अब त पछिको पनि आइसक्यो,
1: पछिको आइसक्यो, अब जनताले तुलना गर्ने बेला हो। त्यति बेला मैले सुरुवात गरेका कार्यक्रम त्यो सामाजिक क्षेत्र के अरे चाहिँ सामाजिक सुरक्षातिरका कुराहरू हुन्, चाहे शैक्षिक क्षेत्रका कुराहरू हुन्, चाहे नगरपालिकाले सुशासनको पाटोमा हिँडाउने कुराहरू हुन्, ती कुराहरूमा अहिले हामी कहाँ छौँ र विगतमा कहाँ थियो भन्ने कुरा अब तुलना गर्ने बेला होला जस्तो लाग्छ मलाई. त्यसैले मैले यो गजबै गरे भन्ने म चाहिँ भन्नुभन्दा पनि मैले आधार मैले त्यति बेला पनि भने मैले आधारशिला चाहिँ निर्माण गरिएको थिएँ है. एउटा चाहिँ खाका चाहिँ नगरपालिका अगाडि राखिदिएको छ, यो खाकाबाट अब हामी सजिलो अगाडि बढ्न सक्छौँ भन्ने खालको चाहिँ मैले एक खालको त्यो मेरो आफ्नो अभिव्यक्ति पनि थियो. र समयले विशेष गरी हामीले अब एउटा कोविडको कारणले लामो समय काम गर्ने अवसर पनि त्यति बेला दिएन, केही हाम्रा कुराहरू अधुरा रहे, ती अधुरा कुराहरूकोलाई पूर्ण गर्ने जिम्मेवारी नयाँ नेतृत्वको थियो. त्यो कहाँ पुग्यो त्यो जनताले भोलि इतिहासले समीक्षा गर्ला.
0: अझै बेला भएको छैन भन्न चाहनु ठिकै छ. अर्को चाहिँ तुलनाकै कुरा गर्दाखेरि अब केही निरन्तरता कुरा आउला, अब केही चाहिँ क्रमभङ्गता कुरा पनि आउला. तपाईँले सुरु गरेको के कुरा चाहिँ छोडियो, पछिल्लोले एक दुई दिन केही न केही त नयाँ पनि गरेको होला, तपाईँको नजरमा त्यो चाहिँ के छ?
1: नयाँ गरे जस्तो मैले अहिलेसम्म जनताले अनुभूत हुने गरे त्यस्तो केही पनि देखेको थिएन.
0: किन भएन, पाँच वर्ष भइसक्यो, पाँचौं बजेट पनि आइसक्यो होइन.
1: अब तामझाङ असाध गरेको चाहिँ गुलाब सिटी हो, त्यो गुलाब सिटीको गति र मती अहिले हामी देखिरहेका छौँ होइन. त्यो तत्कालीन अवस्थामा उहाँले अब एयरपोर्ट सञ्चालन गर्ने कुरा गर्नुभएको थियो, मैले एयरपोर्टलाई एउटा दूरदृष्टिका साथ अगाडि बढाउँ र यसलाई चाहिँ भविष्यमा सुरक्षित गरी कतै सानो भन्ने कुरा अगाडि ल्याएको थिएँ. अहिले त्यो गति तपाईँले देखिराख्नु भएको छ. र विशेष गरी हामीले त्यति बेला दुई तिनवटा कुरामा, एउटा सामाजिक सुरक्षाको कुरा, शैक्षिक क्षेत्रको र स्वास्थ्यमा तीनवटा कुरामा हामीले फोकस गरेका थियौँ. र हामीले एउटा यो प्राविधिक क्षेत्रका विद्यार्थीहरूको एउटा भविष्य निर्माणको लागि उहाँहरूलाई एउटा राहस्वरूप के अरे यो प्राविधिक छात्रवृत्ति मेयर प्राविधिक छात्रवृत्ति कार्यक्रम भन्ने स्थापना गरेका थियौँ. लगभग वार्षिक 12-15 लाख रुपियाँको त्यसले चाहिँ उनीहरूलाई के अरे चाहिँ सहुलियत दिने अथवा उनीहरूलाई शैक्षिक के अरे चाहिँ छात्रवृत्ति दिनेहरू कुरा थियो. त्यो कुरा अहिले हटेको मैले देखेँ. स्वास्थ्य क्षेत्रमा हामीले एक खालको चाहिँ विशेषज्ञहरू सुरु गरेका थियौँ के अरे स्वास्थ्य क्षेत्रमा के अरे बालरोग विशेषज्ञ र महिलाहरू विषय कुराहरू ती कुराहरू बीचमा कतै कतै चाहिँ त्यो खालको चाहिँ असमझदारी भएको जस्तो कुराहरू मैले देखिरहेको छु. यद्यपि बाल के अरे स्त्री रोग विशेषज्ञको त नगरपालिका सञ्चालन गरिरहेको छ र विशेष गरी हामीले देखिनुपर्ने सामाजिक सुरक्षाको पाटोतिर हो. त्यो सामाजिक सुरक्षाको पाटोमा पछिल्लो चरणमा कुनै त्यस्तो देखिने गतिविधिहरू हामीले देख्नु.
0: अब अहिलेसम्म हामीले यो टिकापुर नगरपालिकाको विकासको बारेमा चर्चा गरौँ, थोरै विभागतिर प्रवेश गरौँ. यो कार्यभाग नगर प्रमुखको विवाद, मेयर प्रमुख उपप्रमुख दुईटै नभइसकेपछि कार्यभाग नगर प्रमुखको विवाद हाम्रो टिकापुरमा शुरू भयो, यसको बारेमा तपाईँको विचार के हो?
1: यो मैले यसमा तीनटा कुरा देखेको छु. एउटा जनप्रतिनिधिको महत्वाकांक्षा हो, दोस्रो कुरा भनेको जनप्रतिनिधि र कर्मचारी बीचको समन्वयको अभाव हो र तेस्रो कुरा कानूनको जानकारीको अभाव हो.
0: कसरी?
1: जब हामीले नगर प्रमुखको चाहिँ एक खालको चाहिँ नयाँ नगर कार्यवाह नगर प्रमुख चुन्यौं र त्यो चुन्ने कुरा स्वाभाविक रूपमा हामीले हाम्रो जो के अरे स्थानीय सरकार सञ्चालन ऐनले जे भन्छ त्यो अनुसार हामीले चाहिँ के अरे चाहिँ उहाँको जुन खालको नियुक्ति के अरे ऊ भयो होइन, कार्यपालिक प्रमुखमा कार्यपालिका निर्णय गर्यो. विशेष गरी त्यसपछि त्यो अब विवादहरू सिर्जना भएको देखिन्छ. एउटा नयाँ कार्यवाहको के अरे चाहिँ महत्वाकांक्षा, मैले सबै कुरा मेयरको सरह अथवा मेयरले उपयोग गरेर सरह गर्न पाउनुपर्छ भन्ने एउटा महत्वाकांक्षा उहाँको रह्यो. दोस्रो कर्मचारीले अघि मैले भने जस्तै दोस्रो कर्मचारीले हामीसँग भएको कानूनी व्यवस्था यो भन्ने कुरा चाहिँ बुझाउन व्यवस्था गर्यो. जस्तै नगर प्रमुख र उपप्रमुख र कार्यपालिका सदस्यहरूको चाहिँ सेवा सुविधा तोक्ने अथवा सेवा सुविधा प्राप्त गर्ने आधार भनेको स्थानीय सरकार के अरे प्रदेश सरकारको कानून हो. त्यो प्रदेश सरकारको कानूनले स्थानीय तहका सबै कर्मचारीहरूको सेवा सुविधाको बारेमा त्यसले बोल्छ. कार्यभागको सन्दर्भमा के हो भन्ने सन्दर्भमा कानून बोल्दैन अथवा त्यो चाहिँ त्यस ग्याप देखिन्छ. त्यो ग्यापलाई चाहिँ प्रमुख प्रशासकीय अधिकृतलाई चाहिँ अनावश्यक रूपमा आफ्ना मागहरू डिमाण्डहरू राखिरहँदा प्रमुख प्रशासकीय अधिकृतले म कुन मापदण्डको आधारमा यहाँहरू कानूनको आधारमा तपाईँका अपेक्षाहरू पूरा गर्न सक्छु भन्ने कुरा र उहाँको महत्वाकांक्षाको बीचको जुन ग्याप थियो त्यो ग्यापले चाहिँ यो विषयलाई अलि टाढा टाढा बनाउँदै गयो र दुईटाको बीचको जुन असहमतदारी त्यसपछि सिर्जना हुँदै गयो। कार्यवाहकले आफ्नो सीमा र मापदण्ड के हो भनेर आफैले बुझ्नु पर्यो, त्यो मापदण्डभित्र बसेर आफ्नो गतिविधि अगाडि बढाउनु पर्ने अवस्था थियो। त्यो समयले त्यो स्थिति हुन सकेन र त्यसपछिका विषयहरूमा हामी गतिहीन भयौं, छाडा भयौं, गर्न पनि सके र विशेष गरी हामी पार्टी पनि दलीय रूपमा
0: पार्टीको कुरा अहिले आउँला। तपाईँले अघि महत्वाकांक्षा भन्नुभएको छ, समन्वयको अभाव पनि आइहाल्यो, कानूनको अभावको कुरा पनि गर्नुभएको
1: छ। मलाई कार्यवाहक प्रमुखले के बुझ्नु पर्थ्यो भने मेरो सुविधा लिने कुराहरू जबसम्म सुविधा कानूनले विषय बोलेको विषयभन्दा बाहिर गएर चाहिँ प्रमुख प्रशासक अथवा प्रशासनले चाहिँ उहाँलाई सुविधा दिने कुराहरू हुँदैनथ्यो
0: भनेको तत्कालीन कहिलेको कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजीले आफ्नो सीमा नथापाएर बढी महत्वाकांक्षी भएर गतिविधि गरेका कारण समस्या सुरु भयो।
1: त्यो पनि हो र प्रमुख प्रशासन अधिकृत कुरा उहाँको बीच दुईटा बीचको सम्बन्धको अभावको के अरे समन्वयको अभावको कुरा पनि हो।
0: त्यो त पहिलो अध्याय भयो,
1: त्यो देखिन्छ र त्यसपछि अब पार्टीहरू बीचको जुन खालको कन्ट्रोलिजम के अरे यो दलीय व्यवस्थामा एउटा पार्टीले आफ्नो जनप्रतिनिधिलाई जहाँ राख्नुपर्ने हो, हाम्रा सबैका विधानले अरूको विधानले के भनाएछ मान्दैन के अरे मलाई त्यति जानकारी छैन, तर पार्टीको जसरी नेकपा एमालेको के अरे चाहिँ पार्टीको विधानले के भन्छ भने सम्बन्धित तहको के अरे चाहिँ जनप्रतिनिधिलाई सम्बन्धित तहको कमिटीले चाहिँ निर्देशित गर्ने हो। अथवा टिकापुर नगरपालिकामा प्रतियोगिता गर्ने नेकपा एमालेको चाहिँ जनप्रतिनिधिहरूलाई नेकपा एमाले कन्ट्रोल गर्ने हो। त्यसमा त्यो कन्ट्रोल गर्ने भनेको अथवा त्यो सीमाभित्र बसेर उसले काम गर्ने, पार्टीको के अरे चाहिँ नीति निर्देशनको सीमाभित्र बसेर उसले काम गर्ने हो। तर पछिल्लो चरणमा के देखियो भने एउटै पार्टीको दुईजना मान्छेहरू चाहिँ यो आफ्नै पार्टीको आफ्नै दलको नगर प्रमुख के अरे कार्यवाहक छ, त्यसै दलको कार्यकारी एउटा के अरे चाहिँ सदस्यले उसकै विरूद्धमा भनौँ उसैलाई हटाउने गरी उसैलाई चाहिँ के अरे उ गर्ने गरी गतिविधि लिएर आउँछ। त्यसले त्यहाँ जहाँ हामीले पार्टीमा हाम्रा सदस्यहरूलाई हाम्रो भूमिकाको बारेमा प्रातान्त्रिक परिपाटीको बारेमा यो पार्लियामेन्ट्री चाहिँ के अरे सिस्टमको बारेमा अथवा त्यो अभ्यासहरूका बारेमा जे कुरा सिकाउनु पर्ने थियो, जे कुरा हामीले उहाँलाई दिनुपर्ने थियो, त्यो कुरा पनि हामीले दिन सकेन। त्यसो भने
0: त्यहाँनिर राजी एउटा कुरा अब कानुनी र राजनीतिक कुरा अलिक फरक पनि होला, त्यसमा जाउँला। कार्यपालिकाका बहुमत सदस्यले कार्यवाहक प्रमुख फेर्छौं भनेपछि कोही न कोही त नयाँ आउँथ्यो होला, होइन? त्यो हुँदा काँग्रेसकै हुनुहुन्थ्यो, विकल्पमा काँग्रेसकै आउँदा चाहिँ पार्टीकै भित्र भाग पर्छ भन्ने आशय पो हो कि कार्यपालिका सदस्यको भावनाको पनि नेतृत्व गर्नु छ नि त?
1: त्यो सामान्य कुरा हो, त्यो त्यो त्यो त्यो कुरामा हाम्रो विधानले पनि अलिकति बहुमतको आधारमा चाहिँ कार्यवाहक तोक्ने भनिसकेको, त्यो स्वाभाविक होला। तर हटाउने पनि त के मापदण्ड होला त? हामीले के आधारमा हटाउँदैछौँ? उहाँ भयोग्यता हो कि उहाँले के अरे चाहिँ आफ्नो चाहिँ सीमा बिहोर केही काम गरेको छ कि अथवा चाहिँ उहाँले कुनै चाहिँ पालिकालाई अथवा नगरपालिकालाई चाहिँ हानि हुने काम गरेको छ कि उहाँलाई लगाउने ब्लेम अथवा उहाँलाई तपाईँ यो विषयमा अक्षम हुनुभयो भनेर देखाउने केही कुरा स्थापित केही कुरा त होला? ती कुराहरू कहीँ लिखित रूपमा कहीँ केही रूपमा म दर्ज भएको देख्दैन।
0: त्योभन्दा पछाडि त्यो पनि भयो, अनि उहाँले चाहिँ अदालतमा जानुभयो होइन, न्यायिक खोजमा उहाँ चाहिँ जानुभएको छ। अब हुन त तपाईँले पनि कता कता बिना कारण चाहिँ हटाउनु हुँदैन भन्ने आशय पनि ल्याउनु भयो। अब यो त मत बहुमत हुने खास गरी हर्सिडहरूमा त सभाको मत आफूसँग छैन अथवा मत अर्कोको पक्षमा भयो भने नेतृत्व स्वाभाविक रूपमा परिवर्तन हुन्छ, त्यो त हामी सङ्घ प्रदेशमा अरू ठाउँमा पनि देखिरहेका छौँ होइन। त्यसलाई सम्मान गर्दा के बिग्रिन्छ उहाँले?
1: हटाउनु हुँदैन भनेको हटाउने कारणसहित कारणसहित त कमसेकम जानु पर्थ्यो। बहुमत प्राप्त त्यसो भए हामी त त्यही सङ्घीय सरकार प्रदेश सरकारको जस्तो त्यो सरकार फेर्ने अथवा प्रमुख फेर्ने त्यो खालको चाहिँ अनुदी उसमा फस्छौ त, त्यो सम्भावना देखिँदैन? त्यस भएर मैले बहुमत हुँदाहुँदै पनि स्वाभाविक कारणहरू के हुन् हटाउने ती कुरा जनतालाई पालिकालाई अथवा चाहिँ कार्यपालिका सदस्यहरू आफू कन्भिन्स भएर कमसे कम के अरे चाहिँ त्यो एउटा लिखित दर्ज चाहिँ त्यो हुनु पर्थ्यो जस्तो मलाई लाग्छ
0: लिखित रूपमा त्यस्तो प्रमाण प्रुफ चाहिँ
1: हटाउनुपर्ने कारणहरूले लिखित व्यक्ति रूपमा के ब्लेम लगाएँ त्यो एउटा ब्लेमको विषय हुनसक्छ तर लिखित रूपमा त ती कुराहरू त्यहाँ देखिए जस्तो अथवा मैले त्यहाँनिर दर्ज भए जस्तो मैले पाएन
0: अघि तपाईँ भन्दै हुनुहुन्थ्यो मैले त्यहाँनिर रोगी अब यो नगर कार्यपालिकाको विषय अब कार्यपालिकाको मात्रै नभएर राजनीतिक दलको सरकारको विषय पनि हो अब तपाईँको दलले चाहिँ कन्ट्रोल गर्छ भन्नुभयो एकजना वडा अध्यक्षहरू हुन्छ कन्ट्रोलमै हुनुहोला काङ्ग्रेसको कुरा थोरै आइसक्यो दुई दुईजना मेयर कार्यपालक मेयरका उम्मेद्वार चाहिँ काङ्ग्रेसले ल्याएर अलिकति दलको कन्ट्रोल भएन भन्नुभयो अरू दलहरू पनि छन् कार्यपालिका उहाँहरूको भूमिकालाई कसरी हेर्नुहुन्छ
1: त्यो उहाँ त टोटल फेल हो टोटल असफल हो हामीले एउटा दलको कार्यपालिकामा बहुमत हुँदाहुँदै अल्पमतमा रहेको दललाई कार्यभाग दिनु त्यति बेला नै एउटा के अरे यो सबभन्दा ठुलो चाहिँ मिस्टेक थियो त्यहाँ त छ नि त 11 जनाको बहुमत एउटा दलसँग स्पष्ट रूपमा छ त्यसरी त्यो अहिले मैले अहिले के भन्दै थिएँ हामी टोटल्ली हाम्रो भूमिकाबाट विमुख भएका छौँ पार्टीहरू पनि विमुख भएका छौँ हामीले आफ्ना सदस्यहरूलाई त्यो कन्ट्रोलभित्र राख्न सकेनौँ तिनलाई प्रशिक्षित गर्न सकेनौँ नयाँ व्यवस्थासँग नयाँ आउने अभ्यासहरूसँग तिनलाई प्रशिक्षित गर्न सकेनौँ र त्यसो हुँदाखेरि व्यक्ति व्यक्तिका धारणाहरू बाहिर आउन थाले जब दलीय व्यवस्थामा व्यक्ति प्रमुख भएर के अरे चाहिँ जान्छ व्यक्तिका धारणाहरू प्रमुख भएर जान्छन् तब पार्टीको भूमिका चाहिँ ओझेलमा पर्छ अहिले निश्चित रूपमा पार्टीको भूमिका ओझेलमा परेकै हो चाहे त्यो नेकपाको कुरा गर्नुहोस् चाहे अरू अरू दलका कुरा गर्नुहोस् त्यो कुरा हामीले त्यो त राजनीतिसँग कार्यभाग के अरे चाहिँ निर्माण गर्ने कुरा नेतृत्व प्रदान गर्ने कुरा त राजनीतिक दलसँग पनि त सम्बन्धित होला त्यो दलसँगका हामीले हिजो जनतासँग गरेका प्रतिबद्धताका विषयहरू हाम्रो चाहिँ आफ्नो चाहिँ घोषणाका कुराहरू अरू धेरै कुराहरूसँग पनि सम्बन्धित होला नि त त्यो नगरपालिका कसरी चलाउने भन्ने विषयमा कसलाई नेतृत्व दिने भन्ने विषयमा केवल कार्यपालिकाको बहुमतको अथवा स्थानीय सरकारसँग यसले दिएको एउटा सीमाभित्र मात्र त्यो त्यो त्यो बाँधिँदैन होला नि त्यस कारणले हामी यो विषयमा हामी सबै फेल भएका छौँ
0: यहाँनिर अर्को कुरा यस्ता संकटहरू समस्याहरू आयो भने त्यस्तो पदमा पहिले अनुभव लिएका विज्ञहरूको पनि सुझाव सल्लाह लिने परामर्श लिने अभ्यास चाहिँ हुन्छ जस्तो आपद विपदमा त सबैको हार गुहार सबै मिलेर गरौँ भन्ने हुन्छ नि तर पूर्व मेयर अब पूर्व उपमेयर अथवा निवर्तमान भएका मेयर उपमेयरहरूको त्यस्तो केही सरसल्लाह लिएको पालिकाले के अनुभव छ
1: त्यो त मैले अब अहिलेसम्म औपचारिक रूपमा
0: यस्तो कार्यवाहको विवादको कुरा मात्रै मैले गरिनँ
1: छैन अरू विषयमा पनि त्यस्तो खालको हामीसँग सल्लाह गर्ने कुरा अब नबोलाएर त जाने कुरा पनि भएन अब यस्ता विषयहरू धेरै विषयहरूको सुझाव पहिलो वर्ष दोस्रो वर्षसम्म दिन सकिन्थ्यो ती विषयहरूमा कतिपय हामीले छोडेका अदर योजनाहरू छन् कतिपय सम्बन्ध के अरे रिलेसनका कुराहरू पनि थिए कतिपय नयाँ नेतृत्वलाई उहाँहरूसँग चाहिँ सम्बन्ध स्थापित गराइदिने खालका कुराहरू पनि थिए यस्ता विषयहरूको बारेमा एकचोटि बोलाएर ल के छ प्रुमय छ भनेर चाहिँ अथवा पूर्व नेतृत्वहरूलाई बोलाएर चाहिँ सरसल्लाह सर्ने त्यो संस्कार त हामी अभावमै छौँ
0: अर्को कुरा यही बीचमा अघि यहाँले कार्यभाग नगर प्रमुख र प्रमुख प्रशासकीय बीचको सम्बन्ध राम्रो समन्वय भएन पनि भन्नुभयो यो कतिपयले चाहिँ प्रमुख प्रशासकीय अधिकृतलाई एमालेको नजिक हुनुहुन्थ्यो भनेर चाहिँ दलसँग जोडेर पनि चर्चा चलाएको सुनियो यो कतिको साँचो हो दलगत रूपमा अथवा तपाईँ नेता पनि हुनुहुन्छ एमालेको प्रमुख प्रशासकीय कस्ता कस्ता व्यवहारहरू
1: यस्तै बाह्यत कुराहरू हुने त हिजो पनि उठ्ने गरेका थिए भोलि पनि उठ्छन् पर्सि पनि उठ्छन् यस्ता कुराहरू कर्मचारी एउटा सीमाभित्र बाँधेको के अरे बाँधेर आउँछ उसका आफ्ना सीमाहरू छन् त्यो सीमाभित्र बसेर उसका गुण दोषको आधारमा उसँग नेतृत्व ट्रिट गर्ने हो
0: उपसचिव तहको प्रमुख प्रशासकसँग अब कतिजनासँग तपाईँले नि काम गर्नुभयो होइन त्यो चाहिँ के हुन्छ त त्यस्तो लिगेसी पहिलाको नि विचार भएको कारणले फेभर गर्ने जनप्रतिनिधिसँग नजिक हुने अथवा टाढा हुने त्यस्तो हुँदैन
1: त्यो त मैले त मेरो आफ्नो कार्यकाल मलाई यो कार्यकारी चाहिन्छ मैले धेरै कार्यकारीसँग चाहिँ के अरे काम गर्ने अवसर पायो होइन अब आएको कार्यकारीलाई कसरी परिचालन गर्ने उहाँसँग सम्बन्ध स्थापित गरेर चाहिँ के अरे नगरपालिकालाई कसरी हिँड्ने भन्ने कुरा त दुईवटाको सामान्य कुरा अघि मैले भने त्यो सामान्य कुरा होला त्यो चाहिँ त्योसँग कतिपय विचार आनी बानी बेहोरा आफ्ना चाहिँ कतिपय कुराहरू पनि जोडेलान् तर हामीले अब कुनै कर्मचारीलाई यो फलानु पार्टीको कर्मचारी यो अर्को पार्टीको कर्मचारी हो भनेर चाहिँ यो चाहिँ सामाजिक सञ्जालमा विभिन्न कुरामा अनुमानको आधारमा त्यस्ता चाहिँ कुराहरू गर्ने कुराहरू
0: त्यो त अहिले आएको कुरा भयो तपाईँको अनुभवमा चाहिँ कोही त्यस्तो एकदम नजिक हुने ट्याक्कै ट्युनिङ मिल्ने कोही चाहिँ नमिल्ने हुन्छ
1: अब हामी त मेरो कार्यकालमा पनि एक वर्ष बढीमा एक वर्ष कार्यकाल एक डेढ वर्ष कार्यकाल ध्रुव राजाचार्य बस्नु भएको त्यसपछिका धेरै प्रमुख प्रशासनसँग छोटो छोटो समयमा चाहिँ काम गर्ने अवसर पायो र यो नजिक टाढा भन्ने कुरा पनि भन्दा पनि अब हामीले चाहिँ अघि त्यही भन्ने मैले मेरो बारेमा त्यही हो हामी दुइटैको समन्वयको कुरा नै ठुलो कुरा हो जस्तो लाग्छ मलाई
0: अब अन्तिममा टिकापुर नगरको कार्यवाहक प्रमुखको विवाद त अब माघसम्म अदालतले सारिसक्यो होइन अब यो बीचमा पनि केही कुरा पाकिराखेको छ होइन के कुरा भइराखेको छ आखिर नगरपालिका त चलाउनु पर्छ अहिलेको चाहिँ तत्कालीन निकास चाहिँ चल्ने बाटो के देख्नु भएको छ त
1: अब यो गत केही दिन अगाडि जुन खालको चाहिँ निर्णय भयो म त्यो सबैको विन विनको पैसा हो जस्तो लाग्छ मलाई त्यो कार्यपालिकाले पनि जितेको हो अब विवादित कार्यभारले पनि जितेको हो जनताले पनि जितेको हो जस्तो लाग्छ किनभने हामी बजेट विहीन अवस्थामा जान के अरे हुने अवस्था पुगिसकेको थियो हाम्रो
0: अहिले पनि त लिखित रूपमा बजेट कार्यान्वयन हुने कुरा त सुरु भएको छैन सायद कि भइसक्यो
1: त्यसका केही विधि स्थापित मान्यताहरू छन् जस्तै अब हाम्रो संविधान विधानले नै अब माघ दश के अरे असार दश गतेभित्र के अरे बजेट ल्याउन सक्नुपर्ने के अरे असार मसानसम्म त्यसलाई चाहिँ सभाबाट पारित गर्न सक्नुपर्ने पारित गरेको सात दिनभित्र चाहिँ के अरे चाहिँ नगर प्रमुखले कार्यवाह के अरे कार्यका प्रमुख प्रशासक अधिकारीलाई चाहिँ अख्तियार दिनुपर्ने र त्यो अख्तियार दिएको पन्ध्र दिनभित्र उसले आफ्नो सम्पूर्ण शाखा उपशाखा महाशाखा वडाहरूलाई चाहिँ त्यो अख्तियार दिएर चाहिँ बजेट कार्यान्वयनको दिशामा अगाडि बढाउनु पर्ने हाम्रा कानुनी चाहिँ के मान्यताहरू छन् अब हामी सन् पन्ध्रमा भित्र गरिसक्नुपर्ने कुराहरू भदौ मसानसम्म पनि अब चाहिँ
0: होइन एकदम मेरो चाहिँ अरू पालिका हामीले बुझिराखेका छौँ अब बजेट अहिले पनि चलेको छैन पास भएरै बसेको अवस्था छ होइन हाम्रोमा त्यो ज्ञान हुनाले मैले यहाँनिर एउटा कुरा बुझ्न खोजेको अब सीमा तोकिदिएको छ भने के एउटा नगर प्रमुखले साउनको सात गते म चाहिँ दिन्न भनेर बस्न पनि पाउँछ त
1: होइन त्यो त अराजकताको कुरा भइगयो नि त्यो त्यसलाई त्यस्तो के अरे चाहिँ कुनै प्रमुखले म दिँदैन भन्छ भने
0: कसैले भनेको छैन
1: त्यस्तो भन्न मिल्दैन कानूनले चाहिँ दिएको कुराहरूलाई कानूनले के अरे स्पष्ट परिभाषित गरेको कुराहरूलाई चाहिँ अब म गर्दैन भन्छ त आफ्नो अधिकारबाट आफ्नो के अरे चाहिँ आफ्नो जिम्मेवारीबाट चाहिँ पन्छिएको कुरा हुन्छ जस्तो लाग्छ
0: कसै निर्वाचित मेयरले म चाहिँ दिन्न भनेर बस्यो भने बजेट कार्यान्वयन नहोला किन
1: के अरे चाहिँ के अरे नगरवासीको मतदाताको निर्वाचित गर्ने के अरे जनताको अपमानको कुरा हो नि
0: ल मैले बिचमा फेरि थपेँ निकास चाहिँ के हो छोटोमा भन्न अब टुङ्गो
1: निकास अहिले जुन खालको निकास निस्केको छ यो निकास यद्यपि यो निकासमा विवाद हुन सक्छ अब विवाद सिर्जना गर्ने भने त मैले भने मङ्सिर के अरे साउन पन्ध्रमा दिइसक्नु भयो भने अख्तियारे भदौसम्म दिँदैन भनेपछि यसले चाहिँ यसको भ्यालिडिटी के हो भन्ने कुरा कसैले प्रश्न चिन्ह उठाउँछ विवाद त जहाँ पनि हुनसक्छ त तर बृहत्तर हित के हो नगरवासीको पक्षमा यो निर्णय छ कि छैन भन्ने कुरा त हामीले मनन गर्नुपर्ने होला नगरवासीले पनि मनन गर्नुपर्ने होला त्यो चाहिँ अघि मैले भने त्यहाँ प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूले पनि मनन गर्नुपर्ने होला त्यो मनन गरेर नै अरू अस्ति विन विनको पैसा नपुग्नु भएको हो कि त हामीले पनि भने अब विशेष मलाई नै के अरे यो सभामा के अरे सम्बोधनका लागि बोलाएको थियो मैले यो कानूनले दिएको व्यवस्थाभित्र चाहिँ कानुनी कुरामा जान्छु है मैले त्यति बेला चाहिँ म गएर भने यो कुराहरू किनभने यो यदि हामी यो अहिले बजेटलाई कानुन गर्दैन भने त यो त जनताको अपमानको कुरा हो नि जनप्रतिनिधिले जनप्रतिनिधि त्यो विषयलाई त गम्भीरताका साथ लिनुपर्ने विषय हो हो भोलि यद्यपि यसको विषयमा राय जे जे आउला त्यो पछिको कुरा छ तर अहिलेको निकास जुन अहिले निकास आएको छ यो सबैभन्दा उत्तम विकल्प हो जस्तो मलाई लाग्छ र यही दिशामा आगामी दिनहरूमा अझै समन्वय का साथ अझै राजनीतिक दलहरूको समन्वयका जुन विगतदेखि अभावहरू छन् ती अभावहरू अरू विज्ञहरूसँग यहाँले भने जस्तै लिने सरसल्लाहका कुराहरू र त्यसका कानूनी पाटाका कुराहरू यी धेरै कुराहरूसँग समन्वय गरेर जानुपर्ने अवस्था छ म त्यही दिशामा नगरपालिका अगाडि बढ्न आग्रह पनि गर्न चाहन्छु
0: हस् आफ्नो महत्वपूर्ण समय सामुदायिक रेडियोलाई दिनुभयो टिकापुर नगरपालिकाका पूर्व नगर प्रमुख तपेन्द्र बहादुर रावलाई धेरै धेरै धन्यवाद दिँदै म प्रस्तोता एकेन्द्र तिमिल सेना पनि बिदा हुन्छु नमस्कार।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
2: यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
0: होइन, के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौ, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोषी रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ। यो कार्यक्रम सीआईएन खबर .com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन मार्फत चाहेको बेलामा सुन्न सकिन्छ।
1: ओल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौ। भविष्यका कर्णधार बालबालिकाहरूलाई निरोगी क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा पटक गर्दै त्यसमा सरोकारवाला बीचहरूको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
0: कार्यक्रम पोषण संवादको आज 149 भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भीषण बाढ़ीले पुर्याएको क्षति र त्यसले बाल पोषण, सुत्केरी तथा महिलाको पोषणमा पारेको प्रभाव र अब यो विपत्तिबाट कसरी माथि उठ्ने भन्ने बारेमा छलफल गर्दछौं।
1: भीषण बाढ़ीले रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लाका 10,000 घरदूरीलाई तत्काल राहत आवश्यक रहेको प्रारम्भिक अनुमान छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा कम्तीमा 17,000 बाल बालिका मानवीय सहायताको तत्काल आवश्यकता पर्ने अवस्थामा पुगेका छन्। बाढ़ीले बालबालिकाको घर, विद्यालय, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाईको पहुँचमा समेत गम्भीर असर पारेको छ। कम्तीमा 18 विद्यालय पूर्ण रूपमा ध्वस्त र थप 20 विद्यालयमा क्षति पुगेको छ, जसका कारण करिब 10,000 विद्यालय जाने उमेरका बालबालिकालाई पढ़ाई निरन्तरताका लागि तत्काल सहयोग आवश्यक भएको छ।
0: सयौं बालबालिका अभिभावक विहीन भएका छन्। यस विपत्तिको अर्को गम्भीर पक्ष बालबालिकामा परेको मनोसामाजिक असर पनि हो। त्यसलाई परामर्शबाट सही ठाउँमा ल्याउनु पर्दछ। अभिभावकबाट छुट्टिनु, घर र विद्यालय गुमाउनु, आफन्तको मृत्यु र बेपत्ता हुनु, विस्थापित अवस्थामा बस्नुपर्दाखेरि बालबालिकामा डर, तनाव, निन्द्राको समस्या, चिन्ता र असुरक्षाको भावना पनि बढ़ी हुन्छ।
1: बाढ़ीपछि राहतमा प्राय चामल, चाउचाउ, बिस्कुट, चिउरा, दाल आदि पुग्छन्, तर बालबालिका, गर्भवती र सुत्केरीका लागि यति मात्र पर्याप्त हुँदैन। बाढ़ीपछि खानेपानी दूषित हुने, खाना पकाउने अवस्था नहुने, बजार बन्द हुने र स्वास्थ्य सेवा अवरूद्ध हुने भएकाले कुपोषण र झाडा पखालाको जोखिम एकैपटक बढ़छ।
0: विपदको समयमा जस्तो भए पनि 6 महिनासम्मका शिशु सबैभन्दा बढ़ी महत्वपूर्ण हुन्छन् र उनीहरूलाई आमाको दूध निरन्तर खुवाउनु पर्दछ। बाढ़ी, तनाव वा विपत्तिको समयमा पनि आमाले स्तनपान निरन्तर गराउनु पर्दछ। यसबारेमा चेतना फैलाउने र त्यसको वातावरण निर्माण गर्ने काम सबैले गर्नुपर्दछ।
1: बालबालिका बढ्दै जाँदा खाद्य पदार्थलाई उमेर अनुसार नरम, राम्ररी पकाएर र सानो सानो मात्रामा पटक पटक दिनुपर्छ। नेपालमा 6 देखि 23 महिनाका धेरै बालबालिकाले पर्याप्त विविध आहार नपाउने समस्या पहिल्यै रहेको पाइन्छ।
0: विपदको समयमा महिला प्राय परिवारका अन्य सदस्यलाई खाना खुवाएर आफूले कम खाने अवस्थामा पुग्छन्। यो विशेष गरी गर्भवती र स्तनपान गराइरहेका आमाका लागि जोखिमपूर्ण हुन सक्छ। साथी सुशीला श्रेष्ठले नुवाकोटको आश्रय स्थलमा बसिरहनुभएका एकजना सुत्केरीसँग कुराकानी गर्नुभएको छ।
2: गर्मी छ, एकदम गर्मी रहेछ यहाँ त। ठाउँ गर्मी नि? हजुरको नाम के?
3: मेरो पूजा परियार।
2: कति भयो बच्चा चाहिँ?
3: 19 गते दिन मनाउँछ।
2: यो अब आउने 19 गते, आज 16 गते, 17, 18, 19, तिन दिनमा 3 महिनाको हुने रहेछ। अस्ति बाढी आउँदा चाहिँ कहाँ हुनुहुन्थ्यो नि हजुर?
3: म बाढी आउँदाखेरि मेरो घर चाहिँ खासै त यो तिर्सुली पारी माथि हो क्या, भैरमको जुन ठाउँमा, अनि म सुत्केरी बस्न आएको थिएँ। मेरो माइती चाहिँ देवीघाटमा हो, सुत्केरी बस्न आएको थिएँ। अनि ठ्याक्कै त्यही दिन बाढी आएकै दिन म हस्पिटल गएको थिएँ, तिर्सुली हस्पिटल। अनि त्यहाँनिर 3 दिन म घर पनि गएँ। अनि त्यो पछि किन आएँ भने मेरो नानीको कपडाहरू पनि थिएन क्या, उता किन्नु पनि केही नै पाएन। अनि त्यही यतै आएँ आउन चाहिँ, म मेरो चाहिँ छु जे होस् त्यो बाढी आउँदा चाहिँ म हस्पिटलमा थिएँ।
2: यहाँ बाढी देख्नु भएन त्यति बेला?
3: देखिन पछि
2: बाढी आएको छ भनेर कति बेला थाहा पाउनु भयो?
3: बाढी त मलाई मम्मीले फोन गर्नुभयो, तिमी हस्पिटल पुगे कि पुगेन, हस्पिटल पुगे अरे ननिक्लो है त्यहाँ आएर, नत्र बाढी आइरह ठुलै आइरह अरे भन्नुभयो, फोन पनि काट्नु बाढी पनि लौ तिर्सु त बजारै गइसक्यो अरे भनेर सुनेको मैले।
2: हस्पिटल कति माथि?
3: धेरै माथि नै छ नि, त्यही 5 मिनटले बाँच्यो भने नि भयो। म त मलाई त लाग्छ कि म त मेरो छोरीको भाग्यले बाँचे जस्तो लाग्छ, ठ्याक्क हस्पिटल रोड लिनु पनि अनि बाढी पनि आउनु भने जस्तो सुन्न हो कि भनौँ न, त्यो अब 5 मिनट नि त्यति पनि थिएन होला क्या, तल बजारतिरै भए त लान्थ्यो नि ठ्याक्क हस्पिटल नि थिएछ। अनि नानी पनि खोप लाउँथ्यो, नानीको फेरि
2: खोप लाउने बहानामा हस्पिटल जाँदा बाँचियो,
3: अनि त्यही अनि छोरीकै भाग्यले बाँचे जस्तो लाग्छ।
2: कति कति कति मतलब बजारबाट अलि माथि हस्पिटल चाहिँ
3: अलि माथि छ,
2: आउँदाखेरि चाहिँ त्यही खोलाकै बाटो,
3: त्यही खोलाकै बाटो,
2: अहिले त छैन हेलिकप्टर, अहिले त हेलिकप्टर सेनाले उद्धार
3: गरिरहेको छ, त्यो चाहिँ एकदम राम्रो लाग्यो किनकि यस्तो नानीहरू लाइनमा कति थियो कि है, अनि म पनि बस्नुपर्छ होला, फेरि मेरो छोरी अलिक चकचके चाहिँ गर्मी नसनिहाल्ने क्या,
2: त्रिशुली भनेको त्यो खोला पारीको बजार,
3: हजुर हजुर, अनि त्यहाँनिर त्यो हेलिकप्टरमा लाइन बस्नुपर्छ होला, अनि त्यहाँ कति राम्रो वातावरण रहेछ क्या, सुत्केरीहरूलाई अनि सानो नानीहरूलाई बिमारीहरूलाई चाहिँ लाइन बस्नु नपर्ने रहेछ क्या, त्यो छिराइदिने अनि ल्याइदिइहाल्ने रहेछ, त्यो चाहिँ एकदम राम्रो लाग्यो।
2: त्रिशुलीबाट तपाईँलाई यहाँसम्म हेलिकप्टरमा ल्याइदियो
3: विद्युतसम्म, त्यहाँ
2: तपाईँ त मेन खोलै तरेर जानुभएको बारी,
3: खोला तरेर माइक्रोमा गाने,
2: कति कति भन्छ त्यति बेला?
3: म 9:29 पुगेको थिएँ होला, 9:35 आएको त्रिशुलीमा, भनेपछि कति 7 मिनटको त हुन्छ र,
2: तर उता टिमुरेबाट बारी त पाउने 9 बजे नै आइसकेको भन्दै थियो नि त, खबर चाहिँ कति बेला यतातिर?
3: मैले पनि त्यही हो कि त्यही 9:28:29 मम्मीले फोन गरेर थाहा पाएको हो, नत्र त मैले त थाहा पाएकै थिइनँ नि, यहाँ त्यत्रो ग्राउन्ड गयो नि, त्यो गाडीमा कसरी कुरा गरेको होइन, त्यो बाहिर नि हो होला केही पनि होइन, बुबु पुगे होइन त्यही भएर
4: रोइरहेको
2: अहिले यहाँ चाहिँ कति दिनमा बसाएँ हजुरको?
3: मेरो यहाँ 12 गते आएको म,
2: कस्तो छ बच्चाहरू यहाँको?
3: ठिकै छ भन्नु पऱ्यो, अब के भन्नु है, थाहा छैन न अन्त, नानीको साथ गाह्रो त छ
2: होइन, मच्छरले टोक्ने भागेन
3: छैन,
2: माथि खाटमा
3: चाहिँ
2: त्यो त फाट भन्दा के हो?
3: फाट होइन त्यो
2: राखमाथि ठाउँ चाहिँ बनाइदिनु भएको रहेछ,
3: त्यो पनि त्यहाँ फाडो थियो अनि मम्मीले त्यहाँ चिसो लाग्ने भनेर राखिदिनु भएको खासमा, अब 3 महिनाको भनेको सुत्केरी नै हो,
2: सुत्केरी 3 महिना 6 महिना वर्ष दिनसम्मै सुत्केरी भन्छ,
3: नानीले दुखाउँदैसम्म सुत्केरी भनिन्छ होइन, अहिले त अब
2: 3 महिना त सुत्केरी, अब 6 महिनासम्म त सुत्केरी स्याहार नै गर्नुपर्ने हुन्छ नि त, खानपानदेखि लिएर जिउ तेल सेल लगाउने यताउति गर्ने चलन छ नि त,
3: छैन अगाडि पनि नानीलाई जन्टिस्टहरू जन्मिने बित्तिकै केही पनि गरेन, आमाले बार्नुपर्छ अरे भन्यो, गर्नै पाइएन, अनि त्यही भएर पनि अहिलेसम्म राम्रोसँग रिकभरै भएको छैन, त्यो टाकाहरू दुख्नु नर्मल त नर्मल हो,
2: सुत्नलाई चाहिँ तपाईँको त्यो म्याट्रिक्स नै हो, म्याट्रिक्समा चाहिँ ओर्ने चाहिँ कहाँबाट आएको यो
3: पल्सारले अस्ति बाँध्नु भएको थियो, त्यही
2: राहत नै आएको
3: हो, राहत नै हो, अस्ति पल्सार बाँध्नु भएको थियो, अनि त्यही उनले एउटा जेले नि एउटा भनेको थियो, अनि त्यो डस्ना चाहिँ अनि नाना सुकाउनु पाएन भनेर मागेको थियो,
2: ए डस्ना पनि आइपुगेको छ है, आजदेखि डस्ना गर्छु थिएँ,
3: अस्तिदेखि सुताएको होला,
2: ए डस्नामै सुत्छैन खानपान चाहिँ कस्तो छ,
3: खानपान त त्यही हो सादा दाल भात अचार दिएर खान्छ नै हो,
2: पोसल पोसिलो आफ्नो जिउलाई पुगे जस्तो लाग्छ
3: सुत्केरी त खोइ मैले त थाहा पाएकै छैन यति सानो नानी त मेरो मात्रै होला है अब यहाँनिर छैन जस्तो लाग्छ हुन त हुनुहुन्छ अलिक धेरै महिना
2: सुत्केरीमा मात्रै हुनुहुन्छ भनेपछि खानपान चाहिँ राम्रै छ तर जस्तो अरूले खानुहुन्छ त्यस्तै तपाईँको लागि छुट्टै व्यवस्था गरिएको त्यस्तो छैन
3: मेरो नानीलाई त्यहाँनिर त्यो खाना बानीहरू दिदीहरूलाई भनेको थिएँ अनि मेरो नानीलाई फेरि अहिलेसम्म मैले त्यो बाहिरको राम्रो छ क्या मेरै फुलिरहेको थियो अनि अहिले फेरि अब यहाँ आएपछि चाहिँ दुध नपुग्ने भएछ दुध र फर्मेस चाहिँ ल्याइदिनु भएको थियो त्यही दुध खानिरहेको छु मेरो दुध चाहिँ फुलिरहेको होइन
2: पहिला चाहिँ आउँथ्यो
3: पहिला त खेर जान्थ्यो नानीले नहाएर मैले त्यो मामाको छोरालाई हालिदिन्थ्यो दुख्थ्यो अनि नानी नहाइकन मामा छोरालाई दिन्थ्यो खेर जान्थ्यो मेरो त्यो अहिलेको समयमा चाहिँ छैन नानीलाई पुगिरहेको होइन खाना नभएर
2: कति टाइम खानुहुन्छ
3: म चाहिँ बिहान खाना दिनुहुन्छ अनि बेलुका खाना दिनुहुन्छ दिउँसो मोमो पिज्जाहरू त दिनुहुन्छ अब त्यस्तो खानेकुरा भएन नि त नानीलाई अब हो कि होइन मलाई त्यो चाहिँ थाहा भएन तर नानीलाई दुधबाट जान्छ भन्छन् पेट दुख्छ भन्छन् नि त अब त्यही खानाहरू पनि त्यो अचार सचार त खाना हुन्थेन त्यही पनि खाइरहेको छ अब त्यही पनि नआए त मरेर
2: भनेपछि सुत्केरी समयमा चाहिँ बिहान बेलुका दिउँसो अनि साँझ कम्तीमा पनि चारपटक खानुपर्छ अहिले चाहिँ दुईपटक खाइरहनु भएको छ तपाईँले अनि भोक लाग्दैन बिचबिच
3: लाग्दैन
2: खासको कुरा भन्नु न उहाँलाई त भन्नुहुन्छ नि तपाईँलाई तपाईँले भोगेको कुरा त तपाईँलाई थाहा हुन्छ नि त तपाईँलाई लागेको कुरा त तपाईँले बिस्कुट छ झोलिलो पोस अलिक हुन्छ नि त्यस्तो खानुपर्छ भन्छ दुधहरू यहाँनिर त एकदमै अब भनेअनुसार नै राम्रोसँग व्यवस्थापन गरिएको छ गरिएको छौँ भन्ने हुनुहुन्थ्यो एकजना मात्रै सुत्केरी हुँदाखेरि चाहिँ पर्याप्त होला कि भन्नु पनि लाग्यो अरे
3: अब त्यही हो सबैले खानु भएकै खाना खाइरहेको छु अब छुट्टै आएको छ कि छैन त्यो मलाई थाहा भएन त्यही हो सबैले दिएको खानाहरू खाइरहेको छु
2: तपाईँलाई चाहिँ के लाग्छ अहिलेको समय चाहिँ मलाई अलिक हुन्छ नि अब सुत्केरी अब घरमै पनि त सुत्केरीलाई विशेष देहार दिन्छ खानपान हुन्छ सुत्केरीले खाने छुट्टै हुन्छ छुट्टै पाक्छ बारिसामा नि अनि यहाँ त अब यत्रोजना चारसोजनालाई पकाएको जे खाना त्यही खाइरहनु भएको छ त्यही त
3: मलाई चाहिँ कस्तो लाग्दैन अब भनौँ भने पनि अब दिए त हुन्छ जस्तो त लगाइहाल्छ नि होइन आफ्नो ज्यानलाई अनि फेरि त्यहाँको नानीलाई दुधबाट जान्छ भन्छ सबैले है अनि नानीलाई पनि असर गर्छ कि जस्तो फिल त हुन्छ नहुने होइन अनि त्यहाँबाट अब दिए हुन्छ जस्तो लाग्छ अनि फेरि एक मान्छे कस्तो लाग्छ भने यत्रोजनामा म एक्लैलाई के छुट्टै बनाउँला नि जस्तो पनि लाग्छ क्या अनि के भन्नु जस्तो पनि लाग्छ भनेको त छैन अहिलेसम्म
2: भन्नु भएको छैन मलाई भोक लाग्छ भोकलाई चाहिँ भोक लाग्यो भनेर त पाइन्छ होला नि त
3: कसलाई कुरो भन्नु अप्ठ्यारो लाग्छ अनि कसलाई घर भन्नु चाहिँ बिहान बेलुका खाना दिन्छ नि दिउँसो त्यही मम्मीलाई दिएको बिस्कुट चाउचाउहरू हुन्छ त्यही खान्छ
2: बिस्कुट चाउचाउ पहिला चाहिँ घर याद
3: त म एक महिनासम्म चाहिँ नानीलाई मुखै बार्नु पर्यो त्यस्तो हाल्दा खान्थेँ अनि फेरि म माइती पनि आएको थिइनँ अनि उतै बस्थेँ खासै यस्तै तिन चार टाइम चाहिँ खान्थेँ म जब माइती आएँ नि एक महिनापछि त्यसपछि मैले छ टाइम चाहिँ खान्थेँ क्या मलाई मम्मीले कराइ लाइ नै हुनुहुन्थ्यो कराइ सरे पनि अब
2: अहिले अहिले दुईपट्टिमा झर
3: कस्तो कराउनु हुन्छ खाएन भने नि कराइ कराइ नै हुनुहुन्छ क्या रिसाएर हुन्छ कि झर्केर हुन्छ कि के अरे हुन्छ
2: कति छिटो भोक लाग्छ भन्छ फेरि
3: एकचोटि खाएपछि नानीले दुध खायो भने त्यो भोक लाग्ने कि नानीहरूले नि एकचोटि दुध खाएर पिछाडि पछाडि भोक लाग्छ नि उनीहरूलाई त्यस्तै हुन्छ नि हामीलाई पनि नानीले दुध खाएपछि चाहिँ लास्टै भोक लाग्छ
2: ज्यानहरू दुख्ने अब सुत्केरी ज्यान
3: दुख्छ

0: राति दुःख दिन्छ कि तिमीले म्याम
1: नानी दिन्छ नि रुन्छ उठ्छ
0: खाना पुग्दैन होला
1: खाना पुग्दैन खाना पुगेको दिन दुध पुगेको दिन त फेरि उठ्दैन त्यही भु खाना उठ्छ त्यति हो अनि त्यही निधारै दुध खायो दुध नपुगेको दिन चाहिँ बस्नु पर्दैन सुत्नु भन्नै पर्दैन
0: सानो मान्छेलाई खाना पुगेन अब तपाईँलाई चाहिँ हुन्छ के खालको व्यवस्था चाहिँ भन्दैदेखि हुन्थ्यो जस्तो लागिरहेको छ हुन्छ नि यस्तो खालको
1: सुत्केरीले खाना दिने खानाहरू अब धेरैजना पनि होइन नि त थोरैजना त थोरै भयो नि पुग्छ नि त ओके अनि अब त्यो चार टाइम पाँच टाइमै नसके नि तिन टाइम त दिए जस्तो लाग्छ अनि अब यो अरूले खाने तरकारीहरूमा कोइलाहरू सबै हाम्रो पाउँछ नि त त्यस्तोले नानीलाई पेट दुख्छ भन्छ है अनि
0: स्वास्थ्यलाई असर नगर्ने खालको खाएको भएन के हुन्थ्यो खाँदा पनि ढुक्छु ढुक्छु गर्दै खानुहुन्छ होला त्यसो भए त
1: अन्त के भन्नु त अब खानु नि परेको छ नानीलाई गाह्रो होला भने नि पिर छ त्यही त
0: दालहरू झोलहरू त खानुहुन्छ पर्याप्त घरको याद आइरहेको छ
1: घरको भन्दा पनि यस्तो नभइदिएको भए मम्मीले कति नहाल्छु चियाएर दिउँ त त्यति
0: यो समयको जिन्दगीभरि याद रहन्छ अरे कि मम्मीहरू कता
1: मम्मी त हो
0: हजुरको मम्मी मम्मीलाई पनि नराम्रो लाग्दो है भन्नुहुन्छ होला घरपट्टिबाट
1: सम्झिरहनु भएको अनि अस्ति नलाउ त भन्नुभएको थियो फेरि नानीको उता यति उतापट्टि के पनि छैन कपडाहरू किन्छु भने पनि छैन
0: बजार
1: छैन क्या अब यस्तो भयो नि त अनि किन्छु भने पनि छैन मैले नानीलाई खोजेँ अनि म आउँदिनँ नि सोचेको थिएँ अनि फेरि कपडाहरू थियो यता पनि अब त्यो लानु त लगेको छ अलिअलि भए पनि नहुनु त पाउँछ नि एउटै कपडा मैले नानीलाई तिनदिन तिनमा म दुईवटा तिनवटा कपडा फेरिदिन्छु नानीलाई एउटै कपडा तिन दिन पुऱ्याएँ मैले के गर्नु त बाध्य त
0: अहिले कपडा छ कि छैन अहिले
1: छैन नि नानीलाई अब हेर्छ भने दिएको चाहिँ छैन है मैले उहाँलाई नराम्रो भन्नु खोजेको पनि होइन अब बाँध्नु नै हुन्छ होला तर आज छ दिन भइसक्यो नि त यसो नानी यस्तो सानसानो नानीहरूको त स्वास्थ्यलाई हेरेर
0: फेरिरहनुपर्छ
1: फेरिरहनुपर्छ पसिनाहरू
0: कालोहरू
1: कालोहरू नि छैन अनि त्यो
0: डाइपर
1: डाइपर त मैले किनेको थिएँ अनि यहाँ पनि दिनुभएको दिन त डाइपर चाहिँ दिनुभएको है के अरे नानीहरूलाई त यो पसिनाहरू झन् है सोच्यो भने निमोनिया हुने चान्स धेरै हुन्छ है चिसो हुने अनि त्यही अब फेरिरहनु पर्छ दिए हुन्छ
0: अहिले कति जोर छ तपाईँलाई तपाईँलाई
1: मलाई त छैन
0: कति जोर छ अहिले तपाईँको
1: म त जोर म्याक्स छ अब नानीलाई फेरि दुध थाम्दिरहनु पर्छ अरू कपडाले नि हुँदैन
0: कस्तो धेरै फेरिरहनु पर्छ फोहोर भइहाल्छ मेरो छिट्टै पहिलो बच्चा सानो मान्छे ठुल्ठुलो हेरिरहेको छ अब के खालको चाहिँ व्यवस्था भइदिएदेखि हुन्थ्यो जस्तो लागिरहेको छ तपाईँलाई तपाईँको मनमा लागेको चाहिँ अब अहिले
1: त्यही हो अहिले त मेरो नानीहरूलाई कपडा दिएँ अनि त्यही हो सुत्केलाई
0: अनि प्राथमिकता राखेर खानेकुरा दिएँ अरूभन्दा पनि नानीलाई दुध कुनै गरी खुवाउनु पाएँ भने
1: आफ्नै दुध खाँदैन पाएँ आफ्नो दुध सब राम्रो कुनै नै होइन आफ्नै दुध खाँदैन पाएँ त्यही नै राम्रो भइदियो भने जस्तो लाग्छ
2: गर्भवती र सुत्केरी महिलामा रक्त अल्पता रोक्न आइरन फोलिक एसिड लगायत आवश्यक सूक्ष्म पोषक तत्व नियमित उपलब्ध गराउनु आवश्यक हुन्छ बाढ़ीका कारण स्वास्थ्य संस्था बन्द वा पहुँच बाहिर रहेको अवस्थामा पनि स्थानीय स्वास्थ्य कर्मी महिला स्वास्थ्य स्वयंसेविका र राहत टोली मार्फत यस्ता सेवा निरन्तर गरिनुपर्छ
3: राहतका नाममा चाउचाउ जस्ता जंक फूड बाँड्नु भन्दा पनि अण्डा दाल गेडागुड़ी दूध दही जस्ता प्रोटीनयुक्त खाद्य पदार्थको व्यवस्था गरिदियो भने बालबालिका तथा आमालाई कुपोषण हुँदैन
2: सबै घुमेको बेलामा किन खानु पर्यो किन खुवाउनु पर्यो भन्ने पनि हुन्छन् यो समयमा बालबालिका महिला र सबै मानिसको पोषणका लागि उत्प्रेरणा र परामर्शको आवश्यकता हुन्छ
3: यो समयमा सबै कुरा बिर्सेर बालबालिका महिला र सबै मानिसको पोषणको लागि सबैले जोड़ दिनुपर्दछ

0: प्रेरणा र परामर्श पनि दिनुपर्दछ। हामीले प्रेरक भक्त एवं जीवनशैली विज्ञ रमन भट्टराईसँग यसै विषयमा कुराकानी गरेका छौं।
1: यस्तो बेलामा अब हामी संसारमा 85% मानिसहरू चाहिँ कुनै न कुनै फर्ममा भगवानलाई विश्वास गर्दछ। सबैले आफ्नो मान्ने विश्वास छ, म त्यतातिर अहिले जान चाहन्न, लिखित धर्महरू छन् र भगवान विश्वास छ, र सबैले समग्रमा कमनमा चाहिँ अधिकांश धर्म मुख्य धर्महरूले के भन्छन् भने भगवान भनेको चाहिँ म जस्तै हुनुहुन्छ, अथवा धेरै धर्मशास्त्रहरू पनि लेखेको छ म र भगवानमा खासै भिन्नता छैन। अब भन्नेहरूले कसै कसैले भन्नुहुन्छ ममा भगवान हुनुहुन्छ भनेर, कसैले अंश पनि भन्नुहुन्छ, तर म यो भन्न चाहन्छु हामीले भगवानलाई याद नगरे पनि भगवानले चाहिँ हामीलाई धेरै माया गर्नुहुन्छ। सो त्यस्तो माया गर्ने भगवान हुनुहुन्छ, त्यसैले हामीले भगवानको बारेमा पनि के भन्छौँ भन्दाखेरि कसैले हामीले मालिक पनि भन्छौँ, कसैले माता पिता पनि भन्छौँ, त्यो शक्तिले हेरिरहेको छ। तर म तपाईँलाई फेरि अर्को कुरा पनि यसमा जोड्न चाहन्छु कि जीवनका घटनाहरूसँग मेरो कर्म पनि जोडिएको हुन्छ। म यो भनेर कसैलाई सिरियस बनाउन चाहन्न, तर न्युटनको फर्स्ट सेकेन्ड थर्ड ल अफ मोसनले पनि के भन्छ, विज्ञानले पनि के भन्छ भन्दाखेरि हजुरको इक्वेल एन्ड अपोजिट रियाक्सनहरू आउँछ, हजुरको जे एक्सन हुन्छ। गीताले पनि भन्छ एक्सन सबभन्दा इम्पोर्टेन्ट कुरा हो, कर्म सबभन्दा इम्पोर्टेन्ट कर्म हो। अब कर्म पनि थरी थरीका कर्महरू हुन्छन्, कुनै कर्मले गर्दाखेरि मलाई हानि हुने कर्म हुन्छन्, कुनै कर्मले अरूलाई हुने हुन्छन्। त्यसले संसारमा चार प्रकारका घटनाहरू, दुःखद घटनाहरू भइरहेका छन्। एउटा मान्छेहरू रिसाएर आगो लगाइरहेका छन्, अब यो घटना पहिलेदेखि लगाउन थाले, अहिले त आगो लगाउने साधनहरू पनि ठूल्ठूला छन्। अब आगो लगाउँदा घाटा के छ भन्दाखेरि एउटा त आगोले जनधनको क्षति पनि हुने भयो, अर्को पृथ्वीको ताक्रम तात्ने भयो क्या, त्यो आगो लगाइसकेपछि त्यसको पृथ्वीबाट बाहिर अहिले चाहिँ ताक्रम जान सकेको छैन, तातो बाहिर हिट बाहिर जान सकेको छैन, जुन ओजोनमा डुप्लिकेट भएको छ, माथि जुन लेयर बनेर बसेको छ यसलाई क्लाइमेट भनेर भनिन्छ। अब अहिलेको इस्युहरू त्योसँग सम्बन्धित पनि कुराहरू हुन्, किनभने हिउँ पग्लिनु भनेको मतलब ताक्रम बढेपछि हिउँ पग्लिन्छ, हिउँ पग्लेपछि हिउँ खसेर हिउँको पहिरो आएर यो घटनाहरू अहिले भएको छ। त्यसैले पहिलो कारण चाहिँ हामीले आगोको खेलवाड, अलिकति आगोसँग खेलवाड नगर भन्ने कुरा छ नि, त्यसमा खेलवाड गर्ने कम गर्नु पर्यो। यसमा आगो लागेपछि मान्छेका खासमा अन्त आगो लगाउनेतिर थाल्छ। दोस्रो कुराकानी भनेको चाहिँ प्रकृति धेरै ठूलो कुरा हो हजुर, मेरो प्रकृति पञ्च प्रकृतिबाट बनेको छ, पञ्च भौतिक तत्वबाट बनेको छ। सो हेर्दाखेरि हजुर र मेरो शरीर जन्म हुँदाखेरि 1.5-2 किलो, 3 किलोको थियो होला, अब अहिले हजुरको वेट एभरेजमा 60 जति किलो होला है। सो हामीले यही माटोको रस खाएर यो शरीरको निर्माण भएको छ, भनेपछि के भनिन्छ भन्दा प्रकृतिले दिन्छ र प्रकृतिले फेरि फिर्ता पनि त उसको लिन्छ, त्यो नेचरमै जान्छ भन्ने कुराकानी छ। त्यसैले आत्मा त अजर अविनाशी हो। यसरी दोस्रो कुरा के हुन्छ भन्दाखेरि हामी जब रिसाएर नेचरलाई हामीले खराब गर्छौँ नि हजुर, अनि यो चाहिँ सामूहिक रूपमा नेचरले पनि फेरि हामीलाई एट्याक गर्छ हजुर। सो अहिले चाहिँ यो अवस्था चाहिँ नेचर रिसाएको अवस्था पनि भनौँ न, हाम्रो नेचर र बाहिरको नेचरको चाहिँ अवस्था, हामी रिसायौँ भने नेचर पनि रिसाउने जस्तो हुन्छ। तेस्रोमा चाहिँ हामीले देख्छौँ कि हामी एक आपसमा विवाद गरिरहेका छौँ। महाभारत भनेको घरको झगडा हो, दाजुभाइ लड्छन्, दिदीबहिनीहरूले दुःख पाउँछन्, यो कथामा देखाएको छ महाभारत रामायणमा, अरू पनि यस्ता धेरै कथाहरू छन्। सो अहिले महाभारतको समय छ दीपक सर, त्यसैले
0: यो समयलाई नियन्त्रण गर्न अब तपाईँ हजुर पोषणबाट चाहिँ हजुर विशेष गरेर मान्छेको आहारले नै सबै कुरा निर्धारण गर्छ भनेर होइन, त्यसले त्यसमा चाहिँ कस्तो पोषण हुनुपर्छ जसले गर्दा त्यो शान्ततिर लान्छ,
1: त्यहीँनिर म आउँदै थिएँ। चौथोमा चाहिँ अब हामीले पनि पोषण दुई प्रकारका हुन्छन्, एक प्रकारको चाहिँ एउटा जङ्क पोषण, एउटा चाहिँ त्यसले चाहिँ हामीलाई हानि गर्ने पोषण, अर्को चाहिँ हामीलाई फाइदा गर्ने पोषण। हामीले त लामो समयदेखि हाम्रो कार्यक्रममा पनि हजुरहरूले पनि यसलाई हामीले पनि प्रमोट गर्छौँ कि हाम्रो यो शरीरको लागि चाहिँ हामीलाई सात्विक शुद्ध खाना अथवा हाम्रो शरीरको लागि पोषणयुक्त खानाको धेरै आवश्यकता पर्छ। र हाम्रो मुखले मात्रै खाँदैन हजुर, कहिलेकाहीँ हाम्रो आँखाले पनि खान्छ, कानले पनि खाइरहेको हुन्छ र मनले पनि खाइरहेको हुन्छ। सारा यो जुन मनको रोगहरू हुन्छ मनको खानेकुराको पोषणले गर्दाखेरि हुन्छ। आज मैले त्यसको पनि धेरै कुराकानी गरिनँ, तर छोटकरीमा चाहिँ के भन्न चाहन्छु भने मनको पोषण लिने बेलामा हामीले विचार गरौँ। अहिले मिडियामा सोसियल मिडियामा धेरै गलत पोषणहरू त्यो मिडियाबाट आइरहेका छन्, त्यसलाई रोकौं, सही पोषणलाई मात्रै हामीले लिउँ, र त्यो पोषण पाइँदैन भने बरु पोषण नलिनु राम्रो।
0: मान्छेको बानी चाहिँ के हुन्छ भने जस्तै तपाईँको बानी के हुन्छ भने मेरो बानी चाहिँ त्यो हुन्छ, सकभर अब काम गरौं, काम गरिसकेपछि यो शरीरलाई पोषण दिउँला अथवा खाइदिउँला, अनि त्यसपछि तपाईँले भनेको अर्को पोषण मनको पोषणलाई चाहिँ, अनि सबै सकेपछि अनि त्यता भ्याइन्छ कि भन्ने।
1: हजुर हो,
0: आम मान्छेमा चाहिँ त्यो हुन्छ क्या, मान्छेले समय दिन सकेका छैन।
1: त्यसको लागि पनि म दुइटै कुरा आज राखौँ अब, किनभने कार्यक्रमको समयको पनि सीमितता हुन्छ है। त्यसले गर्दा पहिलो कुरा भनेको चाहिँ हामी हाम्रो समसामयिक हिसाबले हरेक धर्ममा कस्तो छ भन्दाखेरि हामीले हरेक व्यक्तिलाई अन्तिम श्वाससम्म खुवाउँछौँ र गइसकेपछि पनि हाम्रो खुवाउने चलन छ, पितृलाई खुवाउने चलन छ अथवा श्राद्ध गर्ने चलन छ, त्यो बेला पनि हामी केही न केही चढाउँछौँ। झन् काठमाडौँ ललितपुरमा हामीले हेर्दाखेरि त धेरै चढाएको कुराहरू बाटोमा पनि हामी देख्न पाउँछौँ, सम्झनामा पनि
0: चढाउँछौँ,
1: खुवाउँछौँ पनि।
0: जस्तो अहिले गाई जात्राको बेलामा तपाईँ हेर्नुहोस्, 7-8 दिन भयो होइन,
1: हजुर,
0: सबैलाई अब यो नास्पाती भिजाको केराउ काटाभरि गाई जात्रा निकाल्ने परिवारले त टोलभरि खुवाउँदै हिँड्ने परम्परा छ नि त।
1: हो हजुर, सबैलाई बिन्ती चाहिँ म के गर्छु भन्दाखेरि, खाना चाहिँ हामीले वेस्ट गर्नु हुँदैन, वेस्ट गर्यो भने चाहिँ हामीलाई खानामा काहीँ न काहीँबाट अप्ठ्यारो पर्छ, त्यो मेरो जीवनको आफ्नो भोगाई पनि हो। आज चाहिँ मैले हजुरहरूलाई सबैलाई भन्न चाहन्छु, अब आआफ्नो किसिमबाट योगदान दिने सहयोग गर्ने भन्ने हुन्छ, त्यसैले धेरै भोकाएको बेलामा खानाहरू ठाउँमा नपुगेको बेलामा आज चाहिँ मैले पानी पनि नलिएर आज चाहिँ मैले एक दिन सबैजनाको लागि एउटा आफूलाई पनि शान्त हुन्छ भनेर, र मेरो अर्को भावना चाहिँ के छ भने कहिलेकाहीँ व्रत बस्नु राम्रो पनि हुन्छ, यसमा नोबेल प्राइजहरू पनि पाइएको छ। सो अटोफेजी भनेको चाहिँ मैले शरीरमा यो दिइनँ भने म भित्र जुन अलिकति विकृत भएर बसेका कोशिकाहरू छन् शरीरले त्यो कोशिका खान्छन् भन्ने कुरामा म विश्वास गर्दछु। त्यसैले शरीरको सरसफाइको लागि मैले आज चाहिँ बिहानदेखि अब यो 36 घण्टा जतिको समयमा चाहिँ मैले केही पनि नलिने भनेर विचार गरेको छु, र म भोलिसम्म मेरो त्यो व्रतलाई राख्छु। मैले यो प्रोग्राममा आउनुपर्छ भनेर त होइन, हाम्रो त बिहान कुराकानी भयो, तर मैले हिजोदेखि यस्तो विचार गरेँ कि पोषणमा आउँदाखेरि मलाई आज खुसी लागिरहेको छ कि मैले चाहिँ मनको पोषणलाई बढाएर अहिले मुखको पोषणलाई कम गरेको, तर म हजुरहरू सबैलाई के निवेदन गर्दछु भने मुखको पोषणलाई हामी ठिकठाक राखौँ। अझ म त भन्दाखेरि कहिले काहीँ बाहिर रूपमा भन्ने गर्दछु, अहिले त सबैलाई त उपलब्ध छैन होला, प्रकृतिले दिएको प्लान्ट बेस्ड है, प्लान्टमा बेस रहेको, प्लान्टमा बेस्ड भएको र प्लान्टमा बेस रहेको आधारित रहेको खानेकुराहरूलाई पनि हामीले प्राथमिकता दिनुपर्छ। विशेष गरेर फेरि पनि हामीले अहिले फर्केर आउनुपर्छ कि अप्ठ्यारोमा परेका विशेष गरेर साना नानी बाबुहरू, केटाकेटीहरू र विशेष गरेर सुत्केरी महिलाहरूलाई त यो दिनुपर्ने हुन्छ। हजुरहरू सबैजनाले जसले सुन्दै हुनुहुन्छ, जसले हेर्दै हुनुहुन्छ, म निवेदन गर्दछु, पाएसम्म हजुरले खुसी भएर खाइदिनुहोस्, रिसाएर खायो भने फेरि रिस पनि उठ्ने रहेछ, यो पनि अनुभवबाट हुन्छ। त्यसैले स्वीकार गरेर धन्यवाद दिएर हजुर खाइदिनुहोस्, किनभने संसारमा अहिले भोजनको पनि त कमी भइरहेको छ। त्यसैले साथसाथमा यो खाँदै गर्दाखेरि मनलाई पनि ठिक राखेर खायो भनेदेखि भावना पनि ठिक हुन्छ। अहिले के भइरहेछ भन्दा अरू कुरा त ठिकठाक छ, हामीलाई सहयोगहरू जुटिरहेको छ, तर भावनात्मक रूपमा अलिकति विचलित भएको अवस्था छ। म हजुरहरू सबैलाई बिन्ती र निवेदन र आह्वान गर्न चाहन्छु, हामी जो भावना ठिकठाक भएको भावनामा कार्य गर्ने व्यक्तिहरू छौँ, अलिकति भावनात्मक रूपमा हामीले सहयोग दिउँ। म चाहिँ अब ब्रह्मकुमारीमा विभिन्न अरू योगका संस्थाहरूमा पनि सहभागी भएको हुनाले हामीले विभिन्न अरू कार्यक्रमहरू पनि राखेका छौँ, भावनात्मक रूपमा हामीले योगदान दिने कार्यक्रम, लह भाइब्रेसन दिने कार्यक्रमहरू पनि भइरहेको छ। त्यसैले म निवेदन गर्न चाहन्छु, दुईटा पोषण हामी पक्का रूपमा लिनुपर्छ, शरीरको लागि आवश्यक पोषण र त्यसपछि मानसिक पोषण पनि हामीले लिनुपर्छ। यसको लागि हामी आध्यात्मिक गुरूहरू, धार्मिक गुरूहरू, विशेष गरेर मोटिभेसनल स्पिकरहरू अनि हामी मिडियाको साथीहरूको पनि यसपालि धेरै राम्रो भूमिका छ, जसले फर्स्ट व्यक्तिहरूलाई देख्नुहुन्छ। म उदारमा जाने व्यक्तिहरू, साथसाथमा सहयोग गर्न जाने व्यक्तिहरूलाई पनि निवेदन गर्छु, हामीले गएर त्यो उदारको ठाउँमा या सहयोग गर्नुपर्ने ठाउँमा असहयोग गर्नु हुँदैन। कहिलेकाहीँ हामीले गएर दुःख दिइरहेका तस्विरहरू पनि, समाचारहरू पनि आउने हुन्छन्। हामी गएर अरू मन दुखाउने, वातावरणलाई अमिलो बनाउने गर्नु हुँदैन, हामीले त्यो वातावरणलाई सहज हुने खालको गर्नुपर्छ। त्यसको लागि चाहिँ हजुरले पनि सात्विक भोजनलाई, सात्विक विचारलाई साथमा लिएर आफू फुल ब्याट्री भएर गयो, पावर ब्याङ्क जस्तो भयो भनेदेखि मात्र हामीले चार्ज गर्न सक्छौँ भन्ने जस्तो मलाई लाग्छ।
0: धन्यवाद प्रेरक भक्त एवं जीवनशैली विज्ञ रमन भट्टराईलाई। यो सँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। आज हामीले भीषण बाढ़ीले पुर्याएको क्षति र त्यसले बाल पोषण, सुत्केरी तथा महिलाको पोषणमा पार्ने प्रभाव र पोषण सुधारका साथै अब यो महाविपत्तिबाट कसरी माथि उठ्ने र सामान्य अवस्थामा जाने भन्ने बारेमा छलफल गर्यौं। आजको विषयवस्तु तपाईंलाई कस्तो लाग्यो? सल्लाह, सुझाव, जिज्ञासा एवं प्रतिक्रिया दिन सक्नुहुन्छ।
2: साथै तपाईले हामीलाई हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क CIN मा गएर पनि आफ्ना कुरा लेख्न सक्नुहुनेछ। हामी तपाईँको प्रश्न तथा प्रतिक्रिया प्रसारण गर्नेछौ।
0: ओल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सामुदायिक सूचना नेटवर्क CIN ले तयार पारेको कार्यक्रम पोषण संवादबाट प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म दीपक आचार्य
2: अनि म सन्तोषी रावल पनि विदा हुन्छौ। नमस्कार।

0: बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराईटी। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उनका संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाट जोड़नी सेवा टूटल हाट जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नंबर 091-560-095 ओ मोबाइल नंबर 98-48-42-73-59।
1: घर त जेनतेन लगाइयो अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला काठ पनि सुन जस्तो महँगो के गर्ने के नगर्ने
2: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाई काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न
1: ए हो त कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका
2: कहाँ हुनु भाइ टीकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस त्यही जानु होला नि
1: अब त म ढुक्क
3: मिलन अल्मोनियम एन्ड ग्लास हाउस जमरापारी टीकापुर कैलाली प्रोप्राइटर मोहनदास भाट
2: मोबाइल नम्बर 98-48-51-43-26 जमरापारी टीकापुर कैलाली।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टीकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड ई सिम पाइनुका साथै फोटोकपी लिमिनेसन प्रिन्ट ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
5: हराएको मोबाइल एमडीएस प्रणाली द्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
4: लक्की ट्रेडर्स सामुदायिक रेडियो टीकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा सञ्चालक खगेन्द्र चौधरी सम्पर्क नम्बर 98-68-55-10-00।
6: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
7: यो ओसीएमसी भनेको के आयो फेरि?
8: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
7: ओसीएमसीले के सहयोग गर्छ त?
8: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
9: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-584-89-213 इमेल ocmcticapur@gmail.com।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्भिस एल्भिरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइनका साडी सुट कुर्ती पलाजा तथानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
6: एल्भिस एल्भिरा टेरस
10: सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली संचालक सुजिता श्रेष्ठ सम्पर्क नम्बर 9811638387।
11: के तपाईलाई थाहा छ
12: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ।
11: हो र
12: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
11: अनि
12: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
11: के छ त विकल्प?
12: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
11: विस्तारै गर्दा हुँदैन?
12: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
11: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ।
12: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रु 560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848-40-22-41।
2: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: बाबु, ए बाबु, काल मनीष मेडिकलमा जाइस त?
4: वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल थू।
3: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
4: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
5: याद करबी, मनीष मेडिकल हल टिकापुरमा प्रत्येक महिनाके दोस्रो शनिबार काठमाडौँकै वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बु से सेवा देती रहल बा। मनीष मेडिकल हल टिकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपारके तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठिक नै हुइल घाउ, खतिरा ओ यौन दुर्बलता उपचार होती रहल बा।
6: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टिकापुर, फोन नंबर 9860071024 ओ 9846-77417।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस त?
4: मै नै जाइ, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छु।
3: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
4: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
6: याद गर्बी मनिष मेडिकल हल टीकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देति रहल बा। मनिष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया पोटो डन्डीफोर दाँत खुजली भुटला झर्ना कपार के तालु खुल्ना डेन्ड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नै हुइल घाव खतिरा ओ यौन दुर्बलता के उपचार होइति रहल बा।
5: सम्पर्क मनिष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नम्बर 9860071024 ओ 9846774417।
1: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध, आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं। आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
7: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
1: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
7: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
1: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
7: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
1: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
7: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
1: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिन क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
7: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
1: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848-43-85 जानकारी गराउन हुन अनुरोध छ।
7: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
2: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
3: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेजन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
2: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
3: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
2: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848569764।
4: चियाको होटल खोलौला यसै टिकापुर।
5: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
6: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
6: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
5: जनरल फिजिसियन विशेषज्ञ सेवा,
6: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
5: दन्तरोग सेवा,
6: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
5: मनोचिकित्सक विशेषज्ञ सेवा
7: हरेक महिनाको प्रत्येक शनिबार,
5: र सिटी स्क्यान सेवा,
6: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको ICU, SDU, CEONC र बालबालिकाका लागि SNCU सेवा,
5: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ECG, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन CAC सेवा,
6: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
5: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
6: हिंसा पीडितहरूका लागि OCMC सेवा, मेडिको लिगल सेवा,
5: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
6: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
5: जनस्वास्थ्य तर्फ खोप सेवा, ART सेवा, TB लेप्रोसिजिन एक्सपोर्ट सेवा।
6: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97628435328, उपेन्द्र शाह 9821607024 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857583022 खबर गर्नुहोला वा टिकापुर अस्पतालको QR कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
2: हुन्छ नि, तर कहाँबाट किन्ने त?
1: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
0: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
3: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ।
4: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
5: ओहो मेयर साहब, नमस्कार है।
6: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
5: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन। होइन, के जादु गर्नुभयो?
6: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
5: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
6: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
5: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
6: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
5: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो, हामीलाई पनि सिकाउनुहोस् न।
6: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
5: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
6: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्ग

0: आवश्यकता भएकाहरू सँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: छिछी फे चर्पी भर गिल का करना हो का
1: चर्पी भरल से फे का चिंता आदित्य सेफ्टी टैंकी सर सफाई में फोन करी आ बा का सर सफाई कई दी
0: फोन नंबर कटरा हो त
1: ली डायल करी 97 6 20 20 300
0: हेलो आदित्य सेफ्टी टैंकी सर सफाई हो महीन राजापुर बाजार में टैंकी सफाई करना बा
1: अपनऊ कंठे टीकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुआ वो लमकी मन सेफ्टी टैंकी गोबर गैस और रिंग वाला टॉयलेट सर सफाई कर परिकल से आदित्य सेफ्टी टैंकी सर सफाई सेवा हाना समझावे संचालक शेरबहादुर थारू संपर्क नंबर 97 6 20 20 300 ओ 98 6 56 92 026
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
1: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
1: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213 इमेल ocmctikapur@gmail.com।
5: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चक्की पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टीकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार सम्पर्क मोबाइल नम्बर 98 10 62 35 47।
7: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
8: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
9: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
8: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
9: बेसरी टाउको दुख्ने,
8: उच्च ज्वरो आउने, बेहोस हुने,
9: घाँटी अरोरो कडा हुने,
8: कम्पन हुने,
9: पक्षघात हुने
8: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
9: जापानिज इन्सेफलाइटिस बच्ने उपायहरू
8: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
9: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
8: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
9: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
8: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
9: सधैं झुल टाँगेर सुत्ने गरौं।
8: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
10: स्वास्थ्य कार्यालय कैलाली।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल
2: स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामूहिक ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मोगल सूत्र, बाला, औठी, चाप्की, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
4: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
5: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
4: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
5: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
4: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
5: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
4: आफ्नो नगर सफा सुन्दर बनाउन आ आफ्ना ठाउँबाट लागौं।
5: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
4: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: ला फेरि यो गाडीले धोका दिने भयो।
2: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
1: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला?
2: टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848558।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: दिदी तीज पनि आउन लाग्यो। इस पालीको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
2: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
2: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेरी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
1: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ। अनि मूल्य र गुणस्तर कस्तो छ नि?
2: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिलो नगरौँ न बहिनी, आजै जाउँ।
2: ल जाउँ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
0: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार। सम्पर्क नम्बर 9848044019।

0: बहिनी घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
0: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छ?
1: बल्ब होल्डर, स्विच, तार, बोर्ड, प्लग, एलईडी लाइट, पंखा लगायतका आवश्यकता अनुसारका विभिन्न विद्युतीय सामग्री पाइनुका साथै पुरानो सामान मर्मत पनि गरिन्छ।
0: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
0: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9814680204।

0: बहिनी तीज पनि आउन लाग्यो, यसपाली नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
0: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचालीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
0: त्यहाँ त हार, तिलहरी, मंगल सूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइनुका साथै गिफ्ट पनि पाइन्छ नि।
1: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
0: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिला नगरौ न दिदी, आजै जाउँ।
0: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
2: विश्वास र रोजाई अब एउटै ठाउँमा।
1: नरेश ज्वेलर्स टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा, संचालक उत्सव साहू, सम्पर्क नम्बर 9848343141।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
4: सामुएल ज्वेलर्स, बलभद्र चोक, टिकापुर। प्रोप्राइटर तेहरी सिंह सुनार।
5: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए, रसायन बिना रसायन के गर गहना बना जाए, वो ऑर्डर अनुसार फे बना जाए। मोबाइल नंबर 9864841208 ओ 9846239261।
6: अस्सी प्रतिशत रोग पानी के कारण
7: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
8: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
6: डेलिभरीका लागि
8: ड्रिंकिङ वाटर एक्वा शीतल,
6: टिकापुर, कैलाली।
9: सम्पर्क मोबाइल नम्बर 9870106772।
7: स्वास्थ्यका लागि पानी

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213। इमेल ocmcticapur@gmail.com।
5: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो। छिट्टो हिँड्न भएन, जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
6: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
7: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
9: हुन्छ नि, तर कहाँबाट किन्ने त?
8: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
9: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
8: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ अनि विश्वासिलो सेवा पनि।
9: त्यसो भए आजै जाउँला नि।
8: ल, अरूलाई पनि भनौँ है।
9: सुनको चमक आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
7: सिर्जना सुन चाँदी पसल तपाईँको रोजाई हाम्रो जिम्मेवारी
9: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा सञ्चालक रूपलाल सुनार सम्पर्क नम्बर 98095443893

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साड़ी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि, टीकापुर, कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811 67 38 87।
3: ओहो मेयर साहब, नमस्कार है।
4: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
3: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन? के जादु गर्नुभयो?
4: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
3: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
4: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौ। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
3: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
4: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
3: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो, हामीलाई पनि सिकाउनुहोस् न।
4: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
3: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
4: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
3: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
4: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
3: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
5: विपद बारे चासो राखौं, चनाखो बनौ।
0: विश्व खाद्य कार्यक्रम सरफरोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिका द्वारा जनहितमा जारी सन्देश।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाँदी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चाक्की, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848421974।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। ए साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
4: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिएँ।
3: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
4: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
3: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
4: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ नै है।
3: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग, पवनदेव इन्टरप्राइजेस, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 98-48-50-02-27 र 98-48-50-09-52।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: घर परिवारमा सबै बिरामी
2: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र?
1: कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग
3: होइन चाइनिजो माइलो
4: त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
2: त्यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
3: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
2: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
3: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
2: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोची छ कि जस्तै यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मर्मत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली, सञ्चालक रामप्रसाद चौधरी। हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।

0: बाबु ए बाबु काल मनीष मेडिकल में जाइस तो
1: मई नहीं जाय वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
0: वह मारे तो तुहिन वहाँ पठाई दो यहाँ है इ पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फैन अस्ते बा जैबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाय
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दूसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाग खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खटीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417
4: दीदी तीज पनि आउन लाग्यो इस पाली को तीज में नया गहना किन्ने सोच छ कि छैन
5: छ नि बहिनी तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि
6: त्यसो भए इन्द्रेणी ज्वेलर्स मा जाऊ न त त्यहाँ सुन चाँदी का नया नया डिजाइन का गहना पाइन्छन् रे
5: ए हो र बहिनी अरु के पाइन्छन् त त्यहाँ
6: त्यहाँ त माइली तिलहरी छटके तिलहरी रामलीला झाला पिटरा झुमका बाला एक आनामा एक जोड़ी चूरा बबी औठी बेरुआ औठी पेंडल एक देखि चार आना सम्म का नौगेडी हार चंद्रमा मोती चंद्रमा र अर्डर गरे अनुसार सुन चाँदी का गर गहना बिना रसायन का बनाइने का साथ ही खरीद बिक्री पनि गरिन्छन् नि
5: ओहो बहिनी यति राम्रो सुविधा अब हाम्रै टीकापुर मा रहेको छ अनि मूल्य र गुणस्तर कस्तो छ नि
6: उचित मूल्य राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो
5: त्यसो भए ढिलो नगरौ न बहिनी आजै जाऊ
6: ल जाऊ तपाईहरु पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्स मा नै आउनुहोस्
4: इन्द्रेणी ज्वेलर्स बलभद्र चौक टीकापुर कैलाली संचालक रन बहादुर सुनार सम्पर्क नम्बर 9848440019
7: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना
8: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ
9: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ
8: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
9: बेसरी टाउको दुख्ने
8: उच्च ज्वरो आउने बेहोस हुने
9: घाँटी अरोरो कडा हुने
8: कम्पन हुने
9: पक्षघात हुने
8: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ
9: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
8: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो
9: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं
8: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ
9: घरको झ्याल ढोकामा जाली राख्ने पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पूरी दिने गरौं
8: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं
9: सधैं झुल टाँगेर सुत्ने गरौं
8: याद गर्नुहोस् यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ
10: स्वास्थ्य कार्यालय कैलाली
11: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: अरेल्ला सुनचाँदी पसलमा छड्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चप्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
11: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हेर्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इसारा गरेर मात्र बाटो काट्ने, साइकल होस्या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
5: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
2: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
1: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
2: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
3: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मोगल सूत्र, बाला, औठी, चापखी, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
1: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
2: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
3: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
2: के गर्छ र सन मेडिकेयरले?
3: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदयघात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
2: यति गरेपछि धेरै राहत हुने रहेछ त।
3: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
2: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
5: असोज 3 पहिलो शनिबारका दिन आउने भएकाले
4: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
5: डाक्टर आउने दिन असोज 3 पहिलो शनिबार।
4: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
6: छिच्छी, कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए,
7: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
8: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
6: कता छ त त्यो?
8: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
6: फोन नम्बर कति हो भाइ?
8: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 9760202300 हो, अर्को पनि छ 9865692026।
9: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 9762020300 र 9656692026।

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
1: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
5: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
6: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811768।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर सुरु गरौं खबरका मुख्य शीर्षकहरूबाट। आज जेएनजी शहीद दिवस, शहीदको सम्झना गरेर मनाइँदै देशभरि सार्वजनिक विदा। हाल देशका विभिन्न स्थानमा वर्षा हुँदै केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन नागरिकलाई मौसमविदको आग्रह। र सुदूरपश्चिम प्रदेश सरकार विरूद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोत साधन अभाव। अब मध्याह खबर विस्तारमा। जेएनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक विदा दिएको छ। 18 भदौमा बसेको मन्त्री परिषद बैठकले जेएनजी आन्दोलन भएको 23 भदौको दिनलाई जेएनजी शहीद दिवस घोषणा गर्दै आज देशभरि सार्वजनिक विदा दिने निर्णय गरेको थियो। जेएनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ। सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट शुरू भएको जेएनजी आन्दोलन कर्मश राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानता विरूद्धको आवाजमा परिणत भयो। भदौ 23मा संघीय राजधानी काठमाण्डुमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर 19 जनाको मृत्यु भएको थियो। सो घटनाको विरोधमा भदौ 24मा मुलकभर प्रदर्शन भएको थियो। दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी समेत गरेर 76 जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी भौतिक संरचनामाथि आगजनी समेत भएको थियो। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। साथै उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको पनि नेपालमा प्रभाव रहेको छ। अहिले सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ भने मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बादल लागेको छ। कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशका पहाड़ी भूभागको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ। यसका साथै सुदूरपश्चिम र कोशी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशमा आगामी 2-3 दिनसम्म पनि वर्षाको सम्भावना रहेको मौसमविद विभूति पोखरेलले जानकारी दिनुभयो। आगामी 2-3 दिनसम्म पनि वर्षाको सम्भावना रहेको सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा बाढ़ी, पहिरो तथा भूच्या आउन सक्ने र नदीमा पानीको बहाव बढ़दा दुवान तथा कटानको समस्या हुन सक्ने भएकाले नागरिकहरूलाई सतर्कता अप्नाउन पनि मौसमविद पोखरेलले अनुरोध गर्नुभएको छ। बैतडीको दोगेरा केदार गाउँपालिका 5 विकटमा पहिरो खस्दा महाकाली राजमार्ग अवरूद्ध भएको छ। सड़कमाथिबाट पहिरोको कारण बैतडी जोड्ने महाकाली राजमार्ग अवरूद्ध भएको हो। आज बिहान सड़क खण्डमाथिबाट ढुङ्गा सहितको पहिरो खसेर सड़क अवरूद्ध जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कुमार राईले जानकारी दिनुभयो। अहिले जेसीबीले सड़कमा खसेको पहिरो हटाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो। पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ। मध्याह खबरमा सुदूरपश्चिम प्रदेश सरकार विरूद्ध मुद्दाको चाप लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: दन्त रोग रोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयु, एसडीयु, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयु सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
1: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: अब बाँकी खबर। सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकाय विरूद्ध अदालतमा दायर हुने मुद्दाको संख्या पछिल्ला 3 वर्षमा उल्लेखनीय रूपमा बढ़ेको छ। मुख्य न्यायाधिवक्ताको कार्यालय सुदूरपश्चिम प्रदेशको तथ्याङ्कमा विशेष गरी आर्थिक वर्ष 2082-83 अघिल्लो वर्षको तुलनामा एकै पटक 78 मुद्दा बढ़ेका छन्। आर्थिक वर्ष 2080-81 अघिल्लो वर्षबाट जिम्मेवारी सरेका 74 र नयाँ 35 गरी कुल 109 मुद्दा लागतमा थिए। तीमध्ये 46 मुद्दा फर्सियो भई 63 मुद्दा बाँकी रहेका थिए। कुल लागतका आधारमा सो वर्ष करिब 42% मुद्दा फर्सियो भएका थिए। यस्तै आर्थिक वर्ष 2081-82 अघिल्लो वर्षबाट 61 मुद्दा जिम्मेवारी सरेका थिए भने 55 नयाँ मुद्दा थपिएर कुल लागत 116 पुगेको थियो। त्यस अवधिमा 34 मुद्दा फर्सियो हुँदा 82 मुद्दा बाँकी रहेका थिए। यस वर्ष करिब 29% मात्र मुद्दा फर्सियो भएका थिए। आर्थिक वर्ष 2082-83 भने अघिल्लो वर्षबाट जिम्मेवारी रहेका 82 र नयाँ 112 गरी कुल 194 मुद्दा लागतमा थिए। तीमध्ये 87 मुद्दा फर्सियोत भएका छन् भने 107 मुद्दा बाँकी छन्। कुल लागतका आधारमा यस वर्ष करिब 45% मुद्दा फर्सियोत भएका छन्। यसरी अघिल्लो वर्षको तुलनामा फर्सियोत दरमा उल्लेख्य सुधार भए पनि बाँकी मुद्दाको संख्या पनि बढ़ेको छ। मुख्य न्यायाधिवक्ता ठेकेन्द्र राज जोशीले प्रदेश सरकार विरूद्ध दर्ता हुने अधिकांश मुद्दा कर्मचारी प्रशासनसँग जोड़िएको बताउनुभयो। बढ़ुवा लोकसेवा आयोगको परीक्षामा सहभागिता लगायत विषयसँग जोडेर कर्मचारीबाट मुद्दा मामिला गर्ने कारण संख्या धेरै देखिएको मुख्य न्यायाधिवक्ता जोशीको भनाई छ। मकवानपुरबाट प्रहरीले 162 केजी गाँजा सहित 2 जनालाई नियन्त्रणमा लिएको छ। आज बिहान 2:45 समयमा बाबरबाट खरंगातर्फ जाँदै खरंगातर्फ आउँदै गरेको बा प्र 01025608-77 नम्बरको कारबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ। G2C615 नम्बरको जीपले स्कर्टिङ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले विशेष सूचनाको आधारमा रोकेर जाँच गरेको थियो। जाँचको क्रममा कारको सीटमा प्लास्टिकले बेरिएको 13 पोका गाँजा बरामद भएको प्रहरीले जनाएको छ। स्कर्टिङ गर्दै आएको गाड़ी रोक्न खोज्दा 2 गाड़ीमा रहेका व्यक्तिहरू भाग्न खोजेका थिए। तर कार चालक चितवनको माढ़ी नगरपालिका 5 धोबाहाका 56 वर्षीय देवनारायण महतो र जीप चालक चितवनको भरतपुर महानगरपालिका 24 का 48 वर्षीय टेक बहादुर डोङलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएर सोधपूछ गर्दा जीप मार्फत कारलाई स्कर्टिङ गरिरहेको पाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने, हेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
7: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
0: के तपाईलाई थाहा छ,
8: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
8: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
8: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
8: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
8: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
8: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
0: अब पुनः बाँकी खबर। बैतडीको पुर्चौड़ी नगरपालिका 9 तल्लादेखि देशाली क्षेत्रमा पहिरोको कारण जमीनमा ठूलो क्षति पुगेको छ। भदौ 22 गते राति गएको पहिरोका कारण जमीन भाँसिनुका साथै केही भाग भाँसिएको स्थानीयले बताएका छन्। पहिरोका कारण जमीन कमजोर बनेकाले आगामी दिनमा थप क्षति तथा जोखिम हुन सक्ने भन्दै स्थानीयले तत्काल स्थलगत निरीक्षण गर्न माग गरेका छन्। जमीन भाँसिनुको कारण तथा भएको क्षतिको यकिन विवरण संकलन गरी आवश्यक सावधानी र थामका उपाय अपनाउनु पर्ने उनीहरूको भनाई छ। स्थानीयले वडा अध्यक्षमा निवेदन दिँदै तत्काल स्थलगत निरीक्षण गरी पहिरोबाट भएको क्षतिको छानबिन तथा आवश्यक व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरेका छन्। पहिरो प्रभावित क्षेत्रमा थप क्षति हुन सक्ने सम्भावना रहेकाले सम्बन्धित निकायले समयमै निरीक्षण गरी जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्नुपर्ने देखिएको छ। कैलालीबाट भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ। जिल्लाको कैलाली गाउँपालिका 5 छोटकी पलियाबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी मूल्य 1,23,000 सामान प्रहरीले नियन्त्रणमा लिएको हो। उक्त मूल्य बराबरको सुटपीस, साड़ी लगायतका सामानहरू सोमबार राति इलाका प्रहरी कार्यालय हसुलिया कैलालीबाट खटिएको प्रहरीले व्यवहारिसी अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। आज जेएनजी शहीद दिवस शहीदको सम्झना गरेर मनाइँदै देशभरि सार्वजनिक विदा। हाल देशका विभिन्न स्थानमा वर्षा हुँदै केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन नागरिकलाई मौसमविदको आग्रह। र सुदूरपश्चिम प्रदेश सरकार विरूद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोत साधन अभाव। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साड़ी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।
2: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
3: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
5: महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: आरएनला सुन चाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9811 67 35 47।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्यूटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: संचालक आरती चौधरी, सम्पर्क नम्बर 98624703483।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली। संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 98864060।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड। संचालक शंकर साहु, सम्पर्क नम्बर 98842491974।
4: छि छि, कस्तो गनाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने।

कपुर गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। संचालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620 20300 र 98656 92026।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाई वाई जिंक 15 रुपियाँमा एक पेटी रूपान 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सिजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98 48 40 22 41।
2: दिदी, तिज पनि आउन लाग्यो। यसपालिको तिजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
3: छ नि बहिनी,
2: तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
4: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउँ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
2: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
4: त्यहाँ त माइले तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, प्यान्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
2: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ। अनि मूल्य र गुणस्तर कस्तो छ नि?
4: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
2: त्यसो भए ढिलो नगरौँ न बहिनी, आजै जाउँ।
4: ल जाउँ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
2: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक टिकापुर कैलाली, संचालक रन बहादुर सुनार, सम्पर्क नम्बर 98 48 44 00 19।
0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक प्रकाश भण्डारी, सम्पर्क नम्बर 98 48 53 61 95।
5: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
6: यो ओसीएमसी भनेको के आयो फेरि?
7: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
6: ओसीएमसीले के सहयोग गर्छ त?
7: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcTikapur@gmail.com।

0: मिदनापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टीकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
3: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेजेन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
2: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउँला।
3: तपाईलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
2: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848569964।
4: चियाको होटल खोलौला यसै टीकापुर।
5: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
6: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल,
5: टीकापुर कैलाली।
8: सम्पर्क मोबाइल नम्बर 9807106672।
9: स्वास्थ्यका लागि पानी।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लकी ट्रेडर्स टीकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
10: हराएको मोबाइल एमडीएस प्रणाली द्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
3: लकी ट्रेडर्स, सामुदायिक रेडियो टीकापुर एफएम नजिकै, नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी। सम्पर्क नम्बर 9868551000।

0: ए बहिनी, तीज पनि आउन लाग्यो। यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खुल्दै थिए।
0: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
0: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइनुका साथै गिफ्ट पनि पाइन्छ नि।
1: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
0: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिलो नगरौ न दिदी, आजै जाऊ।
0: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
2: विश्वास र रोजाई अब एउटै ठाउँमा।
1: नरेश ज्वेलर्स टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा। संचालक उत्सव साहू। सम्पर्क नम्बर 9848-43-32-41।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: लो यति छिटो आमा बन्न लागो त
1: अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जन्मा परे जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै 1 नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ
4: न्यू अछाम जालपडेवी ज्वेलर्स सिद्धार्थ चौक टिकापुर कैलाली संचालक दुर्बा सुनार
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा
6: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने
5: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
6: महिनाको महिनावारी गडबडीको समस्या
5: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
6: पेट सम्बन्धी सम्पूर्ण समस्या
5: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
6: ईसीजी सेवा
5: डिजिटल एक्सरे सेवा
6: र प्रयोगशाला ल्याब सेवा
5: फोन नम्बर 98484 27359 र 98442 73 59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै

0: नि घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
0: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छ?
1: बल्ब, होल्डर, स्विच, तार, बोर्ड, प्लग, एलईडी लाइट, पंखा लगायतका आवश्यकता अनुसारका विभिन्न विद्युतीय सामग्री पाइनुका साथै पुरानो सामान मर्मत पनि गरिन्छ।
0: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
0: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सञ्चालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848569633 र 9851882646।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुरीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार,
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली, सम्पर्क नम्बर 9868000008 र 9825677772।
4: ओहो मेयर साहब नमस्कार है।
5: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
4: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
6: यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
4: होइन, के जादु गर्नुभयो?
5: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
4: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
5: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
4: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
5: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठुलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
4: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
5: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
4: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
5: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
4: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
5: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
4: ओहो, बाढीबाट जन धनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
7: विपद बारे चासो राखौ, चनाको बनाऊ।
8: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: साथी तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
0: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
1: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
0: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
1: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एक पटक अवश्य पुगाउन।
0: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ नै है।
1: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग, पवनदेव इन्टरप्राइजेस।

0: यही यति कार्पेट नै हो। विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
2: हुन्छ नि, तर कहाँबाट किन्ने त?
1: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
0: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
0: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 98117738।
3: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
3: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुनचाँदी पसल बलभद्र चौक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।
0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली। संचालक देव बहादुर सुनार। सम्पर्क नम्बर 9868 40 16 60।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
11: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9814680204।
12: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चाक्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
13: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू। सम्पर्क नम्बर 9848421474।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली
7: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी,
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रु 560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
2: मैले त एक पेटी चाउचाउ रु 600 किने।
1: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सिजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
3: त्यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
4: तँ त एक्लो कहाँ छस् र यार, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थेँ, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
3: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
4: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाई हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाई छ त, यो कमाई पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
3: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसके जस्तै यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
5: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: दिदी, तीज पनि आउन लाग्यो, यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
7: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिएँ नि।
8: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
7: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
8: त्यहाँ त माइले तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिचरा, झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, प्यान्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा, र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
7: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ, अनि मूल्य र गुणस्तर कस्तो छ नि?
8: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
7: त्यसो भए ढिलो नगरौँ न बहिनी, आजै जाऊ।
8: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
5: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक टिकापुर कैलाली, संचालक रन बहादुर सुनार, सम्पर्क नम्बर 9848-44-0019।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
2: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: सबै बिरामी
5: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र?
4: कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो।
5: कसो कालले छिटो नलाग्यो
6: चाइनेजो माइलो त्यो बर्बर बर्बर कराइरहेछ। के भएको छ तलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
6: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
7: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
8: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकला रोड, टिकापुर, कैलाली।

0: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
0: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
3: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउँला।
3: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848519964।
4: चियाको होटल खोलौला यसै टिकापुर।
0: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
2: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848518828।

0: मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
2: यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
0: होइन, के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने

0: र कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
0: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटो कपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
4: हराएको मोबाइल एमडीएफ प्रणाली द्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
3: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।

0: ए बहिनी, तीज पनि आउन लाग्यो। यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
0: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
0: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइनुका साथै गिफ्ट पनि पाइन्छ नि।
1: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
0: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिला नगरौन दिदी, आजै जाऊ।
0: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
2: विश्वास र रोजाई अब एउटै ठाउँमा।
1: नरेश ज्वेलर्स, टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा। संचालक उत्सव साहू। सम्पर्क नम्बर 9848 43 32 41।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक ध्रुव सुनार।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
4: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
5: महिनाको महिनावारी गडबडीको समस्या,
4: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
5: पेट सम्बन्धी सम्पूर्ण समस्या,
4: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
5: ईसीजी सेवा,
4: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा।
4: फोन नम्बर 9844 27 359 र 9848 42 73 59। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड, टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
0: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
1: बल्ब होल्डर, स्विच, तार, बोर्ड, प्लग, एलईडी लाइट, पंखा लगायतका आवश्यकता अनुसारका विभिन्न विद्युतीय सामग्री पाइनुका साथै पुरानो सामान मर्मत पनि गरिन्छ।
0: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
0: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: ए साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
1: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
2: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
1: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
2: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
1: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ नै है।
3: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग,
2: पवनदेव इन्टरप्राइजेस, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, संचालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848 50 02 27 र 9848 50 09 52।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका दिवस 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक राम प्रसाद चौधरी।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मोगल सूत्र, बाला, औठी, चापखी, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबर्द चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा, टिकापुर, कैलाली।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
4: हुन्छ नि, तर कहाँबाट किन्ने त?
3: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
4: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
3: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
4: त्यसो भए आजै जाउँला नि।
3: ल, अरूलाई पनि भनौँ है।
4: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुनचाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
4: सिर्जना सुनचाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्भिस एल्भिरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: एल्भिस एल्भिरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि, टिकापुर, कैलाली। सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 98117738।
5: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
6: जानकी गाउँपालिका, वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
4: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाउला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।
6: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
7: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9664470483।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, सञ्चालक देव बहादुर सुनार, सम्पर्क नम्बर 98 68 40 16 60।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाँदी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनी को वाई वाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तरण 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
2: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
1: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ। त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि। त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ। त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848 40

0: मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड ई सिम पाइनुका साथै फोटोकपी लिमिनेसन प्रिन्ट ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पुर्दा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा सञ्चालक खगेन्द्र चौधरी सम्पर्क नम्बर 9868551000।
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसके हो। कसो कालले छिटो नलाग्ला
3: मैले चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
6: ए बहिनी, तीज पनि आउन लाग्यो, यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
7: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
6: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचालीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
7: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
6: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइनुका साथै गिफ्ट पनि पाइन्छ नि।
7: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
6: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
7: त्यसो भए ढिलो नगरौँ न दिदी, आजै जाउँ।
6: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
8: विश्वास र रोजाई अब एउटै ठाउँमा।
7: नरेश ज्वेलर्स टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा। संचालक उत्सव साहू, सम्पर्क नम्बर 9848343241।
9: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
10: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
11: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
12: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
9: भनेदेखि सबै कुरा पाउने रहेछ।
13: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
14: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
15: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
16: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9814680204।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीर्थ 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर कैलाली, संचालक ध्रुव सुनार।
2: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला, टेन्सनमा भए म त। अब
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
1: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: ए साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
7: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
6: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
7: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
6: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
7: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ न है।
6: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग, पवनदेव इन्टरप्राइजेस, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 98-48-50-02-27 र 98-48-50-09-52।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका टेक 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
2: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल,
2: टिकापुर, कैलाली।
5: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिक ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मोगल सूत्र, बाला, औठी, चाप्की, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
6: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
7: यो ओसीएमसी भनेको के आयो फेरि?
8: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
7: ओसीएमसीले के सहयोग गर्छ त?
8: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
9: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213। इमेल ocmctikapur@gmail.com।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
0: हुन्छ नि, तर कहाँबाट किन्ने त?
1: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
0: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ अनि विश्वासिलो सेवा पनि।
0: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
0: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
1: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
0: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक, नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा। सञ्चालक रूपलाल सुनार। सम्पर्क नम्बर 9805943893।
10: हिन्दू महिला
0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: अरेला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेला सुनचाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: टिप्नुहरु म त यहाँ बिजी छु यहाँ के बिजी छ नछु
1: सक्छु यार मलाई त दिन दिन पर्छ यार
0: ए हजुर कहाँ हुनुहुन्छ
1: म यहाँमै हुँ
0: त्यहाँ त डाइरेक्ट आवाज आउने हो के हो
1: आवाज सुनिन्छ तपाईँको हुन्छ हाम्रो तपाईँको डिस्टर्ब क्लियर छ अहिले दुई मिनट है त यहाँलाई स्वागत छ र बधाई पनि छ अस्ति मात्रै प्रधानमा नियुक्त हुनु भएको छ र आफ्नो परिचय दिएर आइसकेपछि सवालमा कसरी रह्यो भन्नु
2: नौ नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एन्ड कस्मेटिक्समा तीजको अवसरमा सौन्दर्य र श्रृङ्गारको लागि विभिन्न ब्रान्डका कस्मेटिक्समा डिजाइनका साथै थारू वर्ग पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ
0: अब यसका लागि मैले मोटामोटी रूपमा चाहिँ तीन किसिमले चाहिँ सुधारका रणनीतिहरू बनाएको छु सर योजना प्रशासनिक सुधार शैक्षिक गुणस्तरमा सुधार र भौतिक पूर्वाधारमा सुधार भनेर चाहिँ
3: महान चाड
0: अब यी तीनवटा पक्षहरूमा प्रशासनिक सुधारमा चाहिँ अब अनुशासन कायम गराउने आचार संहिता योजनाबद्ध प्लानिङ
3: अनि
0: प्रत्येक क्लासमा मोनिटरको व्यवस्था गुनासो भित्रलाई प्रभावकारी कार्यान्वयन गर्ने
3: त्यस्तै
0: प्रत्येक महिनामा परीक्षा अभिभावक कार्यतालिका पुनर्निर्माण गर्ने शिक्षकलाई थप जिम्मेवारीहरू सोच्ने विद्यालय र समुदाय बीचको सम्बन्ध सुधारका विभिन्न कार्यक्रमहरू अगाडि बढाउने अनि जस्तै वार्षिक उत्सव अभिभावक खेला लगायतका कार्यक्रमहरू गर्ने लगायतका थुप्रै छन् सर होइन अनि त्यस्तै हजुरको शैक्षिक सुधारका लागि अब मेन कुरा त सम्पूर्ण शिक्षकहरूलाई आफूले पढाउने विषयवस्तुको योजना निर्माण
2: गर्न
0: लगाएर र आफूले पनि योजना निर्माण गरे त्यो अनुसार कार्यान्वयन गराउने अनि त्यस्तै अर्को चाहिँ भनेको हाम्रो अहिलेको बाल मैत्री र प्रविधि मैत्री अब हामी अहिले सरहरू त मेहनत गर्छौँ तर विद्यार्थीले बुझे
2: छैन हार्दिक सुन चाँदी पसल सरकारी अस्पतालको मित्री रोड सञ्चालक सम्पर्क नम्बर 98 42 91
0: प्रत्येक

0: सिंहसम्म अनुपस्थिति भए अभिभावकलाई फोन गर्ने भेट गर्ने लगायतका कुराहरू पनि गरिसकेका छौँ र फेरि हामीले अर्को कुरा पनि गरिसकेका छौँ विद्यालय समुदाय सम्बन्ध सुधारका निमित्त क्लासलाई विद्यार्थीका अभिभावकलाई चाहिँ सम्पर्क गर्ने भनेर नीति पनि तोकिसकेका छौँ हामी 26 गते चाहिँ देखि त्यो कार्यक्रम सुरु हुन्छ सर हाम्रो अनि यो
1: तपाईँले भनेका योजनाहरू लागू गर्नका लागि चुनौती
0: पनि होला तर यहाँ के कस्तो छ भने हाम्रा हिस्सा सम्पूर्ण साथी सरहरूको चाहिँ एकदम हामी साथ छौँ हामी सबै लागौँ र विद्यालयलाई राम्रो विद्यालय बनाऊ भन्ने उहाँहरूको चाहिँ सहयोगले गर्दा लाग्यो भने समय दियो भने जति सकिन्छ हामी सक्छौँ भन्ने जस्तो लाग्छ तर त्यति ठुलो चुनौती त छैन तर समस्या हो समस्या समाधान भइहाल्छ जस्तो मलाई अनुभव

0: आउटपुट राम्रो हुने हो सर होइन अब एकै शिक्षकहरूले लागेर पनि भएन विद्यार्थी एक्लैले लागेर पनि भएन अभिभावकले मात्र लागेर पनि भएन तिनै पक्षको यो त्रिपक्षीय सम्बन्ध सुधार गर्नमा चाहिँ पहिलो स्टेप हामी लागेका छौँ अब प्रतिफल त कति भन्ने कुरा हो सर अहिले
1: त्यसको लागि काठमाडौँ
2: पाइने रहेछ दिदी अल्मुनियमको झ्यालढोका
1: कहाँ हुनु भाइ
0: विद्यार्थी र अभिभावकलाई के भन्न चाहन्छु भने विद्यार्थीको अहिले मुख्य काम भनेको चाहिँ पढ्ने काम हो यही पुस्तक पढेर चाहिँ कोही अफिसर
3: अल्मुनियम एन्ड क्लास नम्रा पारी टिकापुर कैलाली प्रोट राइटर मोहनदास भाट
1: मोबाइल नम्बर 9848
0: कर्मचारी भन्छ यही पुस्तक पढेर त्यसैले विद्यार्थी भाइ बहिनीहरूको अहिलेको मुख्य काम भनेको पढ्ने हो
4: हेलो बहिनी कता हो तिमीलाई थाहा छ कि नै सिजी कम्पनीको वाइवाई जिङ्क 15 रुपियाँमा
0: बनाउने
4: साठीमा उपहार सहित एक कसौरा पनि पाइन्छ तिमीले कति
1: मैले त पिटी चाउचौ
0: के होमवर्क छ विद्यालयमा पढाएको कुरा बुझिन्छ बुझिदैन
4: 560 मा त
0: ब्लक नम्बर 14 भनेर चाहिँ आफ्ना छोरीहरूको नानी बाबुहरूको बारेमा चाहिँ त्यो पढ्ने वातावरण बनाइदियो भने उहाँहरूको पनि लगानी पनि केही हुन्छ अरे सोधो प्रयोग हुन्छ
4: 35 को चाउचौ रुपैयाँ 25 रुपैयाँमा आउँदैछ नि त्यो पनि हरिलाल किराना पसलमै छ फेरि 500 वाइवाईमै किन हाल्ने 460 मामा चाउचौ हरिलाल किराना पसलमै पाइन्छ त्यो पनि वाइवाई सिजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ मिलेर पनि अरू ठाउँमा नजानु है होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ आधिकारिक विक्रेता हरिलाल किराना पसल साथै हिन्दू नारीहरूको महान चाड हरितालिका 30/2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
1: हरिलाल किराना पसल ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली संचालक प्रदीप बहादुर विष्ट सम्पर्क नम्बर 9848 40 22 41
5: दिदी तिज पनि आउन लाग्यो यसपालिको तिजमा नयाँ गहना किन्ने सोच छ कि छैन
6: छ नि बहिनी तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि
7: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे
6: ए हो र बहिनी अरू के पाइन्छन् त त्यहाँ
7: त्यहाँ त माइली तिलहरी छटके तिलहरी रामलीला झाला पिचडा झुम्का बाला एक आनामा एक जोडी चुरा
6: अब हाम्रै मूल्य र गुणस्तर
7: कस्तो
6: छ नि
7: तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न
6: इन्द्रेणी ज्वेलर्स बलभद्र चौक टिकापुर कैलाली संचालक रन बहादुर सुनार सम्पर्क नम्बर 9848 44 00 19
8: जापानिज रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना
9: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण
10: संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ तर यो रोग मानिसबाट मानिसमा बढ्ने यो रोग विद्यालय साउनदेखि कार्तिकसम्म देखिन्छ जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
11: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो
10: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं
11: घर बाहिर निस्कँदा खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ
10: घरको झ्याल ढोकामा जाली राख्ने पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं
11: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं
10: शरीरमा धुल टाँगेर सुत्ने गरौं
11: याद गर्नुहोस् यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा
12: स्वास्थ्य कार्यालय कैलाली
13: एकदमै जल्दा समस्याहरूलाई

विद्यालयमा पढिरहेका छैनन् वा पाइरहेका विद्यालयभन्दा

0: viernes, a la tarde como lo hizo Brinda para saber el estado de la planeta. Porque el gobierno pasó आजको विद्यालय जुन तरिकाले गएको थियो त्यसमा थप सुधार गरेर हामी जानेछौ, सबैको सहयोग हुनेछ भन्ने आशा राख्दछौ। हजुर धन्यवाद।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
2: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
3: मै नै जाइ, वहाँ अपन अनुहार बिगर के घर से बाहर नहीं निकलछु।
2: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
3: ए हो दादू, अपन अनुहार बिगर के परेशान रहू, तब तो मैं अब भी जाए।
4: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दूसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठा तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया, पोटो, डंडीफोर, दाड़, खुजली, भुटला झरना, कपार के तालु खुलना, डेंड्रप, इग्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नहीं हुईल घाव, खतीरा ओ यौन दुर्बलता उपचार होती रहल बा। संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नंबर 9860071024 ओ 9846774417।
2: लौन सारै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिराछ हैन। यो टीकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
5: साच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
2: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउँला।
5: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
1: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848569964।
6: चियाको होटल खोलौला यसै टीकापुर।
7: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
8: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
7: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
8: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
9: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटो कपी, लिमिनेशन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएफ प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
0: ए बहिनी, तीज पनि आउन लाग्यो, यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
4: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
0: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचालीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
4: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
0: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइनुका साथै गिफ्ट पनि पाइन्छ नि।
4: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
0: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
4: त्यसो भए ढिलो नगरौ न दिदी, आजै जाऊ।
0: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
5: विश्वास र रोजाई अब एउटै ठाउँमा।
4: नरेश ज्वेलर्स टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा। सञ्चालक उत्सव साहु, सम्पर्क नम्बर 9848343141।

0: भन्दै सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, झग तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164860204।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू असम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक ध्रुव सुनार।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
6: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
7: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
6: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
7: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
6: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
7: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
6: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848569633 र 9851182646।
8: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
9: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
10: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
8: डेलिभरीका लागि
10: ड्रिंकिङ वाटर एक्वा शीतल
8: टिकापुर कैलाली,
11: सम्पर्क मोबाइल नम्बर 9807106772।
12: स्वास्थ्यका लागि पानी

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: साथी तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
0: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
1: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
0: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
1: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
0: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ न है।
1: तीजको उमङ्ग नयाँ पहिरनको रङ्ग, पवनदेव इन्टरप्राइजेस सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952।
2: ओहो मेयर साहब नमस्कार है।
3: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
2: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
4: यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
2: होइन, के जादु गर्नुभयो?
3: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
2: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
3: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
2: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
3: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
2: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
5: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: फे चर्पी भर्गिल का करना हो का?
5: चर्पी भर्ल से फे का चिन्ता? आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन करी आ बाक सरसफाई कै दिही।
4: फोन नम्बर कटा हो त
5: ली डायल करी 97 620 20 300।
4: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई
6: हो?
4: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा।
5: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाहन सम्झवे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 620 20 300 हो 98 656 92 026।
7: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
8: जानकी गाउँपालिका, वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
2: यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
0: होइन, के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कस

0: के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
0: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सर्फरोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
1: हुन्छ नि, तर कहाँबाट किन्ने त?
0: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
0: सिर्जना सुनचाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
1: सिर्जना सुनचाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दागदेखि पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार,
2: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 9688800008 र 9825637772।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्भिस एल्भिरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साड़ी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: एल्भिस एल्भिरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38।

0: जिल्लाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडी विथ ज्वेलर्स सिद्धार्थ चोक टिकापुर कैलाली संचालक दुर्ब सुनार।
2: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ।
3: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुरमा किटजन्य रोग रोकथाम सम्बन्धी स्वास्थ्यकर्मीलाई तालिम। किटजन्य रोगबाट बस्न लामखुट्टेको टोकाईबाट बस्नुपर्ने डाक्टर भीमप्रसाद सापकोटाको भनाई। टीकापुर क्षेत्रमा कर्णाली नदी किनारका सामुदायिक वनलाई नदीले कटान गर्दै कर्णाली नदी गाउँमा बस्ने भन्दै नागरिकहरू चिन्तित। हिमालय राष्ट्रिय मावि अमरावतीको सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाई। र जेएनजी आन्दोलनमा कैलाली कारागारबाट भएका 202 कैदीबन्दी अझै फरार। खबर अब विस्तारमा। टीकापुरमा किटजन्य रोग रोकथाम सम्बन्धी स्वास्थ्यकर्मीलाई तालिम दिएको छ। किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाको आयोजनामा टीकापुरमा स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीका लागि अभिमुखीकरण तालिम गएको हो। 3 दिने तालिममा टीकापुर सहित कैलालीका 25 जना स्वास्थ्यकर्मी सहभागी थिए। थप खबर रत्नापुन मगरबाट।
1: कैलालीका टीकापुर अस्पताल, मालाखेती, लम्कीचुहा, कैलाली नगर अस्पताल, घोडाघोडी किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाका निर्देशक डाक्टर भीमप्रसाद सापकोटाले किटजन्य रोग रोकथामका लागि चिकित्सक तथा स्वास्थ्य कर्मीलाई सचेत र जिम्मेवार बनाउन तालिम आयोजना गरिएको बताउनुभयो।
2: खास गरी मालाखेती अस्पताल, लम्कीचुहा अस्पताल, कैलाली नगर अस्पताल, टीकापुर अस्पताल र यहाँ वरिपरिका स्वास्थ्य संस्थाहरूमा काम गर्ने स्वास्थ्य कर्मी साथीहरू चिकित्सकहरूलाई किटजन्य रोगहरू जस्तै मलेरिया, कालाजार, डेंगू, स्क्रब टाइफस, जापानिज इन्सेफ्लाइटिस जस्ता रोगहरूको बारेमा त्यसको चाहिँ डायग्नोसिस, उपचार, नेपाल सरकारको गाइडलाइनहरू के छ, यस्ता रोगहरूको पहिचान र व्यवस्थापन गर्ने सम्बन्धको यहाँ ओरिएन्टेशन गराउँदैछौ।
1: निर्देशक सापकोटाले तराई क्षेत्रमा किटजन्य रोगको जोखिम बढ़ने भएकाले जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ़दै गएकाले यसबाट बच्ने उपायबारे नागरिक सचेत गराउन र रोग लागिहालेमा उपचारमा सहजताका लागि स्वास्थ्य कर्मीको क्षमता विकासमा सघाउन खोजिएको बताउनुभयो।
2: तराईको भेगमा पर्ने सबै जिल्लाहरू, कैलाली मात्रै नभएर यता बाँकी, बर्दिया, कञ्चनपुर, रूपन्देही, कपिलवस्तु लगायत सबै जिल्लाहरू चाहिँ किटजन्य रोग, जहाँ चाहिँ तपाईँको क्लाइमेटको हिसाबले टेम्परेचर, त्यसपछि रेनफल अनि ह्युमिडिटीले भेक्टरहरू जस्तै लामखुट्टे अथवा चाहिँ बुसुना, स्यान्डफ्लाई भन्छौँ हामी कालाजार सार्ने, त्यस्तो भेक्टरहरू जहाँको वातावरणमा पाइन्छ, उसको लाइफ साइकललाई सहज हुन्छ, त्यो ठाउँमा चाहिँ यो रोगको जोखिम बढ्छ। यो सिजन त्यस्तो सिजन हो, त्यस्तै डेङ्गु, कालाजार, यस्तो यो सर्टेन सिजनमा त्यो भेक्टरहरू पाइने अनि त्यतिखेर चाहिँ सर्टेन डिजिज बढ्ने भएको भएर कैलाली पनि एउटा जोखिम जिल्लाहरूमध्ये एउटा जोखिम जिल्ला हो। जापानिज इन्सेफ्लाइटिस छ कैलालीमा, मलेरियाको केसहरू छ, त्यो धेरै छैन, फटाफट कालाजार पनि देखिया छ, डेङ्गु देखिराखेका छ, स्क्रब टाइफस पनि छ। हाम्रो एउटा टिम चाहिँ अहिले बर्दियाको राजापुरमा अनि दाङको घोराईमा, त्यसपछि रुकुमको 8 फिसकोट अस्पतालमा बसेर चाहिँ यो स्क्रब टाइफसको फिल्ड इन्भेस्टिगेसनहरू गरिरहेको छ। हाम्रो रिसर्चको टिम पनि अहिले सँगै काम गरिरहेको छ। हामीले
1: किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको टिमले बर्दियाको राजापुर, दाङको घोराई, रुकुमको 8 बिस्कोट अस्पतालमा स्क्रब टाइफसको स्थलगत अध्ययन गरिरहेको छ। किटजन्य रोगहरू लामखुट्टे, भुसुना लगायतको टोकाईबाट हुने भएकाले यसबाट बच्ने उपायबारे नागरिक सचेत हुनुपर्ने आवश्यकता छ। सरसफाईका साथै लामखुट्टेको टोकाईबाट बच्न सकेमा किटजन्य रोग लाग्नबाट बच्न सकिने उहाँको सुझाव छ।
2: समस्या भाइरसमा नभएर समस्या चाहिँ लामखुट्टेमा हो। हाम्रो यो लोकालिटीमा, यो एरियामा, यो समुदायमा हाम्रो आनी बानीले हाम्रो घरमा झ्याल ढोकामा जाली लगाएर लामखुट्टे आउनबाट रोकेका छौँ कि छैनौ? हामीले बाहिर निस्कँदा साँझ बिहान दिउँसो लामो बाहुला भएको लुगा लगाएर लामखुट्टेको टोकाईबाट जोगिन्छ कि जोगिँदैनौ? हामीले घरभित्र बस्दाखेरि लामखुट्टे भगाउने लामखुट्टेका धूपहरू अथवा औषधिहरू प्रयोग गर्छौँ कि गर्दैनौ? यो हाम्रो व्यक्तिगत आनी बानीले फरक पार्छ कि। अनि अलिकति यो शहरी क्षेत्रमा चाहिँ तपाईँको कस्तो हुन्छ भने, खास गरी डेङ्गुको उसमा तपाईँको टायरहरू भएको ठाउँमा अनि तपाईँ हामीले चाउचो खाएर बाहिर फालेका हुन्छौँ होइन, अब अहिले मिनरल वाटरको बोतलको सानो बिर्को बाहिर फालेका हुन्छ अनि त्यहाँ चाहिँ बर्सातको पानी पर्छ अनि त्यो सङ्ग्लो पानी हुन्छ, त्यो सङ्ग्लो पानीमा पनि त्यो डेङ्गुको एडिस जातको लामखुट्टेले फुल पार्छ होइन। त्यस्तो कुराहरूलाई हामीले ख्याल गर्दैनौँ। सरसफाई पनि अझै यो सहरी सरसफाई, यो डेङ्गु गराउने भाइरस सार्ने लामखुट्टे कस्तो भने यो अलिक सहरिया लामखुट्टे हो क्या। सफा ठाउँमा बस्ने, दिउँसो टोक्ने अनि राति आराम गर्ने अनि सफा ठाउँमा बस्ने, फ्रिज, कुलर, एसी पछाडि थोरै पानी भएको ठाउँमा बस्ने, घरभित्र राम्रो घर छ त्यो घरमा चाहिँ तपाईँको चाहिँ गमलामा फुल रोपेका छ, गमलाको मुनिपट्टि एउटा प्लेट राखेका छौँ, पानी जमाएको छ त्यहाँ, त्यसैमा फुल पारिदिने, त्यस्तो खालको लामखुट्टे हो। त्यो भएर सहरी क्षेत्रमा यसको प्रकोप बेसी हुन्छ अनि यो लामखुट्टे कन्ट्रोल गर्ने उपायहरू हामीले गर्न सक्यौँ भने रिपिट इन्फेक्सन प्रदर्शन हुँदैन होइन समस्या हाम्रो त्यो लामखुट्टे कन्ट्रोलको उपायहरू हामीले गर्नु पर्यो कि।
1: टिकापुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले कैलाली किटजन्य रोगको जोखिममा रहेकाले यो तालिमले चिकित्सक तथा स्वास्थ्य कर्मीको क्षमता विकास गरेको बताउनुभयो।
3: यसले खास गरी के छ भने हामी त हामीका अहिले पनि थुप्रै किटजन्यहरू हामीका यहाँ देखिरहेछ, त्यसको उपचार पनि भइरहेछ, त्यसको निदान भइरहेछ, विशेष गरेर मलेरिया, यस्तै कालाजार, स्क्रब टाइपस, डेंगु, त्यस्तै अब हाम्रो हात्तीपाइले लगायतको जापानिज इन्सेफलाइटिस लगायतका जुन किटजन्य रोग छन् त्यसको बारेमा यो तालिमले स्वास्थ्य कर्मीहरूको क्षमता विकास गरेको छ। यसले पक्कै पनि अब नेपाल सरकारको विभिन्न रोगहरूको लक्ष्य छन्। हामीले कतिपय रोगहरू हाम्रो सन् 2030 हामीले निवारण गर्ने भनेका छौँ, जस्तो जापानिज इन्सेफलाइटिस भयो, कालाजारलाई भयो, त्यस्तै हाम्रो मलेरिया निवारण गर्ने भने यो रोगले पक्कै पनि साथीहरूलाई क्षमता विकास गरेर हाम्रो स्वास्थ्य कर्मीहरूको चिकित्सकहरूको यसमा डाक्टर उहाँले अब ओपिडीमा त्यो बिरामी जाँच्ने बेलामा त्यो त्यो हिसाबले उहाँले त्यो रोगको निदान गर्ने, त्यसलाई जाँच गर्ने, त्यसको उपचार गर्ने, उपचार गरेर यसकोबाट बिरामी हुने दर र जुन मृत्यु हुने दर छ त्यसलाई घटाउने, नेपाल सरकारको जुन अन्तर्राष्ट्रिय प्रतिबद्धता छ त्यो पूरा गर्ने हिसाबले तालिम राखेको हो। तालिमले पक्कै पनि नेपाल सरकार लक्ष्य पूर्ति हुनमा सहयोग हुनेछ। यो तालिम चाहिँ हाम्रो टिकापुर नगरपालिका हाम्रो 20 हुनुहुन्छ र अन्य 5 अस्पतालको 5 गरेर हामी जम्मा 25 सहभागी हुनुहुन्छ। यो तालिम जिल्लाभरिको हेरेर तर विशेष गरेर टिकापुरलाई फोकस गरेर तालिमको आयोजन भएको छ।
0: टिकापुरबाट सनकट्टी जाने बाटोको भुराखानी सामुदायिक वनको बीचमा जंगली हात्ती देखा परेको छ। स्थानीय जंगल क्षेत्र हुँदै यात्रा गर्ने क्रममा हात्ती देखिएको बताएका छन्। वन क्षेत्रमा हात्ती देखिएपछि यो सड़क प्रयोग गर्ने यात्रुहरूलाई विशेष सावधानी अपनाउन वन कार्यालयले अनुरोध गरेको छ। जानकी गाउँपालिका वडा नम्बर 9 अमरावती स्थित हिमालय राष्ट्रिय माध्यमिक विद्यालयको सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाई कार्यक्रम भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै जानकी गाउँपालिका वडा नम्बर 9 का वडा अध्यक्ष खगेन्द्र भण्डारीले घरबाटै विद्यार्थीलाई व्यावहारिक शिक्षा दिन आवश्यक रहेको बताउनुभयो। उहाँले शिक्षकलाई दोष दिनुभन्दा पनि अभिभावक सचेत हुनुपर्ने बताउनुभयो।
4: पहिलो पाठशाला भनेको घर हो, त्यो घरमा हामी के सिकाउँछौ, कतै हाम्रा बच्चाहरू विद्यालयमा नआएर बाटै बाट फर्किन्छन् कि, कहिले हाम्रा बाल बालिकाहरू अभिभावकहरूले किताब कपी ब्याग अथवा विद्यालयमा पढ्नको लागि आवश्यक सबै बन्दोबस्तीका सामग्रीहरू किनिदिनु भएको छ, विद्यालयमा आएर यहाँहरूको छोरा यहाँहरूको छोरी मसँग कपी पनि छैन, किताब पनि छैन, लेख्नको लागि पेन पनि छैन भनेर कतै शिक्षकहरूसँग लडिरहेका छन् कि, र हामीले भनेका छौँ अब यहाँहरूको बच्चाको ताल त्यही हुन्छ भने यहाँहरू जिम्बा लिनुहोस् र यहाँहरूको बच्चालाई कुन ठाउँमा योभन्दा राम्रो तरिकाले अझै अनुशासित बनाउनु सकिन्छ त्यता व्यवस्था गर्नुहोस् भनेर।
0: वडाध्यक्ष भण्डारले शिक्षामा गुणस्तरीयता नहुँदासम्म विकास सम्भव नभएको बताउनुभयो।
4: जबसम्म शिक्षामा लगानी हुँदैन, जबसम्म शिक्षामा गुणस्तरीय अथवा गुणस्तर कायम हुँदैन, तबसम्म हाम्रो विकास हुँदैन, यहाँको समृद्धि हुँदैन, र समृद्धिको मानक भनेको पनि शिक्षा हो, त्यस्तो सूचाङ्क भनेको पनि शिक्षाले दिन सक्छ भन्ने उद्देश्यका साथ हामीलाई अझै चिन्ता छ जानकीको शिक्षाको विषयमा।
0: पालिकाका शिक्षा अधिकृत शंकर नेउपानेले विद्यालयमा आर्थिक स्रोतको कमीले समस्या भएको बताउँदै अभिभावकले आफ्नो बच्चाको अवस्थाबारे निगरानी गर्नुपर्ने बताउनुभयो।
5: महिलाहरू पनि मोबाइल हुन्छ, बुढापाका पनि हेर्छन् मोबाइल, पैसा तलबाट माथि हेर्छन्, यस्तो धेरै असर हुन्छ हेर्नु। अब यहाँ लाइब्रेरी छ, यति हरियाली ठाउँ छ, यति शान्त ठाउँ छ, आज बिदा भयो, आज बिदा भए पनि यहाँको बालबालिका कहाँ छन् त, खालीसम्म यहाँ बसाउने तपाईँ पनि आउनुहोस्, मलाई मन लाग्छ पढ्ने, बुझ्नु नभएर कस्तो पढ्ने मन लाग्छ, आनन्द पढ्नु भएन, हेर्नु कति फाइदा हुन्छ पढ्यो भने, कति खुराक हुन्छ, दिमाग खुलेपछि सकारात्मक जान्छ, रमाइलो पनि हुन्छ, अरूसित गर्न सकियो, खेल गर्न सकियो, आजको बिदाको दिनमा यहाँको बालबालिका कहाँ छन् त, यहाँहरू कोजी गरिरहनु भएको छैन, होमवर्क गर्नु भएको, मेरो बाल बालिकालाई गिरकार गरेर आएको छु, यति समय खेल्नु यति विषय पढ्नु भनेर आएको छु, तपाईँहरूले गर्नु भएको छ कि छैन, यो क्वेसन तपाईँहरूलाई मात्रै होइन तपाईँहरूका टोल छिमेकीलाई, यहाँसम्म जति समय हुन्छ आफ्नो काम बाहेकको समय लाउ पढाइतिर, पढाइतिर मन्थन गर्नु, त्योभन्दा ठुलो कुराहरू केही पनि छैन संसारमा, सन्तान राम्रो छैन भने कोही पनि सुखी हुन सक्दैन, त्यसको कुरै छोड्नुहोस्।
0: विद्यालयको आर्थिक वर्ष 2082-83 को 1,27,18,725 रूपियाँ आय व्यय प्रस्तुत गरिएको छ। सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै सामाजिक लेखा समिति सदस्य विष्णु शर्माले विद्यार्थीको शैक्षिक कार्यक्रममा रकम न्यून भएकाले बढ़ाउनु पर्ने, विद्यालयमा उपलब्ध शैक्षिक सामग्रीको प्रयोग बढ़ाउनु पर्ने सुझाव दिनुभयो।
6: अन्य प्रोत्साहनका कार्यक्रममा बजेट खर्च न्यून रहेको पाइयो, यसलाई आगामी दिनमा विशेष प्राथमिकता दिनुपर्ने देखियो। सुझाव 2, विद्यालयमा उपलब्ध विज्ञान सामाजिक लगायत अन्य विषयका शैक्षिक सामग्री केही मात्रामा उपयोगमा ल्याएको पाइयो, उक्त सम्पूर्ण शैक्षिक सामग्रीहरूको प्रयोग गर्नुपर्ने देखियो। सुझाव नम्बर 3, विद्यालयको मुख्य उद्देश्य भनेको शैक्षिक क्षेत्रको विकासका लागि भएकोले विद्यार्थी र शिक्षक प्रोत्साहनका कार्यक्रममा विशेष ध्यान दिँदै आगामी दिनमा यसलाई सुधार गर्दै लैजानु पर्ने देखियो। थियो। चार नम्बर विद्यालयमा अस्थायी शिक्षक न्यूनीकरण गर्दै स्थायी शिक्षक दरबन्दी कायम गर्न निरन्तरता पहल गर्नुपर्ने। पाँच विद्यालयको सुधारका लागि सबै एकजुट भई संघ प्रदेश स्थानीय सरकार संघ संस्था सामुदायिक वन समन्वय र पहल गरी निरन्तर सहयोग लिने कार्यलाई अगाडि बढाउँदै लैजानुपर्ने देखियो।
0: जनता आधारभूत विद्यालयका प्रधानाध्यापक टेकबहादुर सार्कीले सामाजिक परीक्षणले भोलिको लागि योजना बनाउन शिक्षालाई गुणस्तर बनाउनका लागि मार्ग गर्ने भएकाले यो महत्वपूर्ण भएको बताउनुभयो।
7: यो आदेश विद्यालयका निमित्त अत्यन्तै महत्वपूर्ण दिन हो, एउटा ऐतिहासिक महत्वपूर्ण पर्व पनि हो, किनभने आर्थिक वर्ष 2082-83 यस विद्यालयले आर्थिक क्षेत्रमा समग्र विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका निमित्त विद्यालयको भौतिक व्यवस्थापनका निमित्त के कति काम हामीले गर्यौं। हामीले आर्थिक वर्ष 2082-83 निर्माण गरेको योजनालाई कति कार्यान्वयन गर्न सक्यौं भन्ने यसको मूल्याङ्कन गर्ने दिन भएका कारण आजको दिन विद्यालयका निमित्त अत्यन्तै महत्वपूर्ण दिन हो र आजकै दिनले विद्यालयको आगामी शैक्षिक यात्रालाई पनि तय गर्दछ। आगामी शैक्षिक यात्रालाई सम्पन्न गर्नका निमित्त आगामी हामीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका निमित्त विद्यालयको भौतिक संरचना व्यवस्थापन गर्नका निमित्त आगामी दिनहरूमा योजना निर्माण गर्न पनि आजको दिनले महत्वपूर्ण भूमिका खेल्दछ भन्ने मैले महसुस गरेको छु।
0: कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण प्रसाद अधिकारी, अमरावती सामुदायिक वनका अध्यक्ष जम्मान सिंह साउद, समाजसेवी बुद्धिजीवी जनक थापा, भीमबहादुर रावल लगायतले बोल्नु भएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयको गुणस्तरका लागि सबैजना आफ्नो ठाउँबाट लाग्न आवश्यक रहेकोमा जोर दिएका छन्। शिक्षक अभिभावक संघका अध्यक्ष विनोद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक मानसिंह चौधरीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक हर्क देवपोटाले गर्नुभएको थियो। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिका फुरी फिल्म।
8: ल यति छिटो आमा बन्न लागेको त थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त झालमा परे जस्तै लाग्छ।
9: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
10: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
11: मानसिक समस्या भएका बिरामीहरूको लागि सुनौला अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
12: हेलो बहिनी, कता हो तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
13: मैले त एक पेटी चाउचाउ ₹600 किने।
12: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सिजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: हरिलाल किराना पसल ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली संचालक प्रदीप बहादुर विष्ट सम्पर्क नम्बर 9848 40 22 41।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। टिकापुर नगरपालिका क्षेत्रमा कर्णाली नदी किनारका सामुदायिक वनलाई कर्णाली नदीले कटान गरिरहेको छ। कर्णाली नदीले सामुदायिक वन क्षेत्र कटान गर्न थालेपछि कर्णाली नदी गाउँमा पस्छ कि भनेर यहाँका नागरिकहरू चिन्तित बनेका छन्। थप खबर आकाश चौधरीबाट।
14: टिकापुर नगरपालिकाको कर्णाली नदी किनारका सामुदायिक वनलाई कर्णाली नदीले कटान गर्न थालेपछि यहाँका नागरिकहरू चिन्तित बनेका छन्। नदी किनारका धेरै जसो वनलाई अहिले वर्षातको समयमा कर्णाली नदीले कटान गर्दै आइरहेको छ। कर्णाली नदी किनारमा रहेका सट्टी कर्णाली सामुदायिक वन, भैरवनाथ वन संरक्षण समिति, खोटेना भुराखानी सामुदायिक वन, रानी कर्णाली सामुदायिक वन लगायतका क्षेत्रमा अहिले पनि कर्णाली नदीले कटान गर्दै आइरहेको छ। नदी किनारमा रहेका सामुदायिक वनलाई नदीले कटान गर्दै गएपछि त्यसबाट यहाँका बस्तीहरू पनि जोखिममा रहेका छन्। भैरवनाथ वन संरक्षण समितिका अध्यक्ष केशर बहादुर रावल:
15: कर्णाली नदीले त एकदमै जोखिम पारेकै छ, किन भन्दा कटान तल भित्रैबाट धेरै भएको छ। अब अहिले दुई चार दिन पाँच दिन राम्रोसँग पर्ने हो भने मलाई लाग्छ जहाँसम्म पार्कदेखि तलपट्टि पाँच नम्बर वाडा अनि छ सात आठ नौ लगभग एकदमै क्षति हुने सम्भावना देखिएको छ। अब माथि पहाडमा पानी परेन भने हामी सुरक्षित छौँ, पानी पर्यो भने हामीलाई बचाउन कसैले पनि सक्ला जस्तो मलाई लागेको छैन।
14: भैरवनाथ वन संरक्षण समितिको उक्त क्षेत्रमा पहिलेदेखि नै कर्णाली नदीले कटान गर्दै आइरहेको छ। त्यो क्षेत्रमा स्थानीयदेखि प्रदेश हुँदै संघीय सरकारका आँखा पनि नपुगेका होइनन्। उनीहरूका प्रतिनिधिहरूले पनि त्यो क्षेत्रको पटक पटक अवलोकन तथा अनुगमन मात्र गर्ने गरेका छन्, तर अहिलेसम्म काम केही हुन सकेको छैन भन्नुहुन्छ अध्यक्ष रावल।
15: यो स्थानीय सरकार केन्द्र प्रदेश उहाँहरू उनीको आउने हेर्ने जाने मात्र हो, अहिलेसम्म त्यतातिर कसैको पनि नजर परेको छैन। अहिले यो लगभग चार पाँच वर्ष अगाडिदेखि नै त्यसको तल्लो बेल्टतिर पनि त्यस्तै छ, अझ तलतिर त्यस्तै छ, माथि त्यस्तै छ, नदीको तलबाट काट्दै काट्दै काट्दै आइसकेको छ।
14: त्यो स्थानबाट यदि कर्णाली नदी गाउँतिर पस्ने हो भने टिकापुर नगरपालिकाको वडा नम्बर 5-9 क्षति पुगाउने देखिन्छ। त्यसका साथै सट्टी कर्णाली सामुदायिक क्षेत्रमा पनि अहिले कर्णाली नदीले कटान गरिरहेको छ। सट्टी कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरी:
16: अहिले यो सट्टी कर्णाली सामुदायिक वनको बीच भूभागमा जुन टावर क्षेत्रको उत्तर साइड र पूर्व साइडमा तीव्र कटान भइरहेको छ, र त्यसै गरी यता सीतापुरा सट्टी वन गाउँको धरमबहादुर चौधरीजीको घरको नजिक पनि कटान भइरहेको छ। त्यहाँबाट एकदमै तल्लो बस्तीको लागि एकदमै जोखिम रहेको छ।
14: नदी कटान नियन्त्रणका लागि पहल गरिदिन भन्दै सरकारवाला सबै क्षेत्र लाई गुहारेको, तर अहिलेसम्म पनि कटान नियन्त्रणका लागि पहल नभएकाले यहाँका गाउँ बस्ती नै जोखिममा रहेको बताउनुहुन्छ पुनः अध्यक्ष जितराम चौधरी।
16: कटान नियन्त्रणका लागि पहल त जारी नै छ, बारम्बार हामीले क्षेत्र नम्बर 1 माननीयजीहरूलाई सामान्य प्रदेश सांसदहरूलाई देखाइसकेका छौँ, त्यसै गरी रानी जमरा कुनै आयोजनामा पनि जानकारी गराएका छौँ, उहाँसँग तटबन्ध भइदिनु पर्छ भनेर माग गरेका छौँ। त्यसै गरी कर्णाली नदी नियन्त्रण कार्यालय राजापुरमा पनि हामीले जानकारी गराएका छौँ, त्यसै गरी विभिन्न मन्त्रालयसम्म पनि यो कुराहरू जानकारी गराएका छौँ। अब पहल चाहिँ अहिलेसम्म कहीँबाट भएको छैन, एकदमै जोखिम रहेको।
14: यसका साथै अहिले कर्णाली नदीले टिकापुर नगरपालिका वडा नम्बर 8 बनगाउँ श्रीलंका अर्नुवा लगायतका क्षेत्रमा पनि कटान गरिरहेको छ। त्यसबाट पनि कर्णाली नदी गाउँतिर पस्ने खतरा बढेको भन्दै त्यहाँका नागरिकहरू पनि चिन्तित भएका छन्। यस विषयमा सरकारवालाले समयमै ध्यान नदिएको खण्डमा ठूलो क्षति हुन सक्छ, त्यसैले बेलैमा सचेत हुन जरूरी देखिन्छ।
0: टिकापुरस्थित खड्ग मेमोरियल सेकेण्डरी स्कूलमा कक्षा 11 र 12 अध्ययनरत विद्यार्थीहरूले रसुवाको भुटेकोशीमा आएको बाढ़ीबाट प्रभावित परिवारका लागि 13,015 रूपियाँ आर्थिक सहयोग गरेका छन्। बाढ़ी पीड़ितको उद्धार राहत तथा पुनर्स्थापनमा सरकारले गरिरहेको प्रयासमा सहयोग पुर्याउने उद्देश्यले विद्यार्थीहरूले स्वस्फूर्त रूपमा रकम संकलन गरी सहयोग गरेको कक्षा 12 अध्ययनरत विद्यार्थी विशाल रावलले बताउनुभयो। विद्यालयका प्रधानाध्यापक हिरण्य प्रसाद शर्माले विद्यार्थीहरूको सहयोगलाई मानवीय तथा प्रेरणादायी कार्यका रूपमा प्रशंसा गर्नुभएको छ। जेएनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट भएका 19 जना भारतीय नागरिक सहित 202 कैदीबन्दी अझै फरार रहेका छन्। आन्दोलनका क्रममा कारागारमा तोडफोड़ भएपछि गत वर्ष भदौ 24 गते 665 कैदीबन्दी कारागारबाट भएका थिए। कारागारका अनुसार हालसम्म 463 कैदीबन्दी कारागार फर्किसकेका छन्। फर्केका मध्ये कतिपयले बाँकी कैद भुक्तान गरी छुटिसकेको निमित्त जेलर वसन्त जोशीले जानकारी दिनुभयो। खोज खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिका अपरेशन।
17: दिदी तीज पनि आउन लाग्यो, यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
18: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
19: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
18: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
19: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
18: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
19: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
18: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाऊ।
19: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
17: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार। सम्पर्क नम्बर 9848440019।
1: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
20: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
21: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आपन भवन से सेवा देती रहल सक्कु बेरमहेन जानकारी कराइटिए। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमहे उक्र सम्पर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाट जोड़नी सेवा, टूटल हाट जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फैले जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग टिकापुर कैलाली। फोन नम्बर 0915600595 ओ मोबाइल नम्बर 9848423759।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर। निरन्तरको वर्षाले बैतडीमा बाढ़ी, पहिरो र नदी कटानको कारण 100 भन्दा बढ़ी घर परिवार प्रभावित भएका छन्। पुर्चौड़ीमा पहिरो खस्ता 5 घरमा क्षति पुगेको छ भने 35 घर उच्च जोखिममा परेका छन्। क्षति नदीमा आएको बाढ़ीका कारण तटीय क्षेत्रमा बसोबास गर्ने सिंहास गाउँपालिका 5 र 6 का 70 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। चमेलिया नदीमा आएको बाढ़ीका कारण डिलासैनी गाउँपालिका 1 का 15 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी मीना आर्यले बताउनुभयो। खोज खबरमा अब पालो जनावाजको। जानकी गाउँपालिकाले गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्त गरेको छ। आजको जनावाजमा हामीले प्रधानाध्यापकमा नियुक्त गरिसकेपछि विद्यालयको विकास र शैक्षिक गुणस्तरका लागि तपाईँको योजना के छ भनी केही प्रधानाध्यापकहरूलाई सोधेका छौ।
22: टंक प्रसाद देवकोटा, खजाना टिकापुर, वार्ड नम्बर 1, ब्लक नम्बर 2 र भर्खरै म श्री राष्ट्रिय आधारभूत विद्यालय जानकी आठ खैरीपुरको तहको रूपमा नियुक्त भएको छु। वर्तमान समयमा मैले जिम्मा लिइसकेपछि स्पष्ट सोच बनाएर योजनाका साथ अगाडि बढ्ने छ, किनकि चुनौतीहरू छन्, स्रोत साधनको सीमितता छ, विद्यार्थीको सिकाइमा थप सुधारको आवश्यकता छ, अनि वर्तमान युग जसलाई हामी एआई को युग भनेर चिन्न थाल्यौं, आईसीटी को प्रभावकारी प्रयोग, भौतिक पूर्वाधार र त्योभन्दा पनि निजी स्रोतका तलब, शिक्षक साथीहरूको तलब व्यवस्थापन जस्ता विषय एकदमै जल्दा बल्दा समस्याहरू छन् र यी समस्याहरूलाई पहिलो चरणमा विद्यालयको वास्तविक आवश्यकता पहिचान गरी प्राथमिकता निर्धारण गरिनेछ। त्यसपछि उपलब्ध स्रोतको अधिकतम प्रयोग गर्दै आवश्यक योजना स्थानीय तह, प्रदेश सरकार तथा सम्बन्धित निकायमा समन्वय र प्रस्ताव गर्नेछौ। साथै शिक्षक, अभिभावक र समुदायको सहभागितामा सिकाइ सुधारका कार्यक्रम अघि बढ्नेछौ। मैले चाहिँ जबसम्म विद्यार्थीहरूको क्वालिटी इम्प्रुभ हुँदैन, अभिभावकले विश्वास गर्दैनन्, अभिभावकले विश्वास नगरेसम्म विद्यालयको विकास प्राय अप्ठ्यारो अवस्थामा पुग्ने गर्छ। त्यो भएर मेरो पहिलो प्रयास भनेको विद्यालयको सेवा क्षेत्रभित्र भएका बढगरहरू, अगुवा अभिभावकज्यूहरू, जसका केटाकेटीहरू विद्यालयमा पढिरहेका छैनन् वा बाहिर छन् विद्यालय भन्दा, ती अभिभावक लगायत विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकसँग मेरो एकदमै गहन छलफल हुनेछ। विद्यालयको अघि वा पछि समय मिलाएर मैले यसरी जाने र त्यसका लागि सम्पूर्ण विद्यालय परिवारलाई सँगै लैजाने मैले सोच बनाएको छु।
2: मेरो नाम मानसिंह चौधरी हो, हिमालय राष्ट्रिय मावि जानकी गाउँपालिका वार्ड नम्बर 9 अमरावती कैलालीको भर्खरै प्रधानाध्यापक भएको छु। विद्यालयको चौतर्फी विकासको लागि, विद्यालय सुधार, गुणस्तरीय शिक्षाको लागि सबभन्दा पहिला त अब शैक्षिक योजना निर्माण गर्दै वार्षिक योजना हुन्छ, मासिक योजना हुन्छ, दैनिक शिक्षण योजनाहरू हुन्छ, यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने पहिलो पाटो भयो। शिक्षकहरूको क्षमता विकास तालिम भन्ने हुन्छ, समय समयमा अध्यापनरत शिक्षकहरूको क्षमता विकासको लागि विभिन्न किसिमका संस्थाहरूसँग सहकार्य गरेर तालिमको व्यवस्थापन गर्ने, त्यसै गरी अर्को नियमित कक्षा अनुगमन गर्ने, जस्तै विषय शिक्षक तालिम प्राप्त हुनुहुन्छ, कक्षा कोठामा गएर अब निश्चित समय 45 मिनटको पिरियड उहाँ चाहिँ अध्यापन गर्नुहुन्छ कि गर्नुहुन्न, होमवर्क गिरेर दिनुहुन्छ कि दिनुहुन्न, आदि इत्यादि कुराहरू चाहिँ म चाहिँ स्वयं कक्षा कोठामा गइसकेपछि शिक्षकहरूले अध्यापन गराएको विषय वस्तुमा चेक जाँच गर्ने, निरीक्षण गर्ने, विद्यार्थीहरूसँग पनि त्यो बारेमा छलफल गर्ने र शिक्षकसँग पनि छलफल गर्ने योजना छ।
3: मेरो नाम दिल्लीराज विष्ट, घर चाहिँ गोदावरी नगरपालिका 4 खैरना कैलाली हो। म भर्खरै श्री धर्मापुर माध्यमिक विद्यालयमा चाहिँ प्रधानाध्यापकको रूपमा पदबहाली 18 गतेबाट भयो सर। मैले मोटामोटी रूपमा चाहिँ 3 किसिमले चाहिँ सुधारका रणनीतिहरू बनाएको छु। योजना प्रशासनिक सुधार, शैक्षिक गुणस्तरमा सुधार र भौतिक पूर्वाधारमा सुधार भनेर चाहिँ यी 3 पक्षहरूमा, प्रशासनिक सुधारमा चाहिँ अब अनुशासन कायम गराउने, आचार संहिता, योजनाबद्ध प्लानिङ, प्रत्येक महिना मासिक परीक्षा, अभिभावक भेटघाट, समीक्षा कार्यक्रम, वार्षिक कार्यतालिका पुनर्निर्माण गर्ने, शिक्षकलाई थप जिम्मेवारीहरू तोक्ने, विद्यालय र समुदाय बीचको सम्बन्ध सुधारका विभिन्न कार्यक्रमहरू अगाडि बढाउने, अभिभावक भेला लगायतका कार्यक्रमहरू गर्ने।
0: यसै जनावासँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरी। टिकापुरमा किटजन्य रोग रोकथाम सम्बन्धी स्वास्थ्य कर्मीलाई तालिम, किटजन्य रोगबाट बस्न लामखुट्टेको टोकाईबाट बस्नुपर्ने डाक्टर भीमप्रसाद सापकोटाको बनाई। टिकापुर क्षेत्रमा कर्णाली नदी किनारका सामुदायिक वनलाई नदीले कटान गर्दै कर्णाली नदी गाउँमा पस्ने भन्दै नागरिकहरू चिन्तित। हिमालय राष्ट्रिय मावि अमरावतीको सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाई र जेएनजी आन्दोलनमा कैलाली कारागारबाट भएका 202 कैदीबन्दी अझै फरार। हवस् अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 7:30 बजे साझा खबर र 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामोहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ, जस्तै कानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मंगलसूत्र, बाला, औठी, चाप्की, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
23: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं।
5: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छैन हेरौं।
5: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
5: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
5: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
5: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
5: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
6: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
7: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98-624-70-483।
23: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

रेडियो कार्यक्रम महिला बोल्छिनमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। आजको कार्यक्रममा हामी किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाका डाक्टर स्वरूपा श्री गौतमसँग कुराकानी

0: गर्दाखेरि एउटा त अफिसको मोटिभ भनेको हाम्रो सातैवटा प्रदेशमा चाहिँ यसको बारेमा जनचेतना अनि हाम्रो यो स्वास्थ्य कर्मीमा पनि यसको रोग पहिचान गर्ने र त्यसको ट्रिट गर्ने क्यापेसिटी बिल्ड गर्ने चाहिँ हो। त्यस खण्डमा पनि झन् कैलाली जस्तो यो तराई बेल्टमा भएको अनि धेरै किटजन्य रोगहरू रिपोर्ट भएको ठाउँहरूमा यहाँ चाहिँ झन् बढी यसको आवश्यकता छ जस्तो लाग्यो। हाम्रो बेसिक लेभलदेखि लिएर हेल्थ पोस्ट पीएचसीमा पनि किटजन्य रोग आफैले पहिचान गर्ने हाम्रो अक्सिलरी हेल्थ वर्कर्स अनि एचएओहरूबाट नै उहाँहरूले किटजन्य रोग पहिचान गरेर चाहिँ ट्रिट गर्न सक्ने बनाउनलाई चाहिँ हामीले यो प्रोग्रामको लिएर आएका हौ। यसको उद्देश्य नै यही हो भने नि
1: भनेपछि जस्तो अब अस्पतालहरू उदाहरणको लागि टिकापुरमा चाहिँ टिकापुर अस्पताल छ होइन, किटजन्य रोगबाट जस्तो मानव डेङ्गु लाग्यो मलेरिया यस्तो भयो भने चाहिँ अस्पतालमै उपचार हुन्छ भन्ने छ, तर सबैभन्दा पहिला त बिरामी स्वास्थ्य संस्थामा होइन शहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य चौकीमा जानुहुन्छ, उहाँहरूलाई दक्ष बनाइयो भने चाहिँ नियन्त्रणमा सहयोग पुग्छ भन्ने उद्देश्य हो।
0: हजुर हो, अब सबैजना थाहा भयो भने अब यो किटजन्य रोग भनेको चाहिँ ट्रिटमेन्ट भन्दा पनि त्यसको हामीले उपचार भन्दा पनि सकेसम्म चाहिँ हामीले यसलाई बचाउ नै गर्ने हो होइन, लाग्ने नदिने हो। त्यसको लागि चाहिँ अब प्रिभेन्सन के छ त त्यो कुरा अब ग्रासरुट लेभलको सबैभन्दा एक्चुअलमै त्यो कम्युनिटीमा जो जसले काम गर्नुहुन्छ उहाँलाई भन्यो भने उहाँबाट कम्युनिटीमा सबैमा पुग्छ अनि त्यसको बारेमा चाहिँ जनचेतना झन् बढी फैलिन्छ भनेर यो प्रोग्राम अझै हामीले कन्टिन्यू गरिरहेछौँ।
1: जस्तो यो डेङ्गु मलेरिया कालाजार अब कैलालीको कुरा गर्दाखेरि चाहिँ जापानिज इन्सेफेलाइटिसको पनि जोखिम देखिएको छ नि त अहिले, यो खास कसरी सर्छन्? कतिपय नागरिकलाई त थाहै छैन नि त, बर्खायामा लाग्छ भन्ने छ बुझाइ होइन, कतिपयलाई चाहिँ हामीले यो गर्दाखेरि बच्न सकिन्छ भन्ने थाहा नै छैन
0: हामीलाई। अब सबै भन्दाखेरि मलेरिया चाहिँ हाम्रो हरेक मच्छरबाट सर्ने रोग हो, कालाजार चाहिँ हामीलाई बुझुनाबाट सर्ने रोग हो है। मच्छर पनि एउटै प्रकारको मच्छर हुँदैन, जुन मलेरिया सार्ने भनेको चाहिँ हामीले फिमेल एनोफिलिस मस्किटो भन्छौँ, एनोफिलिस चाहिँ हो, अनि सबै टाइपको मच्छरले पनि टोक्दैन फिमेलले, मा त्यो पनि जहिले पनि टोक्ने होइन, उसलाई अण्डा पार्नुभन्दा अगाडि चाहिँ रगतको खाँचो हुन्छ, सकेसम्म रगत उसले अब जनावरलाई टोकेर पनि पाउने भयो, मान्छेलाई टोकेर पनि पाउने भयो होइन, त्यो रगतको खाँचो भएको बेला मात्रै चाहिँ टोक्ने गर्छ। अनि मलेरिया गराउने चाहिँ एनोफिलिसले हो, अनि जेई गराउने चाहिँ क्युलेक्सले हो है, कालाजार गराउने चाहिँ भुसुनाले हो, जसलाई चाहिँ हामीले स्यान्डफ्लाई पनि भन्छौँ, फ्लोबोटोमाइन भन्ने जिनसको चाहिँ स्यान्डफ्लाईले गराउँछ। अब यो डिफ्रेन्ट छ, अब नर्मल हामी जस्तो हजुर म जस्तो हाम्रो यो खाली आँखाले चाहिँ हामीले त्यसलाई चिन्दा पनि चिन्दैनौँ, कता न कता डेङ्गी चाहिँ चिनिन्छ। डेङ्गी गराउने भनेको चाहिँ हामीलाई एडिस मस्किटोले, जुन अलिकति ताटे पाटे हुन्छ नि, सेतो र कालो छिर्के बिर्के भएको, त्यसले चाहिँ गराउँछ। अब यो हुने भनेको चाहिँ मेजोरिटी हामीलाई त्यो यो भेक्टरहरू मच्छरको टोकाइले नै हुने हो यो डिजिजहरू, सकेसम्म जति यसबाट बच्नु छ भने सकेसम्म मच्छरको टोकाइबाट बच्नुपर्छ।
1: लुगा लाउँदा सुत्दा अथवा चाहिँ आफ्नो घर वरिपरि सरसफाई राख्दा पनि बाँच्न सकिन्छ।
0: हजुर हो, अब यस्तोमा चाहिँ अब सबै मस्किटो अब सबै मच्छरहरू बढ्ने हुर्किने ठाउँहरू फरक फरक छनलाई, तर अब डेङ्गी जस्तो कुरामा चाहिँ डेङ्गी चाहिँ हाम्रो घर वरपर नै सानो प्लास्टिकको पनि उसमा ढकनमा पनि त्यहाँ अण्डा पारेर त्यहीँबाट निस्किन सक्छ कि, त्यसले गर्दा चाहिँ डेङ्गीको कन्टेक्समा अब पानी जम्न नदिने, सकेसम्म राम्रो कुरा भनेको पानी जम्न नदिने, त्यो भएपछि भेक्टर कन्ट्रोल हुन्छ। हजुरको त्यो मस्किटो चाहिँ धेरै बढ्नै पाउँदैन, रिप्रोड्युस हुन पाएन, अर्को अण्डा पार्न पाएन, त्यो हुने बित्तिकै बढ्न पाएन। अब बढी नै सकेको खण्डमा चाहिँ अब के गर्न सकिन्छ भनेपछि बाहिर हिँड्दाखेरि सकेसम्म लामो लुगा लगाउने, मच्छरले टोक्न नदिने, अब मस्किटो रेपेलेन्टहरू पाइन्छ, ओडोमस जस्तो क्रिमहरू त्यो लाउनु पर्यो, अर्को ठाउँमै बस्नु भएको छ भने अल आउटहरू बाल्नु पर्यो, सुत्ने बेलामा झुल लाएर सुत्नु पर्यो। अब स्पेसली हाम्रो मलेरियाको कन्टेक्समा यो इन्सेक्टिसाइड भएको चाहिँ झुलहरू जुन वितरण गराएको थियो त्यो झुलहरू लाएर सुत्नु पर्यो, त्यो भएपछि सकेसम्म जति हामी जोगिन्छौँ मच्छरको टोकाइबाट त्यति नै हामी रोगहरूबाट पनि जोगिन्छौँ।
1: भनेपछि पानी जम्ने ठाउँ र लामखुट्टेको चाहिँ लामखुट्टेको प्रजनन बीच चाहिँ सम्बन्ध रहेछ।
0: हजुर, लामखुट्टे हुर्किने लामखुट्टेको प्रजनन हुने नै त्यो पानीमा हो, पानीमै हो लामखुट्टेले अण्डा पार्ने। लामखुट्टेको चार भाग हुन्छ जिन्दगीको, अण्डा हुन्छ, त्यसपछि हामीले लार्वा भन्छौँ, प्युपा हुन्छौँ अनि अडल्ट भन्छौँ होइन, अडल्ट मात्रै हाम्रो यो सतहमा आउने हो, बाँकी सबै तिनवटा चाहिँ पानी मुनिमा हुन्छ। त्यही भएर अब हरेकको फरक फरक छ, जस्तै डेङ्गी मैले भने नि सानो कन्टेनरमा हजुरको गमलाकै पानीमा पनि बढ्न सक्यो होइन, त्यही भएर जुन हामीले यो डेङ्गीमा बिहान सरसफाई कार्यक्रम जुन थियो 10 मिनट भए पनि पानी उ गर्ने त्यो त्यही भएर आएको। सेकेन्ड भनेको चाहिँ जुन क्युलेक्स हाम्रो जापानिज इन्सेफेलाइटिस सार्नेवाला जुन छ त्यो चाहिँ हाम्रो धेरै जस्तो हामीले धान रोप्ने बाली जस्तोमा चाहिँ त्यहाँ चाहिँ बढी खेतबारीमा त्यो बढी बढ्छ। एनोफिलिस चाहिँ जस्तो अलिकति बग्ने जस्तो पानीमा खोलाको किनारतिरमा चाहिँ बढी हुन्छ। त्यही भएर यो हरेक मच्छरको अलग छ, तर मेजर अब सबै कन्ट्रोल गर्न नसके तापनि हामीले आफूले आफूलाई चाहिँ मच्छरबाट बचाउन सक्छौँ त्यही हो। अनि पानीसँग चाहिँ त्यही भएर सकेसम्म हामीले उनीहरूको ब्रिड हुने साइड चाहिँ कम गरिदिनुपर्छ। त्यही
1: अहिले त स्कोप टाइफसको पनि एकदम धेरै जोखिम देखिएको छ नि त, धेरैजनामा जस्तो संक्रमित भइराख्ने अस्पतालमा पनि दैनिक जस्तो बिरामीहरू आइराख्नु भएको हुन्छ।
0: स्कोप टाइफस कस्तो

0: भनेपछि त्यो चाहिँ मच्छरले हुँदैन, त्यो हाम्रो अर्को किट हामीले किर्ना भन्छौँ हाम्रो नेपाली भाषामा भन्दा चाहिँ किर्ना हो, तर सबै किर्ना जुन हामीले नर्मली किर्ना भनेर चिन्छौँ त्यसले पनि गर्दा हुन्छ भन्ने छैन। धेरै जस्तो यो किर्ना चाहिँ कहाँबाट हुन्छ कि त अब मुसाहरू धेरै हुने ठाउँमा मुसामा पनि पाइन्छ, त्यो मुसाबाट झरेर तपाईँले टुक्यो भने पनि हुनसक्छ। झाडी हो, हरियो घाँस, सानोतिनो ठुलो जङ्गल हुनु पर्यो, सानोतिनो घाँस हुने ठाउँमा त्यहाँ भयो पराल राखेको छ बच्चाहरू परालमा खेल्न गए अरे त्यहाँबाट पनि स्क्रब टाइफस हुन सक्यो, कुनै पनि गरेर माइटले सानो टुक्छ। अनि यसको चाहिँ एउटा एकदमै थाहा पाउनु पर्ने, ज्वरो आयो हजुरले ज्वरो सोरो आएछ टाउको दुख्ने भएको छ सबै भएको छ भने यसो ज्यान हेर्दाखेरि कतै कालो एउटा दाग जस्तो केही घाउ जस्तो छ भने चाहिँ यो स्क्रब टाइफस हुन सक्छ। यो सबैमा त देखिँदैन, देखिनलाई चाहिँ 40% मात्रै देखिने हो, तर त्यो देख्यो भने चाहिँ हामीले जो स्क्रब टाइफस रहेछ भन्ने कुरा बुझ्छौँ कि। अनि कस्तो के पनि भन्न चाहन्छु भनेपछि म स्क्रब टाइफसको ज्वरो आउँछ सुरुमा मान्छेहरू धेरै कुरामा चाहिँ ज्वरो मात्रै हो भनेर अलिक व्यवस्था गरिदिनुहुन्छ, तर त्यो नगर यसको ट्रिटमेन्ट यसको यो उपचार पनि यति सजिलो छ कि एउटा औषधि खाइपुग्छ। त्यो नखाँदाखेरि कहिले काहीँ अर्गन फेलियर हाम्रो हरेक शरीरको महत्वपूर्ण अर्गनहरू जुन छ किडनी सबै त्यसमा पनि फेल हुन सक्यो कि पछि, त्यसले गर्दा एउटा सानो औषधि खाने हो स्वास्थ्य संस्थामा जति पनि पाइन्छ। त्यही भएर तपाईँहरूले चाहिँ यो ज्वरोलाई चाहिँ व्यवस्था चाहिँ नगर्नु होला भनेर चाहिँ भन्छु, एटलिस्ट यो स्क्रब टाइफस जस्तो कुरामा चाहिँ।
1: भनेपछि स्क्रब टाइफस भयो भने पछि चाहिँ अस्पतालहरूमा चाहिँ भर्ने गरेर बिरामीहरू राख्नुपर्ने अवस्था हुन्छ नि, त्यो धेरै जोखिम भइसकेपछिको अवस्था हो
0: यो। हाम्रो नर्मली पहिलो उसमा आउनु भएको छ पछिसम्मको धेरै ऊ छैन भने कम्प्लिकेसन हामीले धेरै देखेनौँ भने जटिलता देखिरहेको छैन भने हामीले भर्ना गरेर सकेसम्म राख्दैनौँ, तर अब केही गरेर अब सबै अर्गनमा हाल्ने के अरे डिफेक्ट जस्तो देखिन थाल्यो भने चाहिँ केही गरेर कम्प्लिकेट जटिलतिर गयो भने मात्र एडमिट गर्ने हो, नत्र भने चाहिँ यो सिम्पल एउटा दुईवटा औषधि खाएर हुन सक्ने कुरा हो। एकदम छिटो ट्रिटमेन्ट पनि हुन्छ यसको, एकदम सजिलो उपचार तर जटिल रोग।
1: यो किडजन्य रोग अन्तर्गत स्वास्थ्य संस्थाले रोगको निगरानी चाहिँ कसरी गर्न आवश्यक छ?
0: अहिले पनि भन्दाखेरि स्वास्थ्य संस्थाले निगरानी केही हदसम्म भइ नै रहेछ। हाम्रो धेरैवटा पोर्टल्स हुन्छ गभर्मेन्टको, ईवर्स भन्छ, सोरमास भन्छ होइन, अनि हाम्रो कतिवटा जस्तै स्क्रब टाइफस भयो, मलेरिया भयो, जेई भयो, डेङ्गी भयो होइन, यस्तो डिजिजहरू हाम्रो स्वास्थ्य संस्थामा केस आउने बित्तिकै रिपोर्ट गर्ने गरेछ। इडिसिडीमा जुन हाम्रो एपिडेमोलोजी एन्ड डिजिज कन्ट्रोल डिभिजन छ हो काठमाडौँमा, त्यसमा चाहिँ हाम्रो रिपोर्ट हुन्छ। त्यहाँबाट चाहिँ उहाँहरूले त्यो केस हेरिसकेपछि केही समय अब जस्तै मलेरियाको एउटा मात्रै केस भए पनि हेर्न आउनुहुन्छ सर्भेलेन्स गर्न, त्यो मलेरिया कहाँबाट आएको हो, यहीँबाट भएको हो कि कतैबाट आएर भएको हो, अनि त्यसपछि त्यसको वरपर अरू कसैलाई मलेरिया छ कि छैन, त्यहाँ भएकोमा मच्छरमा चाहिँ त्यो मलेरियाको प्यारासाइट छ कि छैन होइन, अनि त्यसपछि अब गर्नुपर्ने बचाउहरू सबै गर्नुहुन्छ। त्यो भइ नै राखेको छ उनलाई, तर अब त्यसलाई पनि अझै स्ट्रङ बनाउनलाई, किनभने यो कतिवटा ठाउँ चाहिँ हाम्रो हस्पिटल बेसले मात्रै गर्नुहुन्छ या फिर कुनै कुनै संस्थाले मात्रै गर्ने भएको भएर चाहिँ हाम्रो यो ट्रेनिङहरू पनि त्यस्तै भएर सुचारू गरेको हो।
1: भनेपछि बिरामीको तथ्याङ्क संकलन र रिपोर्टिङ एकदमै महत्वपूर्ण छ।
0: हजुर, यो चाहिँ हामीले अब थाहा पाउनु पर्यो नि त कहाँनिर डिजिज बर्डन धेरै छ, कहाँ हामीले हाम्रो रिसोर्सेस बढी पठाउनु, अब डायग्नोसिस गर्नलाई चाहिने त्यो उपकरणहरू पनि कहाँ धेरै पठाउनु पर्छ भन्ने कुरा नै पूर्व तयारीको लागि नै हामी यो त्यसको डाटा पनि लिन्छौँ, अनि त्यसको म्यानेजमेन्टको पनि अक्षम भइरहेछ भने पनि त्यसको पनि डाटा पहिला हुन्छ।
1: सो अहिले चाहिँ यहाँहरूले काम गरिरहँदाखेरि चाहिँ किटजन्य रोग नियन्त्रणमा देखेका मुख्य चुनौती चाहिँ के छन्?
0: किटजन्य रोगको चाहिँ हाम्रो चुनौती भनेको एउटा मेजर कुरा भनेको हाम्रो भेक्टरसँगको एकदम नजिकको हो है, हामीले अहिलेसम्म पनि भेक्टर कन्ट्रोल गर्न सकिरहेछन्। हामीले जति यो बर्खायामा आएसँगै हाम्रो फोनमा जहिले पनि डेङ्गुमा यो हुन्छ भनेर सब ऊ बजिरहेको हुन्छ, तर मान्छेहरूले यसो हेर्दाखेरि त्यहाँ हाम्रो बानी छैन कि ए यो भएपछि डिजिज हुन्छ है भन्ने कुरा, हामीले छुट्टाएको छौँ शुक्रबार एकछिन 10 मिनटले सरसफाई गर्ने, हाम्रो त्यो शुक्रबार एकछिन मात्रै भएको छ। आफै नै जागरूक भएर नियमित गर्ने, आफूले आफैलाई बचाउ गर्ने हाम्रो अलिकति बानी छैन। जस्तै लुगा पनि हामीले बचाउलाई अलि लाउँदैनौँ, अब कति गइरहेछौँ जङ्गलतिर गइरहेछौँ भने राम्रो लुगा लगाउने होइन, घाँस दाउरा गर्न गइरहेछौँ भने पनि आफूलाई बचाउने सकेसम्म, अनि ज्वरो आउने बित्तिकै के हुने बित्तिकै सजग भएर सिधै अस्पताल जाने त्यो पनि भइरहेको छैन। एकदम सानो कुरा हो कुनै कुनै ऊहरू, ट्रिटमेन्ट एकदम इजिली अभाइलेबल छ, एकदम छिटै पाइन्छ पनि स्वास्थ्य संस्थामा, तर के हुन्छ भनेपछि बिरामी नै स्वास्थ्य संस्थासम्म आइपुग्दिनु हुँदैन। अनि कतिवटा कुरामा हाम्रो अलिकति कुनै कुनै डिजिज जस्तै अब मलेरिया चाहिँ हामी उन्मूलन त नभनौँ अब रोकथाम र एलिमिनेसनतिर गइरहेको थियौँ, तर अब हाम्रो इन्डियासँग अलिकति ओपन बोर्डर र हाम्रो आवत जावत अलिक धेरै भएको भएर हो त्यसको कारणले पनि हाम्रो यो चाहिँ अलिक गाह्रै भएको छ, यो एउटा ठुलो चुनौती चाहिँ हो।
1: स्थानीय तहहरूले चाहिँ कस्तो भूमिका निभाउन जरुरी छ?
0: खासमा भन्नुपर्दा त स्थानीय तहकै एकदम ठुलो भूमिका छ होइन, अब स्थानीय तहले जुन यो लबिङ गर्नुपर्छ, जो पहिलो कुरामा चाहिँ जनताहरूमा जुन बस्नुहुन्छ स्थानीय जनता उहाँहरूमा चाहिँ यो किटजन्य रोगको बारेमा उहाँहरूलाई जानकारी हुनु पर्यो, जानकारी मात्रै भएर भएन, उहाँहरूले चाहिँ त्यो नेसेसरी प्रिकसन्स लिनुहुन्छ भन्ने कुरा चाहिँ स्थानीय तहले अलिकति जोड दिन सक्नुहुन्छ, प्रोग्रामहरू लन्च गर्ने होइन, आफै गएर सिकाउने, अनि त्यो मोनिटर गरिराख्ने त्यो भइरहेको छ कि छैन भनेर एक दिन लाग्ला दुई दिन लाग्ला विथ अलिकति टाइम पछि चाहिँ सायद कतै न कतै चाहिँ त्यो बानी चाहिँ हाम्रो बस्छ होला आफूले आफूले प्रोटेक्ट गर्ने अब केही नभए पनि डेङ्गीको लार्वा खोजेर त्यसलाई नष्ट गर्ने होइन त्यति कुराहरू अनि अर्को कुरा भनेको जुन यो कतिचोटि के सुनिन्छ भने स्वास्थ्य संस्थामा चाहिने आरडिडी नै छैन टेस्ट हुनलाई औषध नै पुगेको छैन भन्ने कुरामा त्यस्तो केसमा चाहिँ स्थानीय गभर्मेन्ट पनि लोकल जुन हाम्रो स्थानीय सरकार हुनुहुन्छ उहाँहरूले आफ्नै सोर्सबाट त्यो कुरा पनि प्रोभाइड गर्न सक्नुहुन्छ ताकि त्यो त्यो जनता चाहिँ मारमा नपरोस् भनेर अनि जुन जुन केस हुन्छ यस्तै गरेर यो त अब हाम्रो सङ्घबाट आएको एउटा प्रोग्राम भयो तर यस्तै गरी लोकल कम्युनिटी बेस्डमा जनतालाई जागरूक गराउने प्रोग्रामहरू लिएर आउन सक्नुहुन्छ
1: हुन्छ समय दिनुभयो स्वास्थ्य सम्बन्धी जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद
0: धन्यवाद हजुरलाई पनि
1: हवस् त कार्यक्रम महिला बोल्छिन् आजलाई यति नै म दुर्गा देवकोटा पनि बिदा हुन्छु नमस्कार

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347। लौ न साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848 5169 64।

0: तीज पनि आउन लाग्यो। यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
2: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउँ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
2: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिचरा, झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
1: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
2: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिलो नगरौँ न बहिनी, आजै जाउँ।
2: ल जाउँ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
0: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार। सम्पर्क नम्बर 9848044019।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638।
4: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली टिलरी, छड्के टिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868।

0: अम्बिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
7: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा 1 नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर, कैलाली। संचालक देव बहादुर सुनार। सम्पर्क नम्बर 98 68 40।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98442 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपादेवी मन्दिर नजिकै।
2: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो हो कसो कालले छिटो नलाग्यो
2: होइन चाहिँ जो माइलो त्यो बर्बर बर्बर कराइरहेको छ के भएको छ हो तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्यो हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम टिकापुर एफएम 101 मेगाहर्ज
6: सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बाढ़ी प्रभावित जिल्लामा स्वास्थ्य बीमा सेवा सहज बनाइदै प्रभावित क्षेत्रमा झाडा पखलाको संक्रमण देखिन थालेपछि व्यक्तिगत सरसफाईमा ध्यान दिन चिकित्सकको सुझाव। 80,000 बढ़ी हैजा विरूद्धको खोप नुवाकोट पुर्याइयो।
1: रसुवा नुवाकोट लगायतका सम्भावित जोखिम हुन सक्ने क्षेत्रहरूमा हामीले कलेराको खोप लगायतका अरू खोपहरू पनि व्यवस्थापन गरेर पठाएका छौं।
0: कांग्रेसद्वारा गाउँ नगर वडा अधिवेशनको मिति हेरफेर। जेएनजी स्मृति पार्क भोलि उद्घाटन हुने। शहीदहरूको सपनामा वर्तमान सरकार गम्भीर रहेको गृहमन्त्रीको दावी।
2: विश्वास गरेर जेएनजीको आशालाई मर्न दिनु हुँदैन तिमी त्यो कुर्सीमा बसेर देशलाई देखाइदेऊ सुशासन के हुन्छ भनेर जसरी विश्वास गर्नुभएको छ त्यो विश्वासलाई म निरन्तर जगाइराख्न चाहन्छु।
0: भोटेकोशी बाढ़ीमा हराइरहेकाहरूको खोजी तीव्र। अझै 5,000 बढ़ी बेपत्ता। सल्यानमा पहिरोमा पुरिएर एकजनाको मृत्यु। कर्णाली राजमार्ग पहिरोले अवरूद्ध हुँदा जुम्लाको स्याउ बाटोमै कुहिन थाल्यो।
3: भोलिसम्ममा अलिक राम्ररी सबै गाड़ी चल्न सक्ने अवस्था आउँछ।
0: र एससीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित। सेमी फाइनलमा वोमनसँग खेल्ने एनबीएलमा मधेसको पहिलो जित।
4: कैयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पारदर्शिता सुशासन न्याय र समान अवसरका लागि भएको जेएनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आज सरकारले सार्वजनिक विदा दियो। जेएनजी आन्दोलनले युवाहरूलाई नेतृत्वमा त पुर्यायो तर अझै आन्तरिक लोकतन्त्र पारदर्शिता र जवाबदेहिताको प्रश्नमा जनताले अपेक्षित परिवर्तन अनुभव गर्न पाइरहेका छैनन्। अहिले राज्यका संस्थाहरू कमजोर हुँदै गएका छन् भने निजी क्षेत्रको विश्वास र मनोबल खस्केको छ। अब खबर सन्तोषी रावलबाट।
5: बाढ़ी प्रभावित क्षेत्रमा झाडा पखालाको जोखिम बढ़ेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हैजा विरूद्धको खोप पठाएको छ। मन्त्रालयले नुवाकोटका विभिन्न होल्डिङ सेन्टरका लागि 80,523 डोज हैजा विरूद्धको खोप पठाएको हो। मन्त्रालयले अन्य आवश्यक सामग्री पनि पठाएको छ। मन्त्रालयले रसुवामा अस्ति आइतबार हेलिकप्टर मार्फत 21,000 डोज खोप पठाएको थियो। साथै रसुवामा खोप अभियान भने पर्सि बिहिबारदेखि सञ्चालन हुने मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले सीआईएनलाई बताउनुभयो।
1: सम्भावित झाडा पखालाको थप जोखिमलाई मध्यनजर गरेर रसुवा नुवाकोट लगायतका सम्भावित जोखिम हुन सक्ने क्षेत्रहरूमा हामीले कलेराको खोप लगायतका अरू खोपहरू पनि व्यवस्थापन गरेर पठाएका छौं। त्यस पूर्व तयारीका हिसाबले यो झाडा पखाला लगायतको संक्रमणको रोकथामका हिसाबले त्यसरी लगाउनु पर्ने खोपहरू हामीले विविध खोपहरू पठाएका छौं। हाम्रा नियमित कार्यक्रमका खोपहरू पनि छन् भने विशेष यो विपदलाई मध्यनजर गरेर पठाएका खोपहरू पनि छन्। ती खोपहरूलाई ती ठाउँहरूमा गरेर विशेष संक्रामक रोगहरूको रोकथामका लागि हामीले प्रयोग गर्छौं। त्यसै अनुसार परिचालन हुन्छ।
5: बाढ़ीका कारण खानेपानी तथा सरसफाई प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा हैजाको संक्रमणको जोखिम बढ़ेपछि सरसफाईमा ध्यान दिन विज्ञहरूले सुझाएका छन्। मुख्य गरी नुवाकोट रसुवा धादिङ आसपासका होल्डिङ सेन्टरमा बसिरहेका प्रभावित मा जोखिम बढ़ने देखिएकाले नियमित सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका हुन्। नुवाकोट आयुर्वेद

0: जिल्ला रसुवा नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ। बाढ़ीका कारण स्वास्थ्य बीमा परिचय पत्र हराएका वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन शाहले जानकारी दिनुभएको छ। बोर्डले हिजो सूचना निकालेर प्रभावित रसुवा नुवाकोट र धादिङका नागरिकलाई तीन महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आइएको सह भुक्तानी को पेमेन्ट र क्याम्पिङ हटाउने निर्णय गरेको हो। अन्तर्गत बाहिरंग सेवा वा केही विशिष्ट प्रकारका उपचार र औषधिहरूका लागि ओपीडीमा तोकिएको सीमा क्यापिङ हटाउने निर्णय भएको छ। रसुवाको बोटुकोसी बाढ़ीमा मृत्यु हुनेको संख्या 1357 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 जनाको शव भेटिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन भएको अभियानबाट अहिलेसम्म 13,583 जनाको उद्धार भएको छ। 102 शवको शनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका 39 होल्डिङ सेन्टरमा 3,533 जनाले आश्रय लिइरहेका छन्। यसैबीच सल्यानमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ। सल्यानको त्रिवेणी गाउँपालिका 3 लोटाउनीका 17 वर्षीय मदन पुन पहिरोले पुरिएपछि गम्भीर घाइते हुनुभएको थियो। पुनको जिल्ला अस्पतालमा उपचारका क्रममा उहाँको गहिराती नै मृत्यु भएको प्रहरीले जनाएको छ। कडाली राजमार्ग पहिरोले अवरूद्ध भएपछि जुम्लाका स्याउ बाटोमै कुहिन थालेको छ। जुम्लाको स्याउ बोकेको गाडी बाटोमै अलपत्र परेपछि झण्डै 2.5 करोड़ रूपैयाँ बराबरको स्याउ बाटोमा कुहिन थालेको हो। जिल्ला कृषि विकास जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउ लोड भएका 40-42 गाड़ी बाटोमै छन्। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले सड़क खुलाउन पहल भइरहेको सीआईएनलाई बताउनुभयो।
1: ठाउँ सामान्य खालको सडक अवरुद्ध भएको थियो ल्यान्डस्लाइड भएर होइन, त्यसमा एक ठाउँ चाहिँ ठुलो बोल्डर्स ढुङ्गा चाहिँ झरेको थियो, त्यसलाई अब फुटाउनै पर्ने अथवा ठुलो मेसिनरी पनि भएन, त्यसलाई चाहिँ अब फुटाउनै पर्ने अवस्था आएको थियो। त्यसमा 2-2 घण्टा जस्तो लाग्नेमा अब पछाडि फेरि यो पिलीमा र गगने खोलामा चाहिँ अलिक ठुलो खालको पहिरो गएछ। पिलीको त फेदैदेखि तलैदेखिको चाहिँ अब बनाउनु पर्ने भयो, गगने खोलाको पनि ठुलै थियो। अहिले 10 चक्के गाडी चाहिँ चल्न दिया छैन, त्यो बाहेकको अन्य गाडीहरू चाहिँ अब अहिले वान वे बनाएर सुचारू गर्न थालियो। अब यो चाहिँ भोलिसम्ममा अलिक राम्ररी सबै गाडी चल्न सक्ने अवस्था आउँछ।
0: जेएनजी आन्दोलनका शहीदहरूको सम्झनामा ललितपुरको सात दोपाटो स्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको जेएनजी स्मृति पार्क भोलि उद्घाटन हुने भएको छ। जेएनजी पार्कमा गत वर्षको भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा शहादत प्राप्त 45 जनाको शालिग निर्माण गरिएको छ। पौडी पोखरी परिसरको 2 रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड़ने गरी दिएको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङले सरकारले जेएनजी आन्दोलनमा शहीद भएकाहरूको सपनामा कुनै खेलवाड़ नगर्ने बताउनु भएको छ। जेएनजी शहीदहरूको स्मृति सभालाई सम्बोधन गर्दै वर्तमान सरकार आफ्नो जिम्मेवारी र नागरिकको विश्वासबाट पछि नहट्ने बताउनु भएको हो।
2: शहीदका परिवारले पनि कसरी भन्नुहुन्छ, हाम्रोमा कुरा हुँदैन क्या हो भनेर भन्नुहुन्छ। वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह, हाम्रो पार्टी सभापति रवि लामिछानेज्यूले विश्वास गरेर जेएनजीको आशालाई मर्नु दिनु हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देशलाई देखाइदेऊ सुशासन के हुन्छ भनेर जसरी विश्वास गर्नु भएको छ, त्यो विश्वासलाई म निरन्तर जगाइराख्न चाहन्छु। तर सकेसम्म आफूले भ्याएसम्म नेपाल सरकारको जिम्मेवारी उठाएर कसैलाई दुःख हुन दिन्न।
0: नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको 15 महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। समितिको आज बसेको बैठकले आगामी असोज 16-19 गतेसम्म काठमाण्डुमा हुने केन्द्रीय महाधिवेशनलाई केन्द्रबिन्दुमा राखी तल्लो तहको अधिवेशनको नयाँ मिति तय गरेको हो। महाधिवेशनको नयाँ कार्यतालिका अनुसार गाउँ नगर ओडा अधिवेशन असोज 3 र 4 गते हुनेछ। गाउँ नगरपालिका अधिवेशन असोज 7 गते र प्रदेश सभा क्षेत्रीय प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 10 गते गर्ने निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले बताउनुभयो।
3: असोजको 3 र 4 गते वडा अधिवेशन, त्यसपछि गाउँ नगरपालिकाको अधिवेशन 2083 साल असोज 7 गते

0: सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन 2083 असोज 10 गते र केन्द्रीय महाधिवेशन 2083 असोज 16, 17, 18 र 19 गते गर्ने हामीले निर्णय गरेका छौं। र त्यसै गरी नेपाली कांग्रेसको त्यहाँनिर जनसम्पर्क समितिहरू संसारभरिमा चाहिँ 27 ठाउँमा गर्नुपर्ने हुन्छ। त्यो 27 ठाउँ मध्येमा केही ठाउँहरूमा हामीले 18-19 एउटा जनसम्पर्क समितिको महाधिवेशन सम्पन्न गरिसकेका छौं र अब बाँकी रहेकोमा जुन देशमा अधिवेशन गर्न बाँकी छ त्यो चाहिँ 2083 असोज 10 गते भित्र सम्पन्न गर्ने गरी हामीले निर्देशन जारी गरेका छौं।
1: केन्द्रीय महाधिवेशन असोज 16, 17, 18 र 19 गते गर्ने मिति भने परिवर्तन भएको छैन। बाढ़ीबाट अति प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र दादेङको हकमा तोकिएका निर्वाचन अधिकृत र स्थानीय तहसंघको समन्वयमा अधिवेशन सम्पन्न गरिने कांग्रेसले जनाएको छ। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म पौने 12 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11,77,50,261 रूपियाँ जम्मा भएको हो। अहिले 9 वाणिज्य बैंकमा 8,59,19,04,223 रूपियाँ मौजात छ। कार्यालयका अनुसार राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रूपियाँ रसुवाका बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भएको छ। साझा खबरमा अब खेल खबर। नेपालले एसीसी प्रीमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। समूह ए को विजेता नेपालले समूह बी को उपविजेता ओमानसँग सेमी फाइनल खेल्ने भएको हो। आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएसँगै समूहको विजेताकै रूपमा रहेको हो। यस्तै समूह उपविजेता बनेको हङकङले सेमी फाइनलमा समूह बी को विजेता यूएईसँग खेल्नेछ। यस प्रतियोगिताको उपाधि जित्ने टोली एसीसी एसिया कपमा छनौट हुनेछ। त्यस्तै मधेस वारियर्सले नेपाल भलिबल लीग एनबीएलमा पहिलो जीत निकालेको छ। लगातार 3 खेलमा हार बेहोरेको मधेसले आफ्नो 4 खेलमा खप्तर फाल्कन्सलाई 3-0 सोझो सेटमा पराजित गर्यो।
2: बाढ़ी प्रभावित क्षेत्रमा हैजा रोग फैलन नदिन खोप लगाउने काम छिट्टै शुरू हुने।
3: त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोटको 4 वटा, रसुवाको 4 वटा स्थानीय तहका प्रभावित वडाका 1 वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौ।
2: अनिवार्य खोप लगाउन स्वास्थ्यकर्मीको सुझाव, अत्यावश्यक नपरी तुइनको प्रयोग नगर्न प्रहरीको आग्रह, बाढ़ीपछि मनोपरामर्शको आवश्यकता, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
4: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याऊ।
6: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
4: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: क्यासको फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
10: बाढ़ी प्रभावित क्षेत्रमा हैजा रोग फैलन नदिन खोप लगाउने काम छिट्टै शुरू हुँदैछ। यो खोप चाहिँ तपाईँका घरमा रहेका एक वर्ष माथिका सबै उमेर समूहका व्यक्तिका लागि हो। बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक मन्त्रालयका रागीश्री कक्षापति,
3: अब यो एकदम विपद भएको अवस्थामा चाहिँ हामीले हैजाको खोप जुन शुरू गर्दैछौ, त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोट चारवटा, रसुवाको चारवटा स्थानीय तहका प्रभावित वडाका एक वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौ। यो लाउन चाहिँ किन जरुरी छ भने यसबाट कुनै पनि हैजा नहोस् भन्नको लागि लाउँदैछौ। र यो चाहिँ हामीले तपाईँको स्थानीय तहमा भएका स्वास्थ्य संस्थाहरूसँग तपाईँहरूले समन्वय गरेर तपाईँले त्यहाँबाट खोप प्राप्त गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ हामी आज भोलिमा माइक्रो प्लानिङ गरेर सम्भवतः पर्सिदेखि नै हामीले यो खोप चाहिँ शुरू गर्न जाँदैछौँ।
10: खोप लगाउने दिन र समय वडा कार्यालयको स्वास्थ्य चौकी, जनप्रतिनिधि र हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गर्न सकिनेछ। बाढ़ीपछि त्रिशुली नदीमा तुइन सञ्चालनमा आएका छन्, तर तुइन चढ़ेर आउजाउ गर्न खोज्नेहरूको संख्या धेरै छ। तपाईँको अत्यावश्यक काम छैन भने चाहिँ तुइन चढ़न हतार नगर्नुहोस्। तुइन स्थलमा खटिनुभएका नेपाल प्रहरीका सही लक्ष्मण विश्वकर्मा,
11: तपाईँहरू जतिजना यो तुइन तर्नलाई यो नुवाकोटबाट यो रसुवा जान अथवा यो नुवाकोट कुलनी जाने व्यक्तिहरू हुनुहुन्छ, यदि तपाईँहरू हुनुहुन्छ भने इमर्जेन्सी यदि अत्यावश्यक अवस्थामा पारि पुग्नै पर्ने अवस्थामा व्यक्तिहरू मात्र आइदिनु होला कृपया। अन्य अवस्थामा घुम्न जाने, आफन्तहरू भेट्ने अथवा चाहिँ केही कुराहरू चाहिँ फोकटमा पारि गएर चाहिँ आइदिउँ भन्ने खालको चाहिँ व्यक्तिहरू नआइदिनु होला। तसर्थ यस्ता क्रियाकलापमा तपाईँले पनि सहयोग गरिदिनु भयो भने हामी सबैलाई चाहिँ जुन सजिलो र सहकार्य गर्न चाहिँ सजिलो हुने थियो भन्ने कुरा म चाहिँ अनुरोध गर्दछु सबैजनालाई। पहिलो प्राथमिकता चाहिँ हाम्रो जुन इमर्जेन्सी जुन हाम्रो चाहिँ मिसिङ भएको व्यक्तिहरू हुनुहुन्छ उहाँले आफन्त खोज्न जाने अथवा हरेक कुराहरू नत्र चाहिँ कहीँ चाहिँ बिरामीलाई चाहिँ भेट्न जाने कुराहरूदेखि ल्याएर उतार गर्ने त्यस्तो खालको चाहिँ मान्छेलाई पनि प्राथमिकता दिएका छौँ हामीले। अर्को कुरा पनि के छ भने केही कुराहरू ब्लडका कुराहरू इमर्जेन्सी ब्लड चाहिँ ट्रान्सफर अथवा ब्लड दिने व्यक्ति भने त्यस्ता व्यक्तिको पनि जुन यहाँ भन्न आइराख्नु भएको छ त्यस्ता व्यक्तिलाई पनि हामीले प्राथमिकता दिएका छौँ। राहतका केही चाहिँ अत्यावश्यक सामान मात्रै, अन्य चाहिँ चामलहरू ठुल्ठुला सामानहरू चाहिँ हामी सक्दैनौँ, सानै कुराहरू चाहिँ हामीले पठाइरहेको छौँ।
10: तुइनबाट वारपार गर्न पहिले नाम टिपाउनु पर्दछ। आफूभन्दा अरूको जरुरी र महत्वपूर्ण काम छ भने उनीहरूलाई पालो दिनुहोस्। 100 नम्बर त तपाईँलाई जानकारी नै होला, प्रहरीबाट जुनसुकै राहत तथा सहयोग माग्न यसमा फोन गर्न सकिन्छ। तर तपाईँले जान्नै पर्ने अर्को नम्बर हो 104, यो पनि प्रहरीकै नम्बर हो। 104 चाहिँ महिला र बाल बालिकाका लागि छुट्याइएको विशेष नम्बर हो। नेपाल प्रहरीका प्रवक्ता डीआईजी अवि नारायण काफले,
12: प्रहरी कर्मचारी खटाएको छौँ, त्यो प्रहरी कर्मचारीहरूले पनि त्यही खटिनुहुन्छ, उहाँहरूलाई भन्दा नि भयो महिला प्रहरी कर्मचारी हुनुहुन्छ। दुई नम्बरमा अब मोबाइलहरू भएकोहरूले त 100 100 नम्बर फोन गरे पनि हुन्छ। अब महिला बालबालिकाको केस हेरे 104 डेडिकेटेड नम्बर पनि हो, यो केन्द्रमा यहाँ भैटकुटी मण्डलमा छ यसको अफिस, हाम्रो डीएसपी लेभलको प्रहरी अधिकृत बस्नुहुन्छ। होइन, यौन शोषण गर्न सक्ने, दुर्व्यवहार गर्न सक्ने गतिविधि हुन सक्ने प्रबल सम्भावनालाई मध्यनजर राख्दै हामीले सूक्ष्म रूपमा निगरानी गरिरहेका पनि छौँ। त्यसको लागि हामीले सम्बन्धित ठाउँमा फिजिकल्ली हाम्रो प्रहरी कर्मचारी महिला प्रहरी कर्मचारी खटाएका छौँ, गलत गतिविधि गर्लान् सक्लान् भनेर हामीले त्यसमा चाहिँ उहाँहरूको पहुँचलाई घोषित गरेको अवस्थाहरू छ। हामी जथाभावी राहतको नाममा होस् वा सहयोगको नाममा होस् वा चाहिँ परामर्शको नाममा होस् जफायतै गर त्यस्ता संवेदनशील व्यक्तिहरूलाई टचमा आउने गर्न नपाउने गरेको व्यवस्था मिलाएको छ। अब सँगसँगै अहिले जुन हिसाबले हाम्रो चाहिँ सबै ठाउँमा अस्थायी स्थलमा त प्रहरी डेफिनेटली छ, त्यसमा नि महिला प्रहरी कर्मचारी नै हुनुहुन्छ। नजिकको प्रहरी कार्यालय वा त्यहीँ आफूसँग खटिनु भएको प्रहरी कर्मचारीलाई उहाँले आफ्ना समस्याहरू आफूलाई कसैले यस्तो किसिमको प्रलोभन देखाइरहेको फेड देखाइरहेको वा कुनै किसिमको गतिविधि गरिरहेको सन्दर्भमा आफूलाई शंका लाग्छ भने भन्न सक्नुहुनेछ।
10: विपदका बेला बाल बालिका र महिलालाई अप्ठ्यारो परे 104 फोन गर्न सकिने जानकारी दिँदै हुनुहुन्थ्यो नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी अवि नारायण काफले।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएल ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछि मनको घाउ प्रभावितलाई किन आवश्यक छ मनोपरामर्श?
13: ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ।
2: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिका र किशोरीहरूमा पोषण र मनोपरामर्शको आवश्यकताको विषयको कुराकानी लगायतका सामग्री पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा डर तरास हटाउन र पीड़ालाई जितेर अघि बढ़न मानसिक स्वास्थ्य र परामर्शको धेरै ठूलो आवश्यकता परेको छ। अझ बालबालिका र किशोरीहरूमा पोषण र मनोपरामर्शको आवश्यकता धेरै हुने गर्दछ। साथै दीपक आचार्यले मनोविद पद्म प्रसाद घिमिरेसँग कुराकानी गर्नुभएको छ।
4: उमेर अनुसारको फरक फरक प्रतिक्रिया हुन्छ। तीन वर्षसम्मको बच्चाले चाहिँ आफ्नो नजिकको मान्छेले आफूलाई छोएन भने रोई कराई गर्ने, सही मान्छेले नछोएसम्म अविश्वास गर्ने सम्भावना हुन्छ भने तीन वर्षभन्दा बढीकोले चाहिँ मेरो अभिभावक खै त मलाई बुवा नै चाहियो, आमा नै चाहियो, खास गरेर आमा नै चाहियो, कता जानुभयो भनेर भन्दाखेरि त्यो स्याहार गर्ने मान्छेले चाहिँ बुझाउनलाई चाहिँ गाह्रो हुन्छ अहिलेको सन्दर्भमा। र भविष्यको अनिश्चितता उनीहरूको दुई कुराहरू गुम्यो सँगसँगै। पहिलो नम्बरमा आफूलाई ख्याल गर्ने अभिभावक गुमाउनु पुग्यो। दोस्रो नम्बरमा चाहिँ आफ्नो परिवारको बच्चाको लागि घर भनेको नितान्त घर मात्रै होइन, वरिपरिको वातावरण, साथीभाइ, सँगिनी सबैलाई हामीले घर भन्ने घर घर पारिवारिक भन्ने कुरा बुझ्छौं। भनेपछि दुइटै कुरा गुमाएर अब नयाँ परिवेशमा उनीहरू आउनु पर्दा, जबरजस्ती आउनु पर्दाखेरि उनीहरू चाहिँ अहिले छक्क परिरहेछन्, म कहाँ आए होला, के होला भनेर त बुझ्नै सकिरहेका छैनन्।
5: अब यो अवस्थामा चाहिँ भनौँ न बालबालिकाले अलिकति समयमा खान नपाउँदाखेरि होइन उहाँहरूले त्यो किसिमको वातावरण नपाउँदाखेरि उहाँहरूलाई कस्तो चिन्ता हुन्छ अथवा बाल मनोविज्ञानमा कस्तो असर पर्छ?
4: सानो बच्चाहरूलाई त उनीहरूलाई त छिन छिनमै भोक लाग्छ। एक वर्षसम्म नपुगेको बच्चाहरूलाई त उनीहरूले हात खुट्टा फालेरै उनीहरूले चाहिँ भोक लागिरह हुन्छ। अब त्यो बेलामा चाहिँ हामीले बेलामा पुर्याउन सकेनौँ भने उनीहरूको रुन्चेपनाको विकास हुन सक्छ। एक दोस्रो नम्बरमा चाहिँ यदि बुवा आमा आमा बाँचेकै भए पनि उहाँले चाहिँ राम्रोसँग स्याहार पाउनु भएको छ कि छैन, पौष्टिक तत्त्व पाउनु भएको छ कि छैन। यदि पौष्टिक तत्त्व नपाएको भएदेखि उहाँले प्रशस्त रूपमा दुध दिनै सक्नुहुन्न, आउँदै आउँदैन। एक अनि अर्को कुरो चाहिँ आमाले मा प्रशस्त दुध उत्पादन हुनुको लागि आमाको मनोविज्ञान चाहिँ स्वतन्त्र, सुरक्षित र भरपर्दो हुनुपर्छ।
5: अबको समयमा चाहिँ जो अप्ठ्यारोमा परेका बालबालिकाहरू हुनुहुन्छ होइन, उहाँहरू अब त्यहाँ होल्डिङ सेल्टरमा बस्दाखेरि भनेको जस्तो कुराहरू नपाउने हुन्छ, अझ किशोरी महिलाहरू भर्खर अब रजस्वला शुरू हुनेहरूलाई आफ्नै किसिमको अप्ठ्यारो हुन्छ, त्यस्तो बेलामा चाहिँ भनौँ न उहाँहरूको मनमा कस्तो खालको असर पर्छ र उहाँहरूलाई परामर्शको कतिको आवश्यकता पर्छ?
4: यही बेलामा हामीले खास गरेर हामीले छोरीहरू किशोरी छोरीहरूमा हामीले ख्याल गर्नुपर्ने एउटा चाहिँ उनीहरूमा यौनिक उत्सुकता शुरू भएको हुन्छ, दोस्रो नम्बरमा रजस्वला शुरू भएको हुन्छ, तेस्रो नम्बरमा चाहिँ एक्कासी नयाँ ठाउँमा आउँदाखेरि चाहिँ हामी केही पनि थाहा छैन, कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले चाहिँ मनोवैज्ञानिक रूपमा अब असुरक्षित छु भन्ने खालको चाहिँ महसुस हुन्छ। त्यसो हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट चाहिँ फरक ठाउँमा बनाइदिनुपर्छ। अनि अर्को चाहिँ त्यो सेनिटरी प्याडहरू चाहिँ डिस्पोज गर्न त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू चाहिँ तुरन्त व्यवस्था गर्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ उनीहरूमा कम्तीमा ल नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यति भने पनि त रहेछ भन्ने कुरा चाहिँ हुन्छ।
5: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुन सक्छ, अरू अरू कुरा हुन्छ, यस्तो विपद पर्यो भन्ने हुन्छ होइन, त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउन चाहिँ के उपायहरू हुन सक्छ?
4: यसको लागि चाहिँ हामीले उनीहरूलाई चाहिँ पहिलो नम्बरमा चाहिँ विपद भनेको चाहिँ लगातार आइराख्दैन, दोस्रो कुरो चाहिँ हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कमी भइहाल्छ। अनि बालबालिकामा चाहिँ राम्रो पछि के छ भने अलिकति ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, भन्न जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ। दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा उनीहरूलाई चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन्। अपाङ्गता भएका बाल बालिकाको लागि अलिकति बढ़ी चुनौती छ, खास गरेर सुन्न नसक्ने, देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको विपत्तिले अझ बढ़ी चुनौती थप्छ।
5: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि अब उठ्नुपर्छ होइन भन्ने प्रभावित क्षेत्रका मानिसहरूलाई आशा जगाउनको लागि, अब निराशामा मात्र हुँदैन भन्ने कुराहरू जगाउनको लागि अब परामर्शका कार्यक्रमहरू कतिको गएको पाउनु भएको छ?
4: अहिले चाहिँ मलाई एउटा मान्यमा चाहिँ खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेका छौँ र सामाजिक संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेका छन्। यो घटना हुने बित्तिकै हाम्रो संस्था सड़क आश्रित मानवमुक्ति अभियान नेपाल संस्थाले सिविनसँग मिलेर चाहिँ हामीले लगभग शुरूमै एक चरण 30 जनालाई, अर्को चरण 20 जनालाई, लगभग 50 जनालाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सेवाको तालिम दिइसक्यौं र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौं। कसरी माथि उठ्न सकिन्छ, उहाँ छटपट्टिको अवस्थामा त्यहाँको नजिकको स्थानीय सरकारले कस्तो भूमिका खेल्नुहुन्छ, त्यो संरचना चाहिँ यस्तो संरचना हामीले तयारी गर्नु पर्यो कि उहाँको मन छटपट्टिने बित्तिकै असहज हुने बित्तिकै त्यहाँ त्यो संयन्त्रमा जाने बित्तिकै सम्बोधन होस्। हामी कहाँ चाहिँ त्यस्तो खालको संयन्त्र चाहिँ अझै विकास भएको छैन।
3: बाढ़ी प्रभावित जिल्लामा स्वास्थ्य बीमा सेवा सहज बनाइँदै प्रभावित क्षेत्रमा झाडा पखलाको संक्रमण देखिन थालेपछि व्यक्तिगत सरसफाईमा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन्। 80,000 बढ़ी हैजा विरूद्धको खोप नुवाकोट पुगेको छ। कांग्रेसद्वारा गाउँ नगर वड़ा अधिवेशनको मिति हेरफेर गरिएको छ भने जेएनजी स्मृति पार्कको भोलि उद्घाटन हुने भएको छ। शहीदहरूको सपना वर्तमान सरकार गम्भीर रहेको भन्दै गृहमन्त्रीले दावी गर्नुभएको छ। कर्णाली राजमार्गमा पहिरोका कारण अवरूद्ध हुँदा जुम्लाको स्याउ बाटोमै कुहिन थालेको छ। सल्यानमा पहिरोमा पुरेर एकजनाको मृत्यु भएको छ भने भोटीकुसी बाढ़ीमा हराइरहेकाहरूको खोजीलाई तीव्र बनाइएको छ। अझै 5,000 बढ़ी बेपत्ता रहेका छन् र एसएससी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित भएको छ। सेमी फाइनलमा भने ओमनसँग खेल्नेछ। एनबीएलमा मधेसले पहिलो जीत दर्ता गरेको छ। हवस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि दितालाई धन्यवाद। भोलि भदौ 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु। नमस्कार, शुभरात्रि।
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।
7: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
8: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
7: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
8: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार
7: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टीकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
9: In हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी सुट कुर्ती पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
10: एल्विस एल्विरा टेरस सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली संचालक सुजिता श्रेष्ठ सम्पर्क नम्बर 9811638387।
11: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुपथ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
10: रडगैया झोला उद्योग मुनुवा रोड टिकापुर कैलाली संचालक रामप्रसाद चौधरी।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
2: टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र संचालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी संचालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौ।
3: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
2: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौ।
3: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि जथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौ र गराउ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
4: Tang gini gini tang gini gini tang tang gini gini tang gini

0: सिद्धापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
0: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।

0: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आ आफ्ना ठाउँबाट लागौं।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।
2: दिदी, तीज पनि आउन लाग्यो। यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
3: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
4: त्यसो भए इन्द्रेडी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
3: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
4: त्यहाँ त माइले तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिचडा, झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, प्यान्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
3: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
4: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
3: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाऊ।
4: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
2: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली, सञ्चालक रणबहादुर सुनार, सम्पर्क नम्बर 98-48-44-0019।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना।

0: व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि तिजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
1: हुन्छ नि, तर कहाँबाट किन्ने त?
0: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
0: सिर्जना सुनचाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
1: सिर्जना सुनचाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: ज्योति तमसँग अझै आएकी छ
1: मलाई मेला जाने किन रोकेको त
0: किनकि म तेरो दाई हुँ ज्योति दाई हो
1: दाई भएर त तपाईँले रोक्नुभयो आमा बाबुको भाइ

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज।
1: भन्दै ट्रेनिङ दिइरहेको देखिन्छ। 23 गते मान्छे मरेको दिन बच्चाहरू
2: माग एउटा बाचा र रसुवा भारीपछि 5,000 भन्दा धेरै मानिस अझै सम्पर्कविहीन
3: त्यति नै बेपत्ता हुने सम्भावना चाहिँ अलिक कम छ। त्यस मात्रै रेस्क्यु भएको र डेड बडी पनि त्यसभित्र नै हुन सक्छ।
2: एक अधिकारीसँग कुराकानी। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। ब्रिटेनका विदेश मन्त्री एड मिलिब्यान्डले अधीनस्थ वेस्ट ब्याङ्कमा इजरायली बस्ती बसालेकाहरूको उत्पादनमाथि प्रतिबन्ध घोषणा गरेका छन्। फ्रान्स, क्यानाडा र अरू 9 युरोपेली देशहरूले पनि आफ्नो हकमा त्यस्तै कदम चाल्नेछन्। बस्ती बसालेका यहुदीहरूले प्यालेस्टिनी नागरिक विरूद्ध चालिरहेका जातीय सफायाका कदमप्रति इजरायली सरकारले आँखा चिम्लेको आरोप लगाउँदै ब्रिटिश विदेश मन्त्री मिलिब्यान्डले इजरायली कदमले दुई राज्यबाट समाधान हुने सम्भावनालाई व्यवस्था गरेको बताए। अधीनस्थ भूभागमा बस्ती बसाल्नु अन्तर्राष्ट्रिय कानून अनुसार अवैध कार्य हो। ब्रिटेनको कदमको इजरायलले आलोचना गरेको छ। इरानको समर्थन प्राप्त यमनका हुथीहरूले क्षेपास्त्र तथा ड्रोन हमला गरेपछि साउदी अरबका केही ऊर्जा केन्द्रहरूको सञ्चालन रोकिएको छ। किङ खालिद सैनिक अखडा, अभा अन्तर्राष्ट्रिय विमानस्थल र अमारको तेल कम्पनी सहित कैयौं स्थानमा गरिएका हमलामा परि 70 भन्दा बढ़ी घाइते भएका साउदी अधिकारीहरूले बताएका छन्। हुथीहरूका अनुसार साउदी अरबले यमनमा हवाई हमलाहरू गरेको छ, जहाँ हुथी र सरकार समर्थक फौजहरूबीच 5 दिनदेखि लड़ाई जारी रहँदा करिब 20,000 मानिस विस्थापित भएका छन्। नेपालमा सत्ता परिवर्तन हुने गरी जेएनजी आन्दोलन भएको 1 वर्ष पुगेको छ। नेपाल सरकारले आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूको सम्झनामा आज सार्वजनिक बिदा दिएको छ। चुनावपछि बनेको नयाँ सरकारले जेएनजी आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको जेएनजी अभियान कर्मीहरू, विश्लेषक र विपक्षी दलहरूले आरोप लगाएका छन्। तर सत्तारूढ दल र सरकारका मन्त्रीहरूले जनताका अपेक्षा पूरा गर्न लागि परेको बताउँदै आएका छन्। काठमाण्डुमा मंगलबार आयोजित एउटा कार्यक्रममा गृहमन्त्री सुदन गुरूङले आफूहरू नयाँ ढंगले अगाडि बढ़िरहेको बताए।
5: हाम्रो तौर तरिका नमिल्ला, राम्रो सुझावहरू लिन जो कोहीबाट पनि हामी तयार छौं, तर तपाईँ जस्तो बनाउन चाहनुहुन्छ र तपाईँहरू जस्तै राजनीतिको एउटा नेता बनाउन चाहनुहुन्छ त्यो स्वीकार्य छैन।
4: गृहमन्त्री सुदन गुरूङ। जेएनजी आन्दोलनका बेला पक्राउ परेका कतिपयका आफन्तले काठमाण्डुमा आज प्रदर्शन पनि गरेका छन्। अस्वीकार्य गतिविधिमा संलग्न रहेको भन्दै हंगेरी सरकारले 10 रूसी कूटनीतिज्ञहरूलाई देश निकाला गरेको छ। सुरक्षा र सार्वभौमसत्ताका निम्ति उक्त कदम चालेको उसले जनाएको छ। युरोपेली संघले मस्कोको गतिविधि हेर्दा हंगेरीको कदम वैध रहेको प्रतिक्रिया दिएको छ, तर मस्कोले हंगेरीको कदमको पीड़ादायी जवाफ दिने चेतावनी दिएको छ। र जमीनको तापक्रमबारे अध्ययन गर्ने एउटा अमेरिकी संस्थाका अनुसार नेपाल चीन सीमानामा हालै विनाशकारी बाढ़ी निम्त्याउने गरी हिम पहिरो गएको हिमालको हिस्सा दुर्लभ रूपमा तातो रहेको थियो। क्यालिफोर्निया स्थित बर्कली अर्थले उक्त हिस्सामा 5 दिनसम्म औसतमा 5 डिग्री सेल्सियस तापक्रम थियो, जसले हिम पहिरो निम्त्यायो। उक्त संस्थाका अनुसार त्यहाँ यो अवधिमा 55 वर्ष यता 4 डिग्री सेल्सियस भन्दा तापक्रम नाघेको तथ्याङ्क थिएन। तर अरू विज्ञहरूले तापक्रम बढ़ेकै कारण हिम पहिरो निम्तिएको भन्न नसकिने तर्क गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा तपाईलाई स्वागत छ। सरकारले जेएनजी आन्दोलनमा ज्यान गुमाएका, घाइते भएका र उनीहरूको परिवारलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेको छ। ठिक 1 वर्ष अघि आजकै दिन जेएनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मृतिमा आयोजित कार्यक्रममा गृहमन्त्रीले त्यस्तो प्रण गरेका हुन्। प्रधानमन्त्रीले जेएनजीको एउटा माग सुशासन दिने वाचा गरेका छन्। गृहमन्त्री सुदन गुरूङले जेएनजी आन्दोलनका पीड़ित र उनीहरूको परिवारको माग पूरा गर्न सरकार दृढ़ रहेको बताए र भदौ 24 गते भएको आगजनीको आड़मा 23 गतेको घटनालाई उपेक्षा गर्न खोजिएको भन्दै असन्तुष्टि प्रकट गरे।
5: जसरी हाम्रो शान्तिपूर्ण आन्दोलनलाई दमन गरियो, सँगै आन्दोलन गरेका भाइ बहिनीहरूलाई जसरी गोली हानियो, अझै पनि लाजै बेगर 24 गते जल्यो भन्दै ट्रेनिङ दिइरहेको देखिन्छ। देश जलेको दिन 23 गते देश मरेको दिन थियो, 24 गते देश जलेको भने मान्छे नरह्यो भने त यो देश पनि कहाँ रहन्छ। 23 गते मान्छे मरेको दिन, बच्चाहरू मरेको दिन, शहीद भएको दिन, परिवर्तनका आशाले सड़कमा आइराख्दाखेरि उहाँहरूको सपनालाई मारेको दिन।
2: खास गरी नेकपा एमालेका साथै नेपाली कांग्रेसको एउटा पक्ष र नेकपाका कतिपय नेताहरूतर्फ उनको भनाई लक्षित ठानिएको छ। सोही कार्यक्रममा बोलेकी कानून मन्त्री सोभिता गौतमले पनि नागरिकहरू मारिएको घटनालाई राजनीतिक अभिष्टको विषय नबनाउन आग्रह गरिन्।
6: कोही पक्षमा हुनुहोला, कोही विपक्षमा हुनुहोला, तर एउटा कुरा हामी सबै सहमत हुनै पर्छ। पहिला 23 गतेको घटना भएको हो, त्यसपछि मात्रै 24 गते भएको हो। 23 गते हाम्रा युवाहरूलाई गोली हानिएको हो, त्यसकारणले पनि यस दिनलाई राजनीतिक हिसाबले रंग दिएर पक्ष विपक्षमा नबाडिकन एक ठाउँमा आएर एक आपसलाई ढाडस दिनुपर्छ र आज हामी सबैले संकल्प गर्नुपर्छ कि 23 गतेको जस्तो नियति यो देशमा अब कहिले पनि हामी कसैले पनि भोग्नु नपरोस्।
2: सरकारले आज जेएनजी शहीद दिवसमा सार्वजनिक विदा दिएको थियो। जेएनजी आन्दोलनपछि बनेको सरकारको नेतृत्व गरेकी सुशीला कार्की र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उक्त दिन र आन्दोलनकारी युवाको अपेक्षा एवं माग स्मरण गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आज साँझ सामाजिक सञ्जालमा लेखेका छन्, प्रिय जेएनजी, सुशासन कायम हुने नै छ। सुशासनको अधिभारा आफूहरूको जिम्मेवारी भित्र पनि पर्ने बताउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार समक्ष दोषीलाई दण्ड दिन माग राखेका छन्। सामाजिक सञ्जालमा आज एउटा भिडियो सन्देश जारी गर्दै उनले एउटा वाचा गर्नुका साथै एउटा माग अघि सारेका हुन्। प्रस्तुत छ त्यस सम्बन्धी रिपोर्ट। अन्य कैयौं नेताहरूले जेएनजी आन्दोलनमा षड्यन्त्र र बाह्य भूमिका औल्याउने गरेका बेला सभापति थापाले शुरूदेखि नै जेएनजी आन्दोलनलाई युवा आक्रोशको विस्फोटको रूपमा अर्थ्याउने गरेका छन्। आजको भिडियो सन्देशमा उनले तत्कालीन सत्ता साझेदारको रूपमा आफूले तत्कालीन प्रधानमन्त्रीलाई नागरिकमा रहेको आक्रोश र असन्तुष्टिप्रति सजग तुल्याएको तर त्यसको गम्भीर्य बुझाउन आफूहरू विफल भएको उल्लेख गरे। त्यसकै परिणाम स्वरूप भदौ 23 गते प्रकट भएको बताउँदै सभापति थापाले भने,
7: भदौ 23 गते अवोध युवाहरू शान्तिपूर्ण रूपमा आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका थिए, तर राज्यबाट त्यत्रो ठूलो बल प्रयोग भयो, त्यत्रो ठूलो दमन भयो, त्यत्रा नौजवानहरू मारिए, किन मारिए, के कारणले गर्दा मारिए, त्यसको जिम्मेवारी कसरी लिनु पर्दैन, केही मानिसहरूलाई पक्रेर वा केही मानिसहरूलाई पक्रेको जस्तो गरेर मात्रै त्यसको जिम्मेवारी पूरा हुन्छ, के अहिले सरकारमा बस्ने साथीहरूको जिम्मेवारी होइन, जिम्मेवारी हो, त्यसले हाम्रो माग छ सत्य तथ्य सार्वजनिक होस्, सत्य स्थापित होस्, जसले गलत गरेको छ उसले दण्ड पाओस्।
2: सुशासन र जवाबदेहीयुक्त शासनको युवा माग जायज रहेको र ती माग पूरा नभएपछिको आक्रोश पनि उचित थियो भन्ने उनको ठम्याइ छ, जुन आफूहरूले समयमै बुझ्न नसकेको र त्यसमा आफूहरू पनि जिम्मेवार रहेको सभापति थापाको भनाइ छ। त्यो माग लिएर व्यक्ति वा समूह नभई एउटा पुस्ता नै सड़कमा आएको बताउँदै सभापति थापाले वाचा गरे, त्यो पूरा गर्ने जिम्मेवारी हाम्रो पनि हो।
7: त्यो पुस्ताले व्यक्त गरेको आवाज कुनै एउटा दलले आफ्नो बनाएर भन्दैन, कुनै एउटा व्यक्तिले स्वामित्व लिएर चल्छु भनेर चल्दैन, त्यो हामी सबैको जिम्मेवारी हो। म र तपाईँको माग अनुसार बदलिएको नेपाली कांग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्छ, यो हाम्रो वाचा हो। भ्रष्टाचार मुक्त राज्य, जवाबदेह राज्य, सुशासन युक्त राज्य, समान अवसर भएको राज्य र समाजका निम्ति जुन सहादात दिएको छ त्यो सहादातलाई हामी खेर जान दिन्नौ, यो हाम्रो संकल्प हो।
2: जेएनजी आन्दोलनमा भएका घटनाहरूको उच्च स्तरीय आयोग र राष्ट्रिय मानवाधिकार आयोगले छानबिन गरेर प्रतिवेदन दिए पनि ती सार्वजनिक गरिएका छैनन् र ती विवादित पनि बन्न पुगेका थिए। अब रसुवा बाढ़ीको प्रसंग। उक्त बाढ़ीमा परेर ज्यान गुमाएका 1350 भन्दा धेरै मानिसको शव फेला परेको अधिकारीहरूले जनाएका छन्। नेपाल प्रहरी र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्पर्क विहीनको संख्या भने फरक फरक दिएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतले शव व्यवस्थापन अहिलेको मुख्य चुनौती बनेको बताउँदै भनिन्,
8: त्यसको लागि अहिले मुख्य गरी चाहिँ आफन्तहरूको डीएनए स्याम्पल चाहिँ संकलन गर्ने र सम्बन्धित ठाउँमा लाने काम पनि भइरहेको छ।
9: जुन 2500 जति डीएनए का लागि नमूनाहरू लिनु भएको छ सबबाट र आफन्तजनहरूबाट, यसमा बेपत्ता भएकाको पनि एउटा खोजी कार्यमा परिवारको व्यग्रता छ, अब सब भेटिएका मध्ये पनि हुनसक्छ, यो कतिको जटिल काम हो, यो कति समय लाग्न सक्छ, कति महिना हप्ता या कसरी लाग्न सक्छ यसो यो पहिचानको लागि यो डीएनएकै प्रक्रियालाई मान्दा पनि?
8: यो चाहिँ स्वास्थ्य मन्त्रालय र अब नेपाल प्रहरीले हामीसँग कोअर्डिनेसनमा रहेर उहाँहरूले गर्नुभएको भएर मलाई थाहा भएसम्म यहाँलाई जानकारी दिँदाखेरि सम्बन्धित जिल्ला प्रहरी कार्यालयले चाहिँ नमूना संकलन गरिराखेका छ सम्बन्धित जिल्ला अस्पतालको समन्वयमा, र उहाँहरूको पनि अब हामीले फोरेन्सिकलाई अब यो काठमाडौँमै ल्याउनु पर्ने हुन्छ, उहाँहरूले गरेपछि मात्र फाइनल हुने भयो टेस्टिङको रिजल्ट आउनको लागि। चाहिँ अहिले चाहिँ हामीले सम्बन्धित जिल्लाबाट स्याम्पल टेस्ट गर्ने र सम्बन्धित अस्पतालको समन्वयमा चाहिँ यहाँ केन्द्रमा ल्याउने कामहरू चाहिँ बिस्तारै भइरहेको छ, सबै काम सक्नलाई त अलिकति टाइम लाग्छ नै।
9: जनशक्तिका हिसाबले विदेशी जनशक्तिहरू पनि या मित्र राष्ट्रहरूबाट पनि आइरहेको अवस्था के कस्तो छ?
8: विदेशीहरू पनि यहाँ हामीसँग कोअर्डिनेसन हुनुहुन्छ, उहीँबाट कन्ट्याक्ट पनि हामीसँग धेरैले गरिराख्नु भएको छ। हामीले डिएनए टेस्टको लागि नै भनेर पनि नेपाल आइराख्नु भएको छ धेरैजना, विशेष गरी अब यहाँ हामीसँग सबभन्दा बढी इन्डियन नै हुनुहुन्छ, इन्डियन नागरिकको पनि धेरै नै आएर उहाँहरूले हाम्रो प्रोसेस अनुसार टेस्टको लागि पनि दिइराख्नु भएको छ।
9: कतिपय शबहरू भारतबाट पनि संकलन भएर भारतीय अधिकारीहरूले नेपालीहरूलाई बुझाएका छन्, करिब 5,000 अझै पनि सम्पर्क विहीन अवस्थामै भनिएको छ। भनेपछि यो प्रक्रिया के अलिकति लामै जाने देखिया हो, महिनौ या अझ बढी?
8: सर्च एन्ड रेस्क्यूको काम पनि अझै सकिया छैन, विशेष गरी अहिले यो हाइड्रोमा पनि टनलहरूमा चाहिँ अलिकति बढी हाम्रो रेस्क्यू टिमहरू फोकस हुनु भएको छ। यो किसिमले हेर्दाखेरि चाहिँ अझै हाम्रो केही दिन सर्च एन्ड रेस्क्यूमै पनि छौँ, र त्यो सँगसँगै हाम्रो ओभरअल डिजास्टर म्यानेजमेन्टको चाहिँ विविध साइडहरूमा आयामहरूमा कामहरू भइरहेको छ। हामीले 15-16 मोबिलाइजेसन टिमहरू सुरुकै दिनदेखि नै परिसरले गठन गरेर त्यही अनुसार पनि कायम भइरहेको छ, भएर अहिले हामीले एक्ज्याक्टली कुनै कुनै विषयमा चाहिँ हामीले अलिकति फिनिसिङ गर्दै गए पनि यो मिसिङको केसहरू अनि डेड बडी म्यानेजमेन्टको केसमा अलिकति टाइम लाग्ने नै देखिया छ।
9: के कुनै शबहरू या कुनै सम्पर्कविहीनहरू कहिले सम्पर्कै फेरि पर्न नसक्ने अवस्था पनि हुन सक्ने त्यस्तो हुन सक्छ है?
8: अहिले हामीसँग करिब 13,583 चाहिँ रेस्क्यू भएको लिस्ट आएको छ, तर त्यसमा सबैजनाको नाम लिस्ट छैन, जस्तो मिसिङ लिस्टमा जो हुनुहुन्छ त्यसमा रेड बडीको पनि प्लस रेस्क्यूको सबै नाम आइसकेका भए चाहिँ हामीले त्यसबाट भेरिफाई हटाउँदै जान्छौँ। त्यो सम्बन्धित जिल्लाबाट त्यो काम भइरहेको छ। सुरुका केही दिनहरूमा चाहिँ रेस्क्यू भएको नामहरू हामीसँग आएको छैन, त्यो सबै नै मिसिङ भएर फेरि त्यति नै बेपत्ता हुने सम्भावना चाहिँ अलिक कम छ। त्यसमध्ये रेस्क्यू भएको र डेड बडीको पनि त्यसभित्र नै हुन सक्छ, त्यो भेरिफाई भएर फाइनल डेटा चाहिँ बिस्तारै अपडेट गर्दैछ।
9: अन्तिममा कानूनले चाहिँ कति समयसम्म सम्पर्क विहीन भयो अब यस्तो विपदको हकमा हेर्दाखेरि भने चाहिँ त्यसलाई मृत घोषणा गर्छ?
8: हाम्रो नर्मल कानूनले 12 वर्षसम्म बेपत्ता भयो भने मृत्यु सरल मानेर अन्य कानून प्रक्रिया गरी बढाउन सकिन्छ भन्ने छ। अब हाम्रो विपदको बेलामा त्यस्तो विषय चाहिँ अब चाहिँ निर्णय गर्ने भन्ने पनि छ हामीसँग, होइन 3 महिना राख्ने कि कति महिना राख्ने, त्यो गरेर चाहिँ कार्यकारी समिति वा परिषदले नीति गर्ने निर्णय पनि त्यो पनि गर्ने भन्ने यहाँ उठिरहेका छ।
2: उनी थिइन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कि प्रवक्ता शान्ति महत, प्रदीप बस्यालसँग कुरा गर्दै। अन्त्यमा लागौं बाढ़ी प्रभावित क्षेत्र, जहाँ मृत्यु बेपत्ता र विस्थापित हुनुको पीड़ाका बीच बाढ़ीले पुलहरू बगाउँदा आवागमनमै कठिनाई परेको थियो। त्यसैले अहिलेलाई नदी वार पार गर्न तुइन बनाइएको छ, जसले तत्कालको एउटा समस्या टारेको देखिन्छ भन्दै नुवाकोटबाट शक्तिमाया तामाङ भन्छिन्।
10: नुवाकोटको विभिन्न स्थानमा गरी 5 ठाउँमा तुइन बनाउने सरकारी अधिकारीहरूले निर्णय गरेसँगै देवीघाट र इन्द्रेणी चौरमा गरी 3 तुइन बनाउन सफल भएको सरकारी अधिकारीले बताए। पारीबाट त्रिशुली आउन अन्य कुनै विकल्प नरहेकोमा तुइनबाट सहज भएको तार्केश्वरका बद्री प्रसाद नेपालले बताए।
11: प्राकृतिक विकल्पको कारण भत्केको भग्नावशेषले गर्दा केही पनि तर्ने वातावरण नभएको बेला यही तुइन पनि एउटा राहतको माध्यम बनेको छ।
10: मेगाङका सृष्टि तामाङले पहिलो पटक तुइन चढ्न अलिकति डर लागेको बताउँदै भनिन्।
12: तुइनमा चढ्दा फर्स्ट अनुभव हो, त्यही भएर डर प्लस यता पार गर्न त पाए आफ्नो गन्तव्यसम्म पुग्न पाउँदा चाहिँ खुसी लागिरहेछ।
10: त्रिशुली अस्पतालमा आवश्यक सामानहरू अहिले तुइनबाट ल्याउन पाउँदा बिरामीलाई आवश्यक औषधि समयमा दिन सकेको त्रिशुली अस्पतालका मेसु डाक्टर राजेन्द्र लामाले बताए।
13: यही तुइनको सहायताबाट अस्पताललाई चाहिने इमर्जेन्सी औषधिहरू हामीले यसबाट ल्याइरहेका छौँ, र केही बिरामीहरूलाई त हामीले हेलीले रेस्क्यू गर्न नसक्दाको खरेमा अपरेसन गरेर केही बिरामीहरू सुत्केरी केही बिरामीहरूलाई तुइनबाट पनि प्राथमिकता दिएर हामीले ल्याइरहेका छौँ।
10: सरकारले विभिन्न निकाय तथा तहका कर्मचारीहरूलाई बाढ़ी प्रभावित क्षेत्रमा खटाएका छन्। राजश्री कक्षपति श्रेष्ठलाई नुवाकोटमा खटाएसँगै अनित्र बाटो हुँदै आउँदा लामो समय लाग्नेमा तुइनबाट आउन सहज भएको बताइन्।
14: तुइन एकदम चाँडो फिट भएको हुनाले चाहिँ यसले चाहिँ एकदमै धेरैजना जनसमुदायलाई चाहिँ राम्रो सेवा दिएको छ मैले महसुस गरेँ।
10: तुइनसँगै बेलीब्रिज जस्ता पक्की पुलहरू निर्माणले नागरिकलाई थप सहज हुने कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
2: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हेरिसकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: टीकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
2: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
3: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम
4: हाम्रो टीकापुर।
1: टीकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टीकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टीकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
5: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तर 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
2: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नु भएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्न पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो। छिट्टो हिँड्न भएन, जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
3: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।

0: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: हैन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
3: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: जय भोले, जय भोले, बम बम भोले।
5: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल
2: स्वास्थ्य श्री
3: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
4: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चप्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: अरेन्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: एक्लो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होला उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तै यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
4: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
3: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
4: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
3: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848 5169 64।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

सामुदायिक रेडियो टीकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। टीकापुरमा किटजन्य रोग रोकथाम सम्बन्धी स्वास्थ्य कर्मीहरूलाई अभिमुखीकरण गरिएको छ। किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाको आयोजनामा टीकापुरमा स्थानीय तहमा कार्यरत स्वास्थ्य कर्मीका लागि अभिमुखीकरण तालिम भएको हो। तीन दिने तालिममा टीकापुर सहित कैलालीका 25 जना स्वास्थ्य कर्मीको सहभागिता रहेको थियो। कैलालीको टीकापुर अस्पताल, मारखेती, लम्कीचुहा, कैलाली नगर अस्पताल, घोडाघुडीमा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाका निर्देशक डाक्टर भीम प्रसाद सापकोटाले किटजन्य रोग रोकथामका लागि चिकित्सक र स्वास्थ्य कर्मीलाई सचेत जिम्मेवार बनाउन तालिम आयोजना गरिएको बताउनु भएको छ। निर्देशक सापकोटाले तराई क्षेत्रमा किटजन्य रोगको जोखिम बढ्ने भएकाले जापानिज इन्सेफलाइटिसको संक्रमण बढ़दै गएकाले यसबाट बच्ने उपायको बारेमा नागरिक सचेत गराउन र रोग लागिहालेमा उपचारमा सहजताका लागि स्वास्थ्य कर्मीको क्षमता विकासमा सघाउन खोजिएको बताउनु भएको छ। टीकापुरबाट सनकट्टी जाने बाटोको भुराखानी सामुदायिक वनको बीचमा जंगली हात्ती देखा परेका छन्। स्थानीयले जंगल क्षेत्र हुँदै यात्रा गर्ने क्रममा हात्ती देखिएको बताएको छ। वन क्षेत्रमा देखिएको हात्ती देखिएपछि यो सड़कमा प्रयोग गर्ने यात्रुलाई विशेष सावधानी अपनाउन वन कार्यालयले आग्रह गरेको छ। जानकी गाउँपालिका वार्ड नम्बर 9 अमरावती स्थित हिमालय राष्ट्रिय माध्यमिक विद्यालयको सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाई कार्यक्रम भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै जानकी गाउँपालिका वार्ड नम्बर 9 का वाडाध्यक्ष खगेन्द्र भण्डारीले घरबाटै विद्यार्थीलाई व्यावहारिक शिक्षा दिन आवश्यक रहेको बताउनु भएको छ। उहाँले शिक्षकलाई दोष दिनुभन्दा अभिभावक सचेत हुनुपर्ने बताउनु भएको छ। वडाध्यक्ष भण्डारी शिक्षामा गुणस्तरीयता नहुँदासम्म विकास सम्भव नभएको बताउनु भएको छ। टीकापुर स्थित खड्ग मेमोरियल सेकेण्डरी स्कूलमा कक्षा 11 र 12 अध्ययनरत विद्यार्थीले रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावित परिवारका लागि रू 13,015 रूपियाँ आर्थिक सहयोग गरेका छन्। बाढ़ी पीड़ितको उद्धार, राहत तथा पुनस्थापनामा सरकारले गरिरहेको प्रयासमा सहयोग पुगाउने उद्देश्यले विद्यार्थीले स्वस्फूर्त रूपमा रकम संकलन गरी सहयोग गरेको कक्षा 12 अध्ययनरत विद्यार्थी विशाल रावलले बताउनु भएको छ। जेएनजी आन्दोलनको क्रममा कैलाली कारागारबाट भागिएका 19 भारतीय नागरिक सहित 202 कैदीबन्दी अझै फरार रहेका छन्। आन्दोलनका क्रममा कारागारबाट तोडफोड भएपछि गत वर्ष भदौ 24 गते 665 कैदीबन्दी कारागारबाट भागिएको बताएको छ। कारागार अनुसार हालसम्म 463 कैदीबन्दी कारागार फर्किसकेका छन्। फर्केका मध्ये कतिपयको बाँकी कैद भुक्तान गरी छुटिसकेको निमित्त जेलर बसन्त जोशीले जानकारी दिनुभएको छ। निरन्तर वर्षाले बैतडीमा बाढ़ी पहिरो र नदी कटानका कारण 100 भन्दा बढ़ी घर परिवार प्रभावित भएका छन्। पुर्चौदीमा पहिरो खस्दा 5 घरमा क्षति पुगेको छ भने 35 घर उच्च जोखिममा रहेको छ। आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अम्बिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854 89213, इमेल ocmctikapur@gmail.com।
6: ल यति छिटो आमा बन्न लागेको त
7: पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जन्म परे जस्तै लाग्छ।
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

तपाई कति चिन्ता नमान्नुहोस् किनभने चिन्ता नै चिता हुन्छ रोग भनौ भनेको नै चिन्ता हो सरकार मर्नु पर्छ हक हो के डराउनु किन डराउनु तर मरिसकेपछि सुख पाउने काम गर्ने पट्टीमा चाहिँ लाग्नु पर्यो मर्छु नै भनेर डराउने चाहिँ काममा लाग्नु हुँदैन सरकार मर्छु नै भन्ने कुराको डर चाहिँ मानेर सधैँ निर्वाह हुन सक्दैन मरिसकेपछि सुख समृद्धि पाउने काममा तपाई लाग्नु पर्यो सुख समृद्धि पाउने भनेको भगवानको हरिनाम संकीर्तन नै हो केही छैन भनेर तपाईँ चिन्ता मान्नु हुँदैन सरकार सबै कुरा तपाईँसँगै छ केही कुराको नक्सान भएको छैन अब एउटै नक्सान तपाईँको यो देह नष्ट नक्सान हुन्छ भन्नुभएको होला अब यो बासांशु जीर्णानि यथा विहाय भनिकन शास्त्रले उक्ति गरेको छ पुरानो कपडालाई फालेर नयाँ कपडा लाउनै पर्ने नै हुन्छ शरीर पनि थोप्रो हुन्छ नष्ट हुन्छ अर्को शरीर तयारी हुन्छ के को चिन्ता हो शरीरमा सबै कुरा तपाईँमा व्यापकता देखेको छु केही कुराको खाँचो देख्दिनँ किनभने देखेन सत्याम चितौ मुख्यम कसिको प्रयासै रे बाहु सुसिद्धि उपवरणै किम सत्याञ्जलो किम पुरुधान्य पात्रा दिग्वद कलादौ सती किम दुकुलै राजन तपाईँले के सोच्नुहोस् भनेदेखि सत्य सैया निर्माण गर्नुहोस् बाहुलाई सिरानी हाल्नुहोस् शिरको तकिया बनाउनुहोस् भोजन गर्नका निमित्त अञ्जली थाप्नुहोस् सम्पूर्ण अङ्ग भङ्ग प्रत्यङ्गमा सारा सम्पूर्ण मेरो शरीरमा सबै कुराको सामग्री छ भन्ने कुराको अनुमान गर्नु सन्तोष लिएपछि सारा कुरा पुगिहाल्छ सरकार असन्तोषले नपुगेको हो सन्तोष भए पुगि पनि हाल्छ यसमा कुनै प्रकारको आवश्यकता बिनै अब तपाईँलाई के सुने चाहन्छ राजा भनेर सोद्धाखेरिमा लो मेरो भगवान हजुरका मुखारविन्दबाट मैले धेरै प्रकारको महिमा जाने तर हाम्रो हिन्दू दर्शन र हिन्दू संस्कार बमोजिम सनातन धर्ममा धेरै देवता छन् कुन चाहिँ देवतालाई मान्ने प्रभु ब्रह्मालाई मान्ने कि विष्णुलाई मान्ने कि शिवालाई मान्ने कि इन्द्र यम वरुण कुबेरलाई मान्ने कि तसर्थ सम्पूर्ण देवी देउराली मान्ने कि भूत प्रेत आदिलाई मान्ने कि कसलाई मान्ने भनेर सोद्धाखेरिमा यी सबै विभागीय हाकिमहरू हुन् महाराज अहिले देखिएका देवता कसरी विभागीय हाकिम हुन् भनेदेखि जस्तै सृष्टिको लागि ब्रह्माको विष्णु पालनका लागि शिवजी संहारका लागि देवी शक्तिका लागि गणेश निर्विघ्नता सिद्धका लागि शिवजीको भजन गरेमा दाम्पत्य जीवनको सुखमय पनि बित्न सक्छ अरू शिव पार्वतीको भजन गर्नाले विद्या प्राप्ति हुन्छ ऐश्वर्य वृद्धि हुन्छ लक्ष्मी देवीको प्रार्थना गर्नाले धनधान्यको वृद्धि हुन्छ सरस्वतीको भजन गर्नाले विद्या बुद्धिको विनोदको तयारी हुन्छ कुबेरको भजन गर्नाले स्वर्ग भने धन पाइन्छ वरुणको प्रार्थना गर्नाले जल पाइन्छ इन्द्रको भजन गर्नाले स्वर्ग पाइन्छ तर अकामो सर्वकामो वा मोक्ष कामो उदारदि यी सबै प्रकारका विभागका ती हाकिमहरू हुन् तर मुक्ति प्राप्तिको लागि वा सबै कामना सिद्ध गर्नका लागि परब्रह्म परमात्मा नारायणकै भजन गर्नु यसै बाटो उद्धार हुन्छ है मैले आज्ञा गर्नुभयो लो मेरो प्रभु साह्रै राम्रो कुरा बताउनु भयो म नै म परमात्माको प्रार्थना गर्छु म मरेपछि उद्धार हुनका लागि उनी परब्रह्म परमात्माको चिन्तनमा मेरो कहिले आप

जब शौनकादि ऋषि ईश्वरलाई पौराणिक सूतले आज्ञा गर्नुभयो, जब राजन यसै प्रसंगको बीचमा भगवान परब्रह्म परमात्मा नारायण प्रभुको गाथा कथा बताउन पाउनु म भाग्यमानी आफूलाई सम्झन्छु महाराज परीक्षित। अब प्रभुको गाथा र कथाले पूर्ण भएको ध्यान म गर्दछु, सुन्नुहोस्। अब प्रभुका चरणमा मेरो ध्यान कहिले नटुटोस् भन्दै सुखदेव आज्ञा गर्नुहुन्छ। हरे श्री शुको वाचम नमः परस्मै पुरुषाय भूयसे सदुदवस्थान निरोध लीलया गृहीत शक्ति त्रितया देहिना मैंतर भवायानुपलक्ष्य प्रत्मने। जसको जब राज्य गुणानुवाद र कथनको प्रभावबाट प्रपंच स्थिति उत्पत्ति लय हुन्छ, निमित्त भूत लीलय गृहीत शक्ति यस्ता परमेश्वर प्रभुलाई मेरो नमस्कार। यत् कीर्तनम यत् स्मरणम यद् एकक्षणम यत् वन्दनम यत् श्रवणम यदर्हम लोकस्य सद्धो विदिनोति कल्मषम तस्मै सुभद्रा सर्वस्य नमो नमः। जसको प्रभावले, जसको कीर्तन गर्नाले, जसको ध्यान गर्नाले, जसको मनन र जसको प्रार्थना गर्नाले यस लोक र परलोकको सुधार हुन्छ, यस्ता परब्रह्म परमेश्वरलाई मेरो नमस्कार। किरात हुणान्द्र पुलिन्द पुलकसा आबीर कङ्कय बना खसादय अनिश्च पापा यदुपास्त्रियास्त्रिया शुद्धन्ति तस्मै प्रभ विष्णवे नमः। जसको कीर्तन गर्नाले, जसको ध्यान र मनन गर्नाले, जसको किरात भए, हुणान्द्र भए, पुलिन्द भए, पुलकस आविर कङ्का एवन खसादीहरू पनि मुक्ति हुन्छन्, यस्ता परमेश्वर श्रीमद् भागवत महान ग्रन्थलाई मेरो नमो नमः। श्री पति यज्ञपति प्रजापति धियम पति लोकपति धरापति पत्र पत्र चांदक प्रश्न सातोताम प्रसिद्धता में भगवान सताम पति यज्ञ का पति लोक का पति विश्व का पति ब्रह्मांड का पति सर्वनायक यस्ता परब्रह्म परमेश्वरलाई अरू कुरा केही नसके तापनि प्रभुको पाओमा मेरो चित्त सदैव नाचिरहोस् भनिकन चरणको सेवामा ध्यान लगाएर राजा परीक्षित लाई सुखदेव स्वामीले भागवत कथाको प्रवचन शुभारम्भ गर्नुभयो। अब संसारमा महाराज परीक्षित सबभन्दा उत्तम कुरा के हो भन्दाखेरिमा अन्त्य नारायण स्मृति भने अन्त्यमा भगवान नारायणको नाम संकीर्तन नै प्रभावकारी हो। अन्त्य नारायण स्मृति भनेको कुरा के भने अन्त्यमा भगवान नारायणको नाम संकीर्तन। आपत्ति परेपछि सम्झने वालाको लागि, समस्या परेपछि सम्झने भगवानलाई हो कि होइन? ड्याममा ठेस लायो भनेदेखि सम्झन्छन् तीनजनालाई, भगवानलाई, आमालाई, बालाई। काँडा बिज्यो भने पनि त्यही हो सम्झने, हात काट्यो भने नि अयो आमा भन्ने, अय नि बा हो भन्ने, अय नि भगवान भन्ने, अय नि हाम्रो घरको बुढो कसले भने सर, अय नि हाम्री बुढी कता गई होली कसले भने सर, पछि पछि भन्ने हो बरु पछि। यसै कारणले अन्त्य नारायण स्मृति अन्त्यमा भगवान नारायणको नाम संकीर्तन प्रभाव यो उत्तम छ। प्रभुको नाम भुल्नु हुँदैन। अन्तिम चरणमा रे नारायण नारायण भज प्राणे नारायण नारायण भज प्राणे यो जीवन मरे पछि हुन्छ खराने नारायण नारायण भज

शुभ महाराज परीक्षित सृष्टि को प्रकरण राजा परीक्षित सुखदेव बताउनुहुन्छ। हरे अब परमात्मा विश्व ब्रह्मांड ईश्वर को हो यही बताएको छ। नारायण परो वेदा देवा नारायण गजा नारायण परा लोका नारायण परामका नारायण परो योगो नारायण परम तप नारायण परम ज्ञान नारायण परागति भन्छ। विश्व ब्रह्मांड सारा संपूर्ण ईश्वर को हो। केवल तपाई पनि नारायणै हो, म पनि नारायणै हो, अरूको पनि नारायणै हो। विश्व ब्रह्माण्ड थूल सूक्ष्म कारण सारामा ईश्वरको वास। द्रव्य कर्मम च कालम च स्वभाव जीवेव च, यति मात्रै हो। मानिसहरूको स्वभाव र रहन सहन र खाई पियाईमा मात्रैको फरक मात्र हो, तर आत्मा अमर हो, सबैसँग ईश्वर छ, फरक छैन। सबै संसारमा सबैको भन्दा माया कसको हुन्छ भन्दा सचिदानन्द परमानन्द सम्पूर्णानन्द पवित्रानन्द साराको भन्दा स्वरूपानन्दको प्यारो हुन्छ भन्नु न। त आफ्नो माया आफूलाई हुन्छ, आफूमा आफै रमाएको हुन्छ, आफ्नो जीवन सबैलाई माया हुन्छ। विष्ठामा गुजगुज भएर बसिरहेको किरा फटेका हुन्छन्, तिनलाई पनि मार्न खोज्दाखेरिमा ऊ पनि ज्यान जोगाउन अझ अर्को प्वाल खोज्दै हिँड्छ। उसलाई त्यहाँ रमाइलै छ, किनभनेदेखि यो जीवन काट्न पाए अर्को जीवन लिने थिए कि भन्ने उसलाई छैन। हामीलाई त झन् मानव योनिमा उपदेव समानका भएर बसेका छौं, यहाँभन्दा रमाइलो जीवन कहिलेको कहिले हुन सक्छ? यसै कारणले संसारमा सबभन्दा आनन्दको अनुभूति कहाँ हुन्छ? आफ्नो आत्मामा आफूलाई आफै रमाइलो विश्व, यही हो महाराज परीक्षित। सौनकादीलाई सूत्रमा पौराणिक नैमि सारणी माग्या गर्नुभयो। प्रभुको महिमा जान्नु बुझ्नु ध्यान गर्नु कहिल्यै नभुल्नु, ईश्वर प्रतिको श्रद्धा हो सद्भावमा राख्नु, अहिंसा परमो धर्म भन्छ संसारमा सबभन्दा ठूलो, दुईटा कुराबाट बस्नु। दुईटा कुरा भनेको के हो? एउटा कुरा हो काटमार नगर्ने, अर्को कुरा हो अर्काको निन्दा गर्दै नगर्ने, त्यो पनि हिंसा नै भन्छ नि। अर्काको निन्दा गर्ने, चर्चा गर्ने, यसो गर्ने उसो गर्ने, त्यो त्यो यस्तो छ, त्यो यस्तो छ, त्यो नभन्नु, जेसुकै होस्, आफ्नो काम गरे हिँडिरह, जेसुकै जस्तो सुकै हुन्, त्यसको के बयान गरेर त मलाई थाहा छ। ल त्यसै कुरा लाउँदै घर घरै हिँड्नु, त्यस्ता काम नगर्नु, कहिले नगर्नु। संसारमा मूर्ख र महामूर्ख को हुन्छ भन्ने सम्बन्धका लागिमा आफ्नो गुण आफैले गाउनेवाला महामूर्ख हुन्छ, अर्काको विरुद्ध गर्नेवाला मूर्ख हुन्छ। आफ्नो गुण आफैले गाउनु हुँदैन, मैले गरेको म नभा भए म त मै हुँ नि, त्यस्तो भने त्यस्तै काम त काली जस्तो। आफ्नो नाम आफै काट्ने नभुल्नु, भगवानको भजन कीर्तन मननमा चित्त लगाउनु, यसैबाट सुधार हुन्छ राजा परीक्षित भनेर राजा परीक्षितलाई आज्ञा गर्नुभयो। जीवन सत्य छैन, जीवन नाशवान छ। अमर भनेको आत्मा छ, देह प्रपञ्च छ, नाशवान छ। यसै कारणले अमर आत्मालाई कहिले गतिशीलताबाट अधोगतिपट्टि नलैजानु भनेर राजा परीक्षितको हजुरमा सुखदेव बडा गम्भीर वाणीमा प्रभुको ध्यान गर्दै मनन गर्दै कीर्तन गर्दै आफ्नो कर्तव्य माथिको बोधलाई अगाडि सार्नुभयो। लौ त राजन परीक्षित, अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर यसरी आध्यात्मिक चिन्तनको विषयको बारेमा प्रकाश पार्दै ब्राह्मण क्षेत्री पैसे शूद्र भनेको के हो भनेर सोध्नुभयो। ब्राह्मण भनेको के हो? छ काम गर्छन् ब्राह्मणले, छ काम गर्नुपर्छ ब्राह्मणले, छवटा काम। षट्कर्म ब्रह्म उच्चते भनेको छ भागवतमा, पढ्ने पढाउने यज्ञ गर्ने यज्ञ गराउने दान दिने र दान लिने, यी छ काम बाहुनले गर्ने हो भने हो। तीन काम चाहिँ गर्छन्, तीन काम गर्दैनन्। पढ्ने काम गर्छन्, पढाउने काम गर्दैनन्, यज्ञ गराउने काम गर्छन्, गर्ने काम गर्दैनन्, दान लिने काम गर्छन्, दिन कत्र मनले दिने। यसै कारणले तिनवटा काम गर्छन्, तिनवटा काम गर्दैनन् ब्राह्मणले, गर्नुपर्छ छवटा काम रहेछ। षट्कर्म ब्रह्म उच्चते, दान दिनु दान लिनु, एक एक गर्नु गराउनु, पढ्नु र पढाउनु। क्षेत्री भनेको के हो? क्षेत्रको तिनवटा अर्थ हुन्छ, क्षेत्र माने शरीर, क्षेत्र माने हात, क्षेत्र माने पृथ्वी, त्यसो भएर क्षेत्रफल भन्छ नि भन्दैनन्। यसै कारणबाट हातले शरीरको र पृथ्वीको रक्षा गर्ने हुनाले उनको नाम क्षेत्री। यसो हो वैश्य भनेको के हो? वैश्य भनेको चाहिँ मेरो महाराज, कहिल्यै वैश्यले सधैँ सर्वदा खन पेट हो। वैश्य भनेको चाहिँ पेट हो वैश्य, किनभने हातले मुछ्यो मुखा राखिदियो, सुलुक्क निल्यो, पेटा थुप्रियो,
पेटमा गएर थोप्रन्छ। त्यसै कारणले हाम्रो पनि यहाँ जति सुकै जले जे गरे पनि लगेर बुझाउने भने यहाँ कसलाई हो? वैश्यहरूलाई दिने होइन, महेन्द्रपुलमा लगेर दिने होइन पैसा जति। यसै कारणले बुझाउने ठाम वैश्य हो। वैश्य भनेको के हो? फन्क्याउने ठाम हो, पेट हो वैश्य भने। वैश्यहरूमा धनी हुन्छन्, ब्राह्मणले धन धनी ब्राह्मण हुँदैन, सुहाउँदैन सुहाउँदैन हो ज्यादै धनी भएको बाहुन। किनभने देखेन बाहुनले धन होइन, ब्राह्मणलाई ज्ञान चाहिन्छ, वैश्यलाई धन चाहिन्छ, क्षेत्रीलाई साहस चाहिन्छ। साहस भएको क्षेत्री, हिम्मतवाल क्षेत्री, वेदले प्रकाण्ड बुझेको पण्डित ब्राह्मण, धनी वैश्य, बलियो शूद्र। यसै कारणबाट शूद्रमा बलवानता चाहिन्छ। अनि त्यसपछिबाट शूद्र भन्दा साथ अपमानको भाषा बोल्ने त होइन नि, शूद्र भनेको पाउ सम्झना हुँदैन, शूद्र भनेको सुध्रिनु पर्छ बाबु, बिग्रिएको मति सुधार। त्यसै कारणले शूद्र शूद्र शूद्र, तिमी यता आऊ, वेलकम अर्थात स्वागत शूद्र, आऊ। यही हो सुधार्ने, सुधार्ने मतमा जानु, बिगार्ने मतमा नलैजानु, उनीहरूको आत्मबल गिराउने काम नगर्नु, सुधार्दै लैजानु, भाव भक्ति श्रद्धा प्रेम बढाउनु, चिन्तन मनन कीर्तन गर्नु। यही प्रभावबाट महाराज ब्राह्मण क्षेत्री वैश्य शूद्रको यो नीति सिद्धान्त हो। अनि आखिरका बीचमा चार जात र 36 वर्ण भन्छन्, के भनेको? चार जात भनेको को हो? अण्डज उद्भिज जरायुज स्वदेज भनेको चार जात हो। अण्डज फूलबाट उत्पादन हुनेको एक जात, काटेर भाबरा सर्ने क्लब सर्नेको दुई जात, रोपेर उम्रनेको तीन जात, शरीरको पसिना मैलबाट तयारी हुने जुम्रा उपिया आदिको चार जात। बस यो चार जात भन्दा उपरान्त संसारमा केही जात छैन, यही हो चार जात भनेको। अनि अर्को जब 36 वर्ण भन्छन्, त्यो 36 वर्ण भनेको के हो? कपुरी कबाट लिएर त्रसम्मको अक्षरलाई 36 वर्ण भनेको। यहाँ जब दराई कोमल मगर गुरु मन्दिर लाने हो र, 36 वर्ण भनेको कबाट लिएर त्रसम्मको अक्षर, ठुलो वर्णमाला र सानो वर्णमाला भनेर पढ्यो कि होइन? यही पुराना पुराना बुढाहरू कता कता गए, कता कता गए खै। यसै कारणले महाराज परीक्षित भगवानको भजन मन कीर्तन गर्ने, यसरी ब्राह्मण क्षेत्री वैश्य शूद्रको आचार संहिता प्रतिपादन गर्ने, अण्डज उद्भिज जरायुज स्वदेजको विवेक गर्ने भनेकन सौन काजलाई पौराणिक शुद्ध नै सारण नक्षत्रमा यसै कथाबाट प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
1: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोश हुने,
3: घाँटी अररो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैं झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
5: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक, गालप सुपर मार्केट अगाडि, टिकापुर, कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811638887।
1: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: ए साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
7: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
6: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
7: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
6: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
7: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ न है।
6: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग। पवनदेव इन्टरप्राइजेस, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, संचालक पवनदेवी तिमिल सेना। सम्पर्क नम्बर 9848501027 र 9848509952।
8: के त तपाईलाई थाहा भयो?
9: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
8: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
9: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
8: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
9: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई गर्भवतीलाई शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा फुटकर बिक्री गरेमा सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
8: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
9: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
10: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
0: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

বন্দে বিষ্ণু ভবভয়হরম সর্বলোকে নাথনম। বিক্রম সম্বত 2083 সাল ভাদ্র 24 গতি বুধবার ভাদ্র কৃষ্ণ পক্ষকু ত্রয়োদশী তিথি সেপ্টেম্বর 9 তারিখ 2026 নেপাল সম্বত 1146। আজকে এই শুভ ঘড়িমা সামুদায়িক রেডিও টিকাপুর এফএম 101 মেগাহার্জ দ্বারা প্রসারণ হুনে আধ্যাত্মিক জাগরণ কার্যক্রম শুনি রেখা সম্পূর্ণ আধ্যাত্মিক প্রেমী মহানুভাবহরুমা মহাদেব ভণ্ডারীকো তরফবাট কোটিবার নমস্কার প্রণাম। আদরণীয় শ্রোতা মহানুভাবহরু, আজ পনি কেই শব্দকো সহারা লিয়ে উপস্থিতি ভয়েকো ছু। মানিস নেই সর্ব শ্রেষ্ঠ জন্ম হুনু র মানিসকেই হাতবাট মানিসকেই লাগি গলত কার্য হুনু ইয়ো মানিস জন্মকো লক্ষ্য হইন। মানিস জন্মকো লক্ষ্য ভনেকো সর্বপ্রথম মানবতাপন মনুর্ভব বেদিলে পনি ইশারা গরেকো ছ। মানছে বন্নাকো লাগি তো মানিসকো কর্ম গর্নু জরুরি হুন্ছ। यहाँ त्यसो नभएर कहीँ कहीँ यदा कदा मानिसकै लागि मानिसले पछाडि पडेर कुकर्म गरिरहेको पाइन्छ। यसो त हरेक युगमा जस्तै प्रकारले रात और दिन, उज्यालो र अन्धारो, प्रकाश र प्रकाश नहुने यो सधैँ रहिरहन्छ, भइरहेकै कुरा हो। सत्ययुगदेखि अहिलेसम्म जहाँ प्रकाश हुन्छ त्यहाँ प्रकाशलाई छोपेर अँध्यारो पछाडि पडिरहेकै हुन्छ। जहाँ ज्ञान हुन्छ त्यहाँ अज्ञान रूपी अन्धकार पनि पछाडि पडेको हुन्छ। जहाँ मानव हुन्छ त्यहाँ दानवले पछाडि घेरो लगाएका हुन्छन्, अनेक किसिमका योजनाहरू मिलाउने, परीक्षा गर्ने, अन्दाज गर्ने, दानव त हात्ती बनाउने, हावी बनाउने, मानवतालाई सिद्ध्याउने, यस्तो किसिमको प्रवृत्ति पहिले नै भइरहेको हो। सृष्टिको प्रारम्भदेखि नै जगतमा मतर अनेक भया, कोही अनेक मतदेवीदेखि पृथ्वीमा भाषा भेषा पनि अनेक भया, एउटै मात्र मिल्दछ सबको, सुखमा आउने र सधैं दुःखबाट दुःखमा सबैका निस्किने, एउटै के मिल्दछ भनेपछि आँसु। आँसु जसलाई भन्दछन् आँखाबाट निस्किने पानी, यो दुःखमा पनि सबैको निक्लन्छ, सुखमा सबै निक्लन्छ। नभए अरू जति छन् संसारमा वेशभूषा बोली अनेक छन्, त्यसैले अरू पनि मिल्दछन् मानिसका, त्यो त एकचोटै दुःखमा आउने आँसु एक मिले। आँखा सबैका छन्, कान सबैका छन्, खुट्टा सबैका छन्, अरू सब इन्द्रियहरू सबका छन्। इन्द्रिय नभएको, सबै इन्द्रिय पूरा नभएको कोही कोही जसलाई अपाङ्ग भनिन्छ उसको मात्रै होला, नत्र अरू सबैको छ। सबै जुगमा यो सबैसँग रहेको छ। परमात्मा कोही एकाको लागि जन्म अवतीर्ण भएको हुँदैन, कोही सामान्य मान्छेको लागि मात्रै हो, अरूको लागि होइन त्यो पनि हुँदैन। परमात्मा आफ्ना प्रिय भगतका लागि जब जब भयो धर्म कि हानि बाढै असुर वीर अभिमानी, तब तब प्रभुजी धरी विविध शरीर काटे सहजै सन्तन कि पीड़ा, जब यस धरातलमा पापको वृद्धि भइरहन्छ, धर्मको ग्लानी भइरहन्छ, त्यस बखतमा परमात्मा ईश्वरले आफ्नो साकार रूपबाट यस धरातलमा अवतरित भई अविनाशी परब्रह्म परमेश्वर
निराकार ब्रह्मको दर्शन गराएर आँखा खोलेर ज्ञानरूपी त्रिनेत्र खोलेर धर्मको स्थापना गरेको हरेक युगमा छ। यस प्रकारले अहिले मात्रै छैन, हरेक युगमा यो पाप र धर्म, अन्धारा र उज्यालो र मानवता र दानवता युग सँगसँगै पछाडि लागेको छ। जस्तै कलियुग आयो, कलियुगले खराब गर्यो, यस्तो प्रकारको पनि हामीमा कहीँ कुराहरू सुन्न पाइन्छ। तर कुनै कलियुगको नका भाषा छ, न भेष अलग छ, न केही रूप अलग छ। कलियुग त्यति बेला लागू भएको देखिन्छ जति बेला हाम्रो मति नै खराब भयो, हाम्रो मनमा नाना किसिमका संकीर्णताहरू उत्पत्ति भए, मानिसदेखि हाम्रो मानिस कर्मबाट हामी वञ्चित भयौं र हाम्रो हातबाट मुखबाट गल्ती हुन लाग्यो भनेपछि त्यति बेला कलि नै हामीमा प्रवेश गरेको पाइन्छ। जस्तै प्रकारले रजतम शतगुण

सतगुणी अवस्था हो। त्रिगुणातीत एकै परमात्मा पारब्रह्म निराकार ब्रह्म हो। तीन गुण त्यसैले कविले भनेका छन् शरीरको बनोट बारेमा। बंगला खूब बने महाराज जिसमें नारायण बोले, इस बंगला का दस दरवाजा बीच पवन का खम्बा, आओ त जाओ त कोही नै देखा ये बड़ा अचम्बा, तीन गुण की ईट बनी पांच तत्व का गारा, छत्तीस सौ की छात सताई बहत्तर बना कंगुरा, तीन सौ असर चुनाव लागे तब ये भी अचौफेरा। शरीर को वर्ण, हामी बिस्तरामा सुतेका हुन्छौं, यो आएर गएको थाहा हुँदैन। तीन गुण सबैमा हुन्छ, तीन गुण छत्तीस हौ छात छताई बहत्तर बना कंगुरा, बहत्तर कोठा जोलाई हामी मुटु, बहत्तर कोठा मुटु तपाईँको बहत्तर कोठामा कस्तो छ याद गर्नुहोस् भन्छन्। त्यसैले सबैसँग छ। त अघि विन्ती गरे, एउटा अपाङ्ग बाहेक, चाहे त्यो खुट्टाको अपाङ्ग होस्, हातको होस्, मुखको होस्, आँखाको होस्, अपाङ्ग बाहेक अरू सबैका इन्द्रियहरू पूरा हुन्छन्। यसलाई एउटा मन्दिर सरह मानिएको छ। यो यस मन्दिरमा परमात्माको निवास छ, त्यसर्थ परमात्मा सबैको घटघटवासी, सबैको परमपिता परमात्मा, जो नभइकन हामी एक मिनट पनि न केही बोल्न सक्छौ, न खान सक्छौ, न हिँड्न सक्छौ, न कुनै समात्न सक्छौ, न केही कर्म गरिसक्छौ। त्यसैलाई कविले जोडेका छन्, पग बिन चलै न सुने बिनु काना, कर बिन कर्म करै विधि नाना, अन्न रहित सकल रस भोगी बिन बारी वक्ता बढेगी। जो परमात्मा देखिँदैन त परमात्मा नभइकन न हामी बोल्न सक्छौं, न खान सक्छौं, न हिँड्न सक्छौं, न केही समात्न सक्छौं, केही पनि सक्दैन। अनि यो ऊर्जा शक्ति कसको हो? परमात्माको हो। अनि हामी प्रत्येक जन्म जन्ममा नाम लिएर जसको अंश उसैमा विलय हुनको लागि ए अन्तरमी परब्रह्म परमात्मा रमेरामको दर्शन, जो युगायुगदेखि जसलाई भगवानको उपाधि दिएको छ, भगवानको चाहे वर्तमान अवस्था छ, चाहे त्यो भूतकाल होस्, चाहे भविष्यकाल हुनेछ, त्यसमा पनि गुरु नभइकन कोही पनि न भौतिक शिक्षा न आध्यात्मिक शिक्षा, कोही पनि गुरु नभइकन त्यो शिक्षा प्राप्त गर्न सक्दैन। गुरु अवश्य जान्छ, मार्गदर्शक अवश्य चाहिन्छ, कुनै बाटोमा बाटोलाई अगाडिसम्म गन्तव्यस्थानसम्म सोधपुछ गर्नको लागि, देखाउनको लागि एकजना अगुवा हुन्छ। ठिक त्यस्तै प्रकार भौतिक शिक्षाको प्रत्येक विषयगतका शिक्षकद्वारा शिक्षा लिइन्छ भने आध्यात्मिक शिक्षालाई पनि जसले तत्त्व तत् आत्मा तो परमात्मा आत्माद्वारा परमात्माको पहिचान गर्नको लागि गुरुको आवश्यकता भएको हुन्छ। जस्तै उदाहरणका लागि सत्ययुगमा ऋषि सुखदेवद्वारा कसले ज्ञान लियो, कसले तत्व ज्ञान लियो भने भगवान शिवले। भगवान शिवले जति बेला ऋषि सुखदेवबाट तत्व लिएर पूर्ण निरञ्जन निराकार परमात्मा ईश्वर घटघटवासी हो, सर्वव्यापक छ, शरीर सबैको पञ्च तत्वको भन्ने यो जब तत्वज्ञान ऋषिबाट लिएर फर्कँदा नमस्कार गर्दा देख्दाखेरि पार्वतीजीलाई संकोच भएर सोध्नुभएको छ, त्यो गुरु गीतामा छ, हे प्रभु तपाईँ देवताका पनि देवता, तपाईँ कसरी गएर सामान्य मान्छेलाई नमस्कार गर्नुभयो, दण्डवत गर्नुभयो, अचम्म लाग्यो। त्यही उत्तर दिनुभएको छ पार्वतीजीलाई, कुरा सम्झाउनु भएको छ, हे पार्वती तपाईँले यो मलाई मात्रै भन्दा मानव जगतलाई सम्झाउनको लागि प्रश्न सोध्नुभयो, शरीर सबैको पूर्ण हुँदैन, शरीर पञ्च तत्त्वको सबैको, म पनि शरीरमा छु, जो शरीर लिएर पृथ्वीमा अवतर